0: सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विधामा बसेको जानकारी दिएका हुन्। संवैधानिक परिषदले वरियताक्रम मिचेर चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि मल्ल असन्तुष्ट थिइन्। न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विधामा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: सरकारले साताको 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपतमा ठूलो गिरावट आएको देखिएको छ। पश्चिम एसियामा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित हुँदा सरकारले गत चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। नेपाल आयल निगमले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिदाको निर्णय हुनु अघिको 21 दिन र निर्णय पछिको 21 दिनका तुलना गर्दा पेट्रोल र डिजेल दुवैको बिक्रीमा कमी आएको पाइएको हो।

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब भित्री पृष्ठका खबर आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ करको दर घटाउँदा समग्र राजस्व नघटेका कारण उदाहरण धेरै देशमा रहेको उहाँको भनाइरहेको छ
5: देशको समग्र कुल गृहस्थ उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने देखिएको छ राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल गृहस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान 3.85% भन्दा बढ़ी हुने देखिएको छ
4: नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद गरिएको भन्दै थप दबावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ महासंघले श्रमजीवी पत्रकारको हितमा सरकारले सकारात्मक पहल नगरेको र खर्च कटौतीको बहानामा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्रै दिने निर्णय गरिएको आरोप लगाएको छ महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्ध सरकारी रवैया सच्याउन सूचनाको पहुँचमा नियन्त्रण नगर्न श्रमजीवी पत्रकारको पक्षमा पहल गर्न तथा सरकारी सूचना वितरणमा रहेको विभेद हटाउन पटक पटक ध्यानकर्षण गराउँदा पनि सरकारले
5: पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो
4: घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले 50 लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टीलाई थुनामुक्त गर्न आदेश दिएको छ न्यायाधीश सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गरेको आदेशमा बुधबार सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्व मन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख गरिएको छ
5: अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थको आकाशीयको मूल्य वृद्धिको असर जलविद्युत उत्पादनमा पनि परेको छ विशेष गरी डिजेलमा बढ़ेको मूल्यले निर्माणाधीन जलविद्युत आयोजनामा करिब 15% दैनिक लागत बढ़ाएको छ
4: बुधबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ बुधबार अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक 30.08 अङ्कले बढेको हो 2721.73 बिन्दुदेखि खुला भएको नेप्से 2756.11 बिन्दुसम्म पुगेको थियो भने 2720.75 बिन्दुसम्म सरेको थियो अन्तिममा भने नेप्से 2754.48 बिन्दुमा बन्द भएको हो प्रतिशतका हिसाबमा नेप्से 1.10% बढेको सुनाइएको छ

0: लाभली मलाई त अहिलै डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब विदेश का खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सेलाउन नपाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता भएको छ विश्व राजनीतिका दुई शक्तिशाली नेता सी जिनपिङ र पुटिन बीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारा फात्ती बढाएको छ एकातिर युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध अर्कोतिर पश्चिमा देशहरूसँगको चिसिदो सम्बन्धका बीच पुटिनको बेजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रूसको बलियो गठबन्धनको वरिपरि घुम्नेछ
6: अब खेल र खेलाडीका खबर नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली मलेसियामाथि पहिलो 2020 अन्तर्राष्ट्रिय खेलमा सङ्घर्षपूर्ण जित हात पारेको छ मलेसियाको क्वालालामपुर स्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई 2 wicketले पराजित गर्दै दुई खेलको श्रृङ्खलामा 1-0 अग्रता बनाएको हो
5: अब विचार तथा विश्लेषण अनिलमा रुमलिएको काङ्ग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी लेख्नुहुन्छ लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित बालेन शाह प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन् बहुदलीय प्रणाली अन्तर्गत बालेन प्रधानमन्त्री भएका छन् र उनी राष्ट्रपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनी सो दलको नेता हुन् भनेर बालेनले नै बोलेको सायद कसैले सुनेको होला काङ्ग्रेसको पुनरुत्थानका लागि काङ्ग्रेस विधि र विधानमै चल्नुपर्दछ सहमतिका नाममा विधान कुल्चने र नेताहरूको स्वार्थपूर्ति गर्ने प्रक्रिया मिच्ने कार्य गरियो भने भोलिका दिनमा काङ्ग्रेसलाई तैबले पनि बचाउन सक्दैन काङ्ग्रेसको अहिलेसम्मको अवस्था हेर्दा विक्रमसम्म 2048 र विक्रमसम्म 2056मा केन्द्रीय सदस्य भएको व्यक्ति आज पनि केन्द्रमै छ तर उसले त्यसपछि ओडामा गएर चुनाव लडी महाधिवेशन प्रतिनिधि बन्नु परेको छैन
6: अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग संवाद गरेको छ संवादका मुख्य मुद्दाहरू यस्ता छन् बाध्यात्मक रूपमा विशेष महाधिवेशन आयोजना भयो र नेतृत्व परिवर्तन भयो निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत यसको वैधानिकता र आधिकारिकताको विवाद टुङ्गिसक्दा पनि उहाँहरूमा त्यो स्वीकारोक्ति देखिएको छैन अहिले एक प्रकारको हाई बार्गेनिङमा हुनुहुन्छ विरोध र प्रश्न उठाएर ठूलै चीज प्राप्त भयो भने मात्र स्वीकार्ने कि भन्ने अन्तर्य देखिन्छ सभापतिजीले पनि बोलिसक्नु भएको छ अब पार्टीभित्र विभेद पक्ष विपक्ष काखा पाखा वा संस्थापन इतर भन्ने बेला छैन 60-40 अध्याय अब टुङ्गिसक्यो त्यो इतिहास भयो प्रतिशोध भन्दा पनि काममा सहजताका लागि गरिएको परिवर्तन 14 महाधिवेशनको संरचना र विशेष महाधिवेशनबाट बनेको समितिलाई मर्ज गर्न प्राविधिक र वैधानिक रूपमा सम्भव नै छैन सबैले पार्टी नेतृत्व विशेष महाधिवेशनको निर्णय र यसको वैधानिकता तथा आधिकारिकतालाई स्वीकार गर्ने हो भने अब विवाद गरिरहनु पर्ने कुनै ठाउँ नै छैन पार्टीलाई घाटा पुग्ने गरी गरिने कुनै पनि बेला वाञ्छित र ग्राह्य सबै कुरा वैधानिक रूपमा टुङ्गिसकेपछि विधान र संरचना बाहिर बसेर त विवाद मिल्दैन नि विवाद मिलाउन त पार्टीको वैधानिक संरचनाभित्र प्रवेश गर्नुपर्छ भन्ने हाम्रो भनाई यति हो अहिलेको विवाद त त्यस्तो चर्को वा क्लाइमेक्समै पुगेको अवस्था होइन यो सामान्य मतमतान्तर मात्र हो जरा अभियान अहिले जारी छ यसको मुख्य उद्देश्य पार्टीको तल्लो तह ग्रासरूटसम्मको वास्तविक अवस्था बुझ्नु हो शेरबहादुरले अब अभिभावकको भूमिकामा रहेर हामीलाई मार्गनिर्देशन गर्नुपर्छ। मर्निङ सोज द डे भने जस्तै अहिलेको सरकारले गरेका कामहरू हेर्दा धेरै सन्तुष्ट हुने ठाउँ छैन। अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग गरेको संवादका मुख्य बुदाहरू हुन् यी। पूर्व संस्थापन पक्ष हाई बार्गेनिङ गरिरहेको छ शीर्षकमा यो संवाद छापिएको हो।
5: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसपर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा नै बहस सुन्न सक्नुहुनेछ र नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
1: होइन,
0: भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056 50 10 60।
6: यस समय सूचकका साथमा
7: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056 55 69 63 98 55 77 0 61 र 98 55 77 0 53।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056 493 440 493 580 र 98 55 26 440।
9: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: ले तपाईलाई त्यो लेभलको इन्कम दियोस्।
1: रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड, रुस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
2: र आइपिएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
9: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
7: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौँ छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
9: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
7: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
10: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
11: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
10: कहाँ गएर के सिप सिकौ भन त अब?
11: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
9: बारिस्टा,
10: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम।
1: आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आम्दानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाको कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रय शक्ति बढ्छ, क्रय शक्ति बढ्दा खर्च बढ्छ र अर्कोतर्फबाट स्वतः समग्र कर पनि बढ्छ। करका दर घटाउँदा समग्र राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनु भएको छ। यसैबीच सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को एसिया पेसिफिक समूह एपिजी को टोली नेपालको स्थलगत भेटघाट तथा छलफल सकेर फर्केको छ। नेपालले ग्रे लिस्टबाट बाहिरिन कार्यान्वयनमा ल्याएको कार्ययोजनामा अपेक्षित सुधार हुन नसकेका वित्तीय अपराधका अनुसन्धान अभियोजन फैसला भइसकेका मुद्दाको हकमा वित्तीय अपराधबाट सृजित सम्पत्ति सरकारी स्वामित्वमा ल्याउन

0: देखाउने लगायतका बुदामा सुझाव दिँदै टोली फर्किएको खबर कान्तिपुरले लेखेको छ।
1: सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग सुरु गरेकामा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनैतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्रै भयो, यसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामिलाका विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट सङ्केत हो। तर यो एउटा सुविचारित र सुसङ्गत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन। दुवै देशका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद फेरि उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै भएका हुन्। राष्ट्रवादी मनोवृत्तिको सङ्केत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले हिजो पनि प्रतिनिधि सभा बैठकमै प्ले कार्ड देखाएका हुन्। यो पार्टीले जेठ चार यता हरेक बैठकमा प्ले कार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अरियालले मर्यादामा बस्न चेतावनी दिनुभएको थियो।
1: काङ्ग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्न दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृङ्खलाबद्ध सम्वाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न काङ्ग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। काङ्ग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओली भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जानेर प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा काङ्ग्रेस र कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। काङ्ग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइ छ। आजको कान्तिपुरमा यो खबर छ।
0: कायाकैरनमा सूचना प्रविधिको प्रयोग र आमदानीको अवसरबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ।
3: क्यामराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: के किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
3: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
5: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
6: बाल मुटु रोग सम्बन्धी विशेष
0: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले दक्षिण एसियामै उच्च करको बोझ नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै श्रम संस्कृति पार्टी प्रदेश सरकारमा पालो फेर्न काङ्ग्रेस र एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर चालू आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडिपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ त्यसमा 7 प्रदेशमध्ये मधेसको सबैभन्दा कम देखिएको छ गएको आर्थिक वर्ष 80-81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो चालू आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 खर्ब पुग्ने अनुमान गरिएको छ चालू आर्थिक वर्षमा नेपालको कुल जीडिपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ मधेस प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ तर चालू आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो यसअघि भारतले मे 1 देखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ
8: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
0: सूचना प्रविधि अर्थात् आइटीको विकाससँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ अहिले हरेक संस्थामा प्रविधि नभए काम हुँदैन सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढाएको छ नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौँ आमदानी गर्न सकिन्छ यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन् साइबर सुरक्षा एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात् आइटी क्षेत्र यसमा अवसर र कमाईबारे साथी विकास चापाकाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरे
9: पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमा मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ कृषिमा त्यतिकै प्रयोग भइरहेको छ सूचना प्रविधि त्यो हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ अहिले
10: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ
9: अहिले पहिलाको जस्तो 4 वर्ष डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु यो पेसा अँगाल्न चाहन्छु यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा अर्को कुरा तपाईँले अब डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन अब चाहिँ कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
10: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाइ गर्न सकिने भन्ने छन्।
9: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ। सूचना प्रविधि क्षेत्रमा चार वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनु भयो, अब त्यो चार वर्ष निजायो तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40-50 हजार प्रति महिनाको अगाडि बढ्छ। तपाईँ 1.5-2 वर्ष भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आइटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छ नि जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आइटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40-50 हजारभन्दा कम चाहिँ खासै बजारमा देखिँदैन। न्यूनतम पनि
10: दक्ष जनशक्ति चाहिँ कस्तो छ नेपालमा?
9: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आइसिटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छन्। 20-30% काम जान्छन् विदेश जान्छन्। 10 हजार लिनु भने 3 हजार विदेश जान्छन् र 7 हजार बाँकी रह्यो। अनि त्यो 7 हजार मध्ये अहिलेको एउटा विडम्बना भन्छु भिन्न कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्किएको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने सङ्ख्या एकदम सानो छ। जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो 40%, बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छन्।
1: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, उच्च क्षमताको विद्युत प्रसारण तार हाइटेन्सन लाइन मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झागिएको छ। हाइटेन्सन मुनिका जग्गा धनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति चलिरहेकै छ। विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रुख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित सहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम भने रोकिएको छैन। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर टहराले जोखिम बढाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लागेर लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार टावर र प्रसारण लाइन मुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका, वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ। यो खबर गोर्खा पत्र दैनिकमा छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार।
13: होइन, भोक लागेको छैन तिमीहरूलाई?
14: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त उदाउन त होला नि।
15: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
16: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
17: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
18: माडी फ्लेक्स एन्ड कम्प्युटर।
17: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
18: माडी फ्लेक्स एन्ड कम्प्युटर।
17: वेब वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
18: माडी फ्लेक्स एन्ड कम्प्युटर
17: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
16: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
12: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार
13: हैन भोक लागेको छैन तिमीहरूलाई
14: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
15: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
16: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर
0: देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर एक हप्तामा 250 भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन् यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक हप्तामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरेर आधार शिविर फर्किएका छन् खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन् हिजो मात्रै झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उहाँले जानकारी दिनुभयो आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्रमा खबर छ
0: अब विदेशको खबर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङ बीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्ने धारणा फेरि दोहोऱ्याएका छन् रुसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ दुवै देशले अर्थतन्त्र खेलकुद शिक्षा संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन् शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ र चीन बीचको व्यापार गएको झन्डै 240 गएको वर्ष झन्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो चालु वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढेको चीनले जनाएको छ दुवै देशले अधिकांश व्यापारिक कारोबार रुसी रुबल र चिनिया युआनमा गर्न थालेको पनि बताएका छन् यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ
1: अब खेल खबर इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई 4 विकेटले हराएको छ इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 148 रन बनाएको थियो कोलकाता 13 खेलमा 13 अङ्कका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ आइपिएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्
0: काया कैरनमा अब केही खबर संक्षेपमा देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ केही ठाउँमा भने पानी परेको छ गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ धनगढी दिपाल र नेपालगञ्जको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महासंस्थाले जनाएको छ
1: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ प्रतिनिधि सभाको शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेसनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो
0: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिस विरुद्ध दायर रिट दरपीठ विरुद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ तत्कालीन कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोम सोमबारे निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
1: स्वास्थ्य बिमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बिमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बिमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
0: महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मसौदा तयार गरेको छ। ऐनमा रहेका जन्म दर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मसौदा तयार गरिएको हो।
1: काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6,743 वडा कार्य समितिलाई परिपत्र गर्दै काङ्ग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिएको हो।
0: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाडौँ आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौं समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकता भन्दा बढी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्र यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
1: तेक्वान्दो खेलाडी द्वय प्रेम लिम्बु र आयसा साकेले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जितेका हुन्।
0: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। काङ्ग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तन बारे गण्डकीमा तैचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
1: कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बाढीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढेपछि किसानले चैते धान लगाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका खबर अन्नपूर्ण पोस्टमा छ।
0: आगामी आर्थिक वर्षको बजेट सिंहदरबारको पुरानै पुतली बगैँचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
0: काया कैरनमा अब पालो उखानको,
1: सय हात फटकने सुकेको खुलामा अड्कने।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा, आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
0: धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल, नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
1: सूचना प्रविधिको प्रयोग सँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै, तालिम सँगै अध्ययन गरेर काम गरे राम्रो आमदानी हुने।
0: रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड, रुस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
1: र आइपिएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक सुरु हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन्, यहाँ मोर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
19: स्वदेश एफएम 93.2 मेगाहर्ज।
20: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसमा म खेम्बोमा उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्क .com र हाम्रो पात्र .com पनि सुन्दै हुनुहुन्छ र काठमाडौँ उपत्यकामा सुन्न चाहनुहुन्छ भने 99.1 मेगाहर्जबाट यहाँहरूले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा हामी सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौँ। छौँ र आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ नेपालमा सीमाको विषयलाई लिएर जुन किसिमको अहिले विवादहरू सुरु भएका छन्, एउटा जिल्ला र अर्को जिल्ला बीचको जुन विवादले यतिखेर नागरिकहरू घाइते हुनुपर्ने अवस्था सिर्जना भएको छ। तपाईँहरूले सामाजिक सञ्जालमा देखिएको एउटा जुन दृश्य, जुन भिडियो, त्यो कुनै नाटक होइन, त्यो कुनै छायाङ्कन होइन, त्यो त यथार्थमा भएको हुम्ला र बाजुराको बीचमा पर्ने सिमानाका विषयलाई लिएर जुन किसिमको धरपकड भएको छ, व्यक्तिहरूमाथि हमला भएको छ, भनिएको छ हुम्लाको खालफुनाथबाट 2-400 जत्था आएर त्यहाँ रहेका लामपाटावासीहरूमाथि साङ्घातिक रूपमा आक्रमण गरेको विषय पनि यतिखेर आएको छ। र धनगढी महानगरपालिकाका मेयर गोपाल हमालको टोली पनि हामी चिनाउँछौँ सुदूरपश्चिम अभियान लिएर त्यहाँ पुग्नै लाग्दाखेरि आधै बाटोबाट खेदिएका समाचारहरू पनि यतिखेर आएका छन्। र हुम्लाबाट आएर हुम्ली दाजुभाइले बाजुरा हिमाली गाउँपालिका 3 लामपाटाका वडा सदस्य पेमा गरा गुरुङको घरमै पसेर रानी सैन जाने पर्यटक र स्थानीयमाथि कुटपिट, तोडफोड र लुटपाट गरेको भन्दै यतिखेर सामाजिक सञ्जालमा यत्र तत्र आएको छ। आजको दिनमा रानी सैन जान लागेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहितको टोलीलाई समेत अगाडि बढ्न नदिएर फिर्ता पठाइएका भिडियोहरू सामग्रीहरू आइरहेका छन्। यहाँ बस गरिरहेका छौँ नेपाली बसमा, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग चर्चा परिचर्चा गरिरहेका छौँ र यतिखेर जुन सीमा विवादको विषय छ, रानी सैन क्षेत्रको जुन विवाद आइरहेको छ त्यसको विषयमा पनि हामी परिचर्चा गरिरहेका छौँ। किनभने एउटै देशभित्र ओल्लो जिल्ला र पल्लो जिल्ला बीच जुन किसिमको विवाद भएको छ, त्यहाँ चाहिँ नागरिकहरू कुटिएका छन् र यो अवस्थाको सिर्जना हुनु हुँदैन भनेर हामीले चाहिँ छलफल र बहस चलाइ पनि रहेका छौँ। र देशको समसामयिक राजनैतिक घटनाक्रमका विषयमा नेपाली कङ्ग्रेसको अहिलेको अवस्था, नेपाली कङ्ग्रेसभित्र जुन विभाजनको तयारी गर्न खोजिएको हो त त्यो विषयमा पनि आज हामी छलफल र बहस गर्दैछौँ। कङ्ग्रेसमा फुटको पूर्वाभ्यास पनि भइरहेको र समानान्तर गतिविधिहरू पनि भइरहेको भन्ने विषय यतिखेर बाहिर आएको छ। असन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेको भन्ने विषय पनि यतिखेर आएको छ। हामी आजको नेपाली बसमा यो विषयलाई पनि उठान गर्नेछौँ र सीमा विवादका विषयहरू पटक पटक बल्झिने गर्दछन् र यो नक्साङ्कन क्षेत्राङ्कनका कारणले गर्दाखेरि नागरिक नागरिक बीच जुन किसिमको लडाइँ, जुन किसिमको झगडा होइन त्यो सिर्जना हुन्छ, त्यो सिर्जनाले एउटा जनप्रतिनिधिको हिसाबले, एउटा बुद्धिजीवी समाजसेवीका हिसाबले उनीहरूले मिलाउनु पर्ने एउटा दायित्वभित्र पनि पर्छ। त्यसैले हामीले आज यो मुद्दालाई उठान पनि गरेका छौँ र महत्त्वपूर्ण निकाय पदाधिकारी विहीन पनि छन्। अहिले नयाँ नियुक्ति निकै सुस्त रूपमा भइरहेको छ। मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने र नियुक्ति प्रक्रियालाई अगाडि बढाउने भन्ने जुन किसिमको अहिलेको बालिन सरकारको जुन किसिमको निर्णय छ, तर पनि यो नियुक्तिहरू नहुँदाखेरि, समयमा नियुक्ति नहुँदाखेरि एउटा समस्याको सिर्जना पनि भएको छ र वरियता मिचेर यतिखेर न्यायालयमा प्रधान न्यायाधीश आएको भन्ने विषय पनि आएको छ। यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौँ र अहिले फेरि हामीसँग टेलिफोन सम्पर्कमा जोडिनु भएको छ बाजुरा जिल्ला प्रतिनिधि सभा सदस्य जनक राज गिरी, हामी उहाँसँग कुराकानी गर्दैछौँ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
20: अब यो जुन सिमानाको विषय यहाँलाई थाहा छ, रानी सैनको विषयलाई लिएर निकै ठुलो विवाद भएको छ हुम्ली र बाजुरेलीहरू बीच, होइन? यो भूमिको, यो कसको भूमि हो, यो चाहिँ नक्साङ्कनमा कहाँतिर पर्छ, कुन क्षेत्रमा पर्छ? भर्खरै मैले अहिले हुम्लाका सांसदसँग पनि कुराकानी गरेँ, उहाँले भन्नुभएको छ यो हुम्लाको हो, भोगचलन गर्दैमा, त्यहाँ बस्दैमा चाहिँ, बसोबास गर्दैमा चाहिँ उहाँहरूको हुने सम्भव हुँदैन भनेर भन्नुभएको छ। तपाईँहरूको दाबी के हो?
2: होइन, हामीले त अब यो प्रष्ट कानुनी आधार हेर्ने हो। त्यो भोगचलन अब धेरै पहिले तपाईँको पुस्तेनीदेखि कतिपय के अरे त्यहाँ भोटे त्यो जनजाति छ तिब्बतबाट हुँदै त्यो बेला तपाईँको चौरीमा भेडा बाख्रामा नुन बोकेर त्यो बाटो हुँदै सुदूरपश्चिमका धेरै ठाउँमा यो वस्तु विनिमय जस्तै अब नुन चाहिँ बोकेर पल्लो भेगमा दक्षिण भेगमा आउने र दक्षिण भेगमा तपाईँको कैलालीसम्म भेडा बाख्राबाट चाहिँ नुन ल्याएर आउने लुकालमा र फर्किँदाखेरि त्यहाँबाट चामल बोकेर जाने त्यो चलन धेरै पुरानो चलन हो र त्यसको एउटा पुरानो तपाईँको अफ साल्ट राइस भन्ने एउटा पुस्तकमा लेखिएको छ, त्यसलाई एउटा सिङ्गापुरको एउटा लेखकले लेख्नु भएको छ। त्यो चरिचरणको त्यो निश्चित समयमा चरिचरणको ठाउँ पनि हो त्यो रानी सैन, त्यहाँ भेडा बाख्राहरू चराउने ठुलो झन् 8 किलोमिटरमा फैलिएको झन् घाँसे मैदान छ। त्यो पुरानो परम्परा चलन भोगमा तलमाथि गरिराख्ने एउटा रुट पनि हो त्यो। र पछिल्लो अवस्थामा यो सन् 2001 नापी विभागको एउटा फिल्ड भेरिफिकेसन भेरिफिकेसनको सहितको एउटा नेपालको नक्सा जारी भएको छ। त्यो नक्साको स्थित त्यो नक्साको सिट नम्बर 29/81/03 स्पष्टसँग यो साक्या लाग्ना डाँडा लेप्चा ठोसाभन्दा माथि हुम्ला त्योभन्दा तल साक्या लाग्ना भन्दा तलका झन् भूभागहरू जेखुङ्गा खर्क लेप्चे खर्क मायौँ खर्क रानी खर्क धौली खर्क चियाचौर लामपाटा बाजुराको भूभागभित्र पर्ने स्पष्ट कानुनी आधार चाहिँ त्यो नक्सा त्यो सन् 2001 फिल्ड भेरिफिकेसनको झन् त्यो नक्सामा उल्लेख भएको छ।
4: अब त्यसको मतलब रामेछैन क्षेत्र चाहिँ बाजुरा जिल्लामा पर्छ त्यसो भए?
2: होइन, त्यो 2057 अब नेपाली विक्रमसम्म 2057 सन् 2001 फिल्ड भेरिफिकेसनको त्यो नक्साले झन् त्यो सर्वेले स्पष्ट त्यो झन् एउटा देखाएको छ तपाईँको त्यो डकुमेन्टमा त्यो त्यो देखिएको हुनाले हामीले त के भने सरकारी निकायले गरेका नाप नक्साहरू त्यो बेलाका डकुमेन्टहरू नापी विभागका सर्वेहरू त्यहाँ के अरे फिल्डमा भएको तपाईँको के अरे यो नापी विभागले गरेका नक्साङ्कनलाई यसैलाई हामीले आधार मान्ने हो। त्यो आधारमा स्पष्टसँग त्यो आधार त्यो कानुनी जाने आधार चाहिँ अहिले त्यो त्यो भेग बाजुराभित्र पर्छ। हामीले अहिले नयाँ साइन्टिफिक जो नक्साङ्कन भएको छ अहिलेको जिपिएस सिस्टमबाट पनि त्यो हेर्दा हुन्छ, तर पनि त्यो विवाद आयो। अब त्यो विवाद आइसकेपछि तपाईँको सानातिना विवादहरू हुन्छन्, जस्तो एउटा
4: होइन सानातिनो विवाद मात्रै हो र जनकराजी, सानातिनो विवाद हो त्यहाँ चाहिँ हुलका हुल बनाएर मान्छेको समूहका समूह बनाएर 2-3 जना 100 जना चाहिँ गुरिला समूह जस्तो गरी आएर त्यो भिडियो तपाईँले देख्नु भएको छ होइन, मान्छेको घरभित्रै पसेर हातपात भएको छ, लामपाडावासीहरूको होइन त्राइमाम छ, त्यहाँ चाहिँ 3 दिनसम्म बन्दक बनाएर राखिएको भन्ने छ, 3 दिनसम्म हेलिकप्टर पठाइएको छैन, त्यहाँ कतिपय पत्रकारका ड्रोन क्यामेराहरू फुटेका छन्, मलाई पनि कतिपय भिडियोहरू पठाइएको छ होइन, चौकी निर्माण गर्ने ठाउँबाट चाहिँ कामदारहरूलाई अलपत्र रूपमा चाहिँ कुटपिट गराएर भगाइएको छ, यो सामान्य त होइन नि त त्यहाँ होइन, पुलपुले सारोलाई भत्काउन खोजिएको छ।
2: होइन, मैले भन्नु खोजेको तपाईँको विवाद भन्ने कुरा एउटा घरबाट पनि सुरु हुन्छ होइन, दुईजना भाइ छन् एउटा खेत छ, त्यो खेतको साथ सिमानामा पनि विवाद हुन्छ र त्यो विवाद भइसकेपछि त्यसको समाधान पनि संवादबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। र अब अहिले अहिले हामीहरू के भने त्यो विवाद 4 गतेको दिनमा हामीले त्यो विवाद भएको कुराहरू त्यहाँ हातपात भएको लाठी भाटासहित चाहिँ एउटा ठुलो जत्था हुम्लाको सिमानाबाट आएको भन्ने कुरा हाम्रो जानकारीमा आउने बित्तिकै हामी अब गृह सचिव कहाँ गएर अब यो शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ र भन्ने कुरा हामीले उहाँलाई चाहिँ जानकारी गऱ्यौँ र तत्कालै हुम्लातिरको त्यो जत्थालाई शान्त गर्ने कुराहरू स्वयं चाहिँ हुम्लाको मान्यजीले त्यसको जिम्मा लिनुभयो र तलबाट पनि एउटा संयोगले के थियो भने रानीसेन बहस भनेर एउटा कार्यक्रम राखिएको थियो हिमाली गाउँपालिकाको संयोजकत्वमा त्यहाँ हाम्रो जिल्ला समन्वय प्रमुख सहित र त्यही बेलामा यो सुदूरपश्चिम हाम्रो सुदूरपश्चिम हामी बनाउँछौँ भन्ने अभियानका साथ हाम्रो धनगढी उपमहानगरको मेयर गोपी हमालजीको नेतृत्वमा पनि एउटा टोली गएको रहेछ, त्यो जानकारी पनि हामीले पायौँ र त्यो त्यो टोली त्यहाँ नपुग्दै त्यहाँमाथि लामपाटामा जहाँ हाम्रो एउटा वडा सदस्य हुनुहुन्छ प्याम्बा गारा गुरुङ, उनको श्रीमती लक्ष्मी गुरुङ, अर्को नरवार गुरुङलाई चाहिँ हातपात भएको कुराहरू जानकारीमा आइसकेपछि त्यसलाई कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ, अब त्यो भिड जो अराजक चाहिँ गतिविधि गरेर त्यहाँ एउटा व्यावसायिक चाहिँ स्वार्थ त्यहाँ जडीबुटीको अवैध चोरी पछ्यारी गर्ने र त्यस्तो समूहले त्यो भूललाई भड्काएर स्थिति झन् खलबल्याएको त्यहाँ शान्ति सुरक्षा खलल गर्ने अवस्था आइसकेपछि हामीले हुम्लातिरको सुरक्षा निकायलाई बाजुरातिर जिल्ला प्रशासनबाट पनि हामीले निरन्तर समन्वय गऱ्यौँ, गृह सचिवकै अगाडि त्यो कुराहरू हामीले राख्यौँ। त्यसपछि भोलिपल्ट फेरि त्यो स्थिति झन् अझ भड्कियो भन्ने कुराहरू हामीले भोलिपल्ट झन् फेरि खबर पाइसकेपछि फेरि हामी गृह सचिव कहाँ गयौँ, गृह सचिव कहाँ गएपछि जब त्यो घाइतेहरूको तत्काल उपचार गर्नु पऱ्यो, हाम्रो पहिलो शर्त त्यो थियो र त्यसका लागि त्यहाँ अरू कुनै उपाय छैन, हेलिकप्टर पठाउनु पर्यो भन्ने हाम्रो माग रह्यो र हेलिकप्टर पठाउँदाखेरि त्यसको गृह मन्त्रालयले त्यसको तत्काल स्रोत नभएको र त्यो तत्काल हामी रकम निकासा गर्न नसक्ने कुरा उहाँले आफ्नो एउटा लिमिटेसन थियो होला, गृह सचिवले त्यो कुरा हामीलाई जानकारी गर्नुभयो र हामीले गाउँपालिकाबाट पनि हुनसक्छ कि त त्यहीँनिर सिमकोटमा दुईवटा हेलिकप्टर हेली सेवा जाने ग्राउन्डेड के अरे त्यहाँ छन् भन्ने कुरा जानकारी पाएपछि हामीले त्यो कैलाश
4: तिन दिनसम्म बन्धक बनाएर राखियो भन्ने आइरहेको छ क्या नागरिकहरूलाई होइन, कुटपिट गरेर मरणासन्न गरेर
2: हामीले जानकारी पाएको चार गतेबाट त्यो घटना जाने भयो, त्यहाँ ट्याम्बा गुरुङ र उनको श्रीमती लक्ष्मी गुरुङलाई त्यहाँ बन्धक बनाइयो र त्यही घरमा त्यत्रो ठुलो जथाले त्यही घरको जाने तपाईँको दाल चामल खाएर त्यही घरका जाने ट्याम्बा गुरुङका लोग्ने स्वामीलाई कुटपिट गरेको खबरले नै हामीले तत्काल त्यो त्यसलाई चाहिँ नियन्त्रणमा लिनु पर्यो। अहिले हाम्रो पनि के हो भने त्यो जस जो घटनामा संलग्न छन् जो पीडक छन् तिनीहरूलाई त्यो अराजक गतिविधि गर्ने समूहलाई तत्काल प्रशासनले नियन्त्रणमा लिनु पर्यो, कडा कारवाही गर्नु पर्यो र घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो। हामीले यो कुराको तत्काल हामीले मना गरेका छौँ।
4: सोरी पैठारी तस्करी हुने क्षेत्र हो त्यो चाहिँ, त्यो त्यस्तो अखडा हो माथि
2: होइन त्यहाँ हेर्नुहोस् यो यसको के भने धेरै पहिलेदेखि मैले तपाईँलाई भने धेरै परम्परादेखि नै के रहेछ भने अब हुम्लातिरको बासिन्दाहरू अलिक त्यो सिमानाभन्दा नजिक हुम्लातिरको धेरै गाउँहरू पर्दो रहेछ त्यहाँ, म पनि आफू त त्यहाँ गएको छैन है। अब यता हाम्रो बाजुराको गुम्बाबाट झन्डै 2-2.5 घन्टा त्यसको वाकिङ डिस्टेन्स तपाईँको 2-2.5 घन्टा अगाडि पुगेपछि बल्ल त्यो लामपाटा भन्ने ठाउँमा हाम्रो 4-5 वटा जाने घर दुरी भएका हाम्रा जाने बाजुरावासीहरू छन्। त्यहाँ वडा सदस्य स्वयं त्यो पालिकाको वडा सदस्य त्याम्बा गारा गुरुङको घरै त्यहीँ छ र उनकै घरमा उनकै लोग्ने स्वामीमा जाने बन्धक बनाएको कुराले नै अब यो विवादहरू जाने चुडियो र अब यस यसले के भने अब सीमा विवादसम्मका कुराहरू जाने आइसकेपछि अब हाम्रो अहिले माग के हो भने नेपाल सरकारका सम्बन्धित सरकारवाला निकाय सङ्घीय मन्त्रालय नापी विभाग गृह मन्त्रालय र त्यहाँको स्थानीय तह जो हुम्लातिरको सिमानाका पालिकाका अध्यक्षहरू गाउँपालिकाका प्रमुखहरू यता हिमाली गाउँपालिकाका प्रमुख सहितको एउटा स्थानीय तहबाटै यसको समाधान निकाल्नु पर्यो भन्ने हाम्रो माग हो र यसमा चाहिँ
4: यसको मतलब चाहिँ जो नागरिकहरू होइन त्यत्रो जत्थामा आएका छन् भिडियोमा हेर्दाखेरि चाहिँ उनीहरू एकदम तयारीका साथ आएका छन्, भाटा लाठीहरू छन्, ढुङ्गा प्रहार भएको दृश्यहरू छ, यसलाई अब नागरिकहरू चाहिँ सार्के गाड र खारपुनाथबाट आएको भनेर त्यहाँको जयपति रोकायाजीले चाहिँ भर्खरै हामीले जानकारी गराउनु भएको छ भन्दा यसमा नागरिकहरूलाई कसैले उस्काएर कुनै एउटा गिरोहले चाहिँ त्यहाँको तस्करीको अखडा त्यहाँ मलाई सुन्नमा आए अनुसार चाहिँ छिमेकी मुलुकबाट करिब करिब दैनिक लाखौँ रक्सी त्यहाँ ओसार प्रसार हुन्छ अरे अवैध रूपमा भन्ने सुनिएको छ, अब जडीबुटीदेखि लिएर अन्य तस्करीहरू त्यहाँ जङ्गली जनावरको तस्करीहरू पनि भन्ने सुनिएको छ, प्रहरी चौकी त्यहाँ स्थापना गर्नका निम्ति बाजुराबाट पहल भएको भन्ने पनि सुनियो, तर यो दुई पक्ष बीच छलफल नगरिकन त्यहाँ प्रहरी चौकी स्थापना गर्दाखेरिको यो समस्या हो भन्ने थियो जयपतिजीको।
2: यो पनि अब हाम्रो मेरो जानकारीमा यो पनि एउटा कारण हुनसक्छ किनभने यो त्यहाँ सुरक्षा चाहियो भन्ने कुरामा कसैको विमति छैन किनभने त्यो चोरी पैछारी हुने ठाउँ अवैध तपाईँको के अरे जङ्गली जाने शिकार हुने ठाउँ भएको हुनाले त्यहाँ जाने एउटा सुरक्षा निकाय हामीले अलि त्यहाँ स्थापना गऱ्यौँ भने कम्तीमा त्यहाँको चोरी पैछारी यो जडीबुटी चोरी निकासीका कुरादेखि लिएर अवैध जाने जङ्गली शिकार जाने गर्ने कुरा पनि रोक्न सकिन्छ भन्ने मान्यता दुवैतिर हो, चाहे त्यो हुम्लातिर भए पनि हुम्लाको भूभागमा भए पनि सुरक्षा निकाय चाहियो र बाजुराको जाने भूभागभित्र पनि सुरक्षा निकाय चाहियो भन्ने कुरामा हामी सहमत छौँ। त्यो कुरा हामीले प्रष्ट रूपमा गृह सचिवलाई पनि हामीले जानकारी गराएका छौँ र अहिले जो चौकी बाजुराको जाने सिमाना भूभागभित्र लामपाटामा जो चौकी स्थापना प्रदेश सरकारबाट 40 लाख रुपियाँ छुट्याएर त्यो चौकी स्थापनाका लागि जो संरचना बन्दै थियो र त्यो बन्ने क्रममा सुरुवातमै त्यो एउटा गृहले त्यसलाई डिस्टर्ब गर्नका लागि यो हरकत गरेको पनि हुनसक्छ किनभने भोलि त्यहाँ चौकी स्थापना भइसकेपछि
4: चौकी स्थापना गर्दाखेरि गृह मन्त्रालयबाट पनि अनुमति लिएको छैन रे, प्रदेश सरकारकैले बजेटले त्यहाँको अर्थ मन्त्रालयले चौकी स्थापना गर्न दियो, यो कानुन सम्मत हुने हो भने त गृह मन्त्रालयबाट नै यसको चाहिँ अथोरिटी लिनु पर्ला भन्ने खालको पनि त कुरा आयो होइन।
2: होइन त्यो हामीले त्यो कुरा पनि के भने यो अहिले अब प्रदेश प्रहरी जाने समायोजन नभइसकेको अवस्थामा गृह मन्त्रालय अब या प्रहरी प्रधान कार्यालयबाट त्यो अनुमति लिने कुराहरू, जिल्ला सुरक्षा समितिले सिफारिस गर्ने कुराहरू, यी चाहिँ प्रक्रियाहरू त आफ्नो ठाउँमा छँदै होला। तर के भने यो प्रहरी प्रधान कार्यालयबाट पनि अब हामीले तत्कालीन हाम्रो अहिलेको त्यहाँ प्रदेशको चाहिँ मान्ने हुनुहुन्छ नरेश बारसाई, र उहाँको पहलमा त्यो बजेट छुटिएको हो, र उहाँले चाहिँ पहिले संरचना बनाइसकेपछि बल्ल हामी चाहिँ हामीले दरबन्दी या प्रहरी चाहिँ त्यहाँ पठाउने कुराहरू प्रहरी प्रधान कार्यालयको जाने उहाँहरूको त्यहाँको जाने त्यो त्यो विभाग त्यो त्यो विभाग हेर्ने त्यो निकाय जाने जनशक्ति जाने त्यो हेर्ने जाने निकायले त्यो कुराको जानकारी गराएको रहेछ कि पहिला संरचना नभइकन जग्गा नभएर लालपूर्जा जाने नभएर तपाईँको के अरे त्यहाँ संरचना नबनाइकनै हामीले प्रहरी पठाउनु मिल्दैन, पहिला तपाईँले संरचना बनाउनु पर्यो, संरचना बनाउनुका लागि तपाईँहरूको पहल भइसकेपछि संरचना बनिसकेपछि अनि हामीले झन् प्रहरी खटाउने कुरा हो, नजिकको कुनै अरू चौकीबाट के अरे हामी अब केन्द्रबाटै छुट्टै दरबन्दी सिर्जना नगरेर हामीले नजिकबाट अरू प्रहरी पठाउने कुरा हुनसक्छ भन्ने एउटा त्यो आधारमा प्रदेश सरकारले 40 लाख रुपियाँ हिमाली गाउँपालिकालाई निकासा दियो र हिमाली गाउँपालिकाले त्यो निर्माण कार्य सुरुवात
4: जगसम्म हालिएको रहेछ, हामी कहाँ तस्विरहरू आएका छन् त्यहाँका कामदारहरूलाई पनि कुटपिट गर्दा दबाइयो भन्ने आइरहेछ।
2: अब त्यो मेरो जानकारीमा पनि के भने त्यो सुरुमा त्यो कामदारहरू काम गर्ने सुरुवात नै त्यो एउटा गृहले त्यहाँ अरू जत्था ल्याएर अब यो त यो उनीहरूको स्वार्थमा केही अरू मान्छेलाई भड्काइयो, यी सामान्य मान्छेलाई के भड्काइयो भने त्यो गिरोहले भोलि आफूलाई चाहिँ त्यहाँ चोरी पछाडि गर्दा अप्ठ्यारो हुन्छ, अब प्रहरी चौकी बसेपछि अब शान्ति सुरक्षा गर्ने कुरामा हामीलाई यो
4: चाहिँ त्यहाँ त प्रहरी भन्दा पनि अब त सशस्त्र बिओपी पो खटाउनु पर्ने स्थिति आयो नि त जनकजी।
2: होइन त्यो हेर्नुहोस् अब यो हामीले अहिले हामी
4: किन त्यहाँ तस्करीको अखडा हो होइन, तस्करी चाहिँ हुन्छ त्यो ठाउँबाट भने अब समुदायहरूलाई विभाजन गर्ने, जिल्ला जिल्लालाई विभाजन गर्ने, त्यो गृहलाई पत्ता लगाएर कानुनी दायरामा ल्याउनु पर्ला होइन, उनीहरूलाई चाहिँ कारवाहीको डन्डा बर्साउनु पर्ने होला, त्यसका लागि तपाईँहरू निर्मम बन्नुपर्ने होला, जनताहरू कुटपिट भएका छन्, घरमै शान्ति सुरक्षा अमन चयन हुन सकेका छैन होइन, यो विषयमा त सिरियस बन्नु पर्ला नि त। अब जान जाँदै के भन्नुहुन्छ?
2: होइन होइन अब यो त राज्यको तपाईँको सरकारको माथिल्लो निकायसम्म यो कुराहरू आइसकेको हुनाले हामीले सहजीकरण के गर्ने हो भने यो छलफलबाट संवादबाट यो कुरा टुङ्ग्याउँ, अझ अब यो परिस्थितिलाई झन् भड्किन नदिउँ, अब दुवै थरीका सिमाना नभएका गाउँपालिकाका प्रमुखहरू बसेर सम्बन्धित निकाय सरकार निकायवाला बसेर अब यसलाई त्यो विवादलाई हामीले सधैँका लागि अब टुङ्ग्याउनु पर्छ, यसलाई अब स्थिति अझ भड्किन दिनुहुन्न, र तत्काल अहिलेका लागि हामीले गर्ने भनेको के हो भने तत्काल हामीले ती बिरामीहरूको उपचार गर्ने र त्यो घटनामा संलग्न जो गतिविधि गर्ने त्यो कुटपिट गर्ने जुन चाहिँ व्यक्तिहरू छन् तिनलाई तत्काल चाहिँ कारवाही गर्ने र यो कुराहरू चाहिँ हामीले सम्बन्धित निकायलाई हामीले जानकारी गरेका छौँ। तत्काल यो काम हुम्लातिरका सिमानाका गाउँपालिकाका प्रमुख र हिमाली गाउँपालिका हाम्रो बाजुराको सिमानाको गाउँपालिकाका प्रमुखहरू सहित अरू सम्बन्धित चाहिँ सरकारी निकाय बसेर
4: यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यो विवाद चाँडै समाधान गर्न सफल हुनुहोस्, शुभकामना, नमस्कार। नेपाली कङ्ग्रेसका नेता एवं बाजुरा प्रतिनिधि सभाका सदस्य जनकराज गिरी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा
21: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
22: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
23: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
24: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
25: संघदेखि स्थानीय तहसम्म
5: नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बाडीबासीहरुका लागि खुशीको खबर,
2: पानी
3: तयारी चाउचाउ,
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिशोम फाइबर नेट।
6: इन्टाग्राम र बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। केशव बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
7: धन्यवाद छ खेमजी।
6: अब अहिलेको अवस्थामा अब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनुहुने भयो, तपाईँहरूले विश्राम लिनुभयो होइन?
7: होइन, मैले त्यही पनि तपाईँले जस्तै मैले समाचार सुने हिजो, हजुर,
6: उहाँहरूको नवीकरण हुने भयो, अब तपाईँहरू विश्राममा बस्नुभयो भनेपछि अब एमालेलाई मिलाउनका निम्ति उहाँहरूलाई ल्याउन खोजिआएको छ कि विष्णु पौडेलजी र शङ्कर पोखरेललाई ब्यालेन्समा राख्नका निम्ति?
7: होइन, उहाँलाई वास्तवमा त्यो 11 महिना पहिले चाहिँ जुन ढङ्गले उहाँलाई इच्छा उहाँले गरिसकेपछि उहाँले फेरि राज्यका सबै उसबाट सुविधाबाट चाहिँ विदा भएर आइसकेपछि उतिखेरै दिनुपर्थ्यो, उतिखेर नदिने काम जुन भयो त्यो राम्रो भएन। अहिले करेक्सन भयो, हिजो गल्ती भयो, आज करेक्सन भयो, त्यसबारेमा लामो छलफल नगरौँ।
6: होइन, अब करेक्सन त भयो, तर चाहिँ यस्तो अवस्थामा करेक्सन भयो कि अब चाहिँ उहाँको छारीमा सिङ्गो वामपन्थी एकतालाई चाहिँ एक ढिक्का बनाउने प्रयासका लागि नै उहाँलाई ल्याइयो हो त्यसो भए?
7: होइन, त्यो मूल कुरो भनेको पार्टीले घोषित गरेको दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धतिलाई ग्रहण गरेर र चाहिँ त्यसभित्र अट्नेसम्म त्यसले समेटिनेसम्मका शक्तिलाई समेट्ने कुरो त पार्टी बनिसकेपछि पार्टी अगाडि बढिसकेपछि त्यो कुरो हुन्छ। तर अहिले तपाईँले भने जस्तो चाहिँ त्यो त्यो त्यो लेभलमा पुगेको जस्तो मैले सुनेको छैन।
6: अब सहकारी पीडितहरूले रकम फिर्ता पाउन थालेछन्, राज्यले चाहिँ रकम दिन थालेछ, कतिपय राज्यको ढुकुटीबाट चाहिँ रकम फिर्ता कतिसम्मलाई दिन सकिएला भनेर चाहिँ आलोचना गर्दैछन्। होइन, पीडितहरू त खुसी भएका छन्, होइन, तपाईँ पनि लामो समयदेखि सहकारीको अभियन्ता हो, सहकारी स्थापनार्थ चाहिँ यहाँको योगदान छ, होइन, अब पीडितका आँखा फिर्ता पाउन थालेछन्, राज्यले चाहिँ रकम दिन थालेछ, कतिपयले राज्यको ढुकुटीबाट चाहिँ रकम फिर्ता कतिसम्मलाई दिन सकिएला भनेर चाहिँ आलोचना गर्दैछन्। होइन, पीडितहरू त खुसी भएका छन्, होइन, तपाईँ पनि लामो समयदेखि सहकारीको अभियन्ता हो, सहकारी स्थापनार्थ चाहिँ यहाँको योगदान छ, होइन, अब पीडितका आँखा
7: मान्छे स्वाभाविक रूपमा सामान्य खालका हुन्छन्, त्यसलाई दिनुपर्छ भन्ने पोरैदेखि पनि थियो, त्यो चिजलाई चाहिँ घेराबन्दी इत्यादिबाट रोक्यो, अहिले सुरु गरेका छ, त्यसको लागि म धन्यवाद दिन्छु। तर त्यो त्यो स्रोत कलेक्सन त केही करोड भनौँ 35-37 करोड त पहिलेदेखि चाहिँ विभिन्न रूपबाट चाहिँ त्यहाँ जम्मा भइसकेका छ, त्यस सहकारी क्षेत्रकै अन्तबाट राज्य कोषबाट दिने कुरो आउँदैन। त जहाँ जहाँबाट त्रुटि भएको छ, गल्ती भएको छ, अब उहाँहरूबाटै असुल गरेर त्यहाँ पठाउने कुरा हो, त्यो सुरु गरेका छ। सुरु गर्ने अब त्यहाँ प्रमुख आचार्यजी हुनुहुन्छ, उहाँ सबैलाई म धन्यवाद दिन चाहन्छु।
6: होइन, नबोली नबोली काम चाहिँ फत्ते गर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियता, होइन, वा देशलाई बनाउने हुटुटी चाहिँ छ, होइन, तपाईँ त पाको नेता हो, तपाईँले देख्नु भएको छ सम्भावना?
7: होइन, मैले चाहिँ अब त्यो त्यो अब अहिलेको प्रधानमन्त्री भाइ 9 नम्बर वडाको, म 7 नम्बर वडाको यहीँ काठमाडौँ, होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँको सबै समस्या र राम्रा नराम्रा धेरै कुरो थाहा छ, त्यसबारेमा अहिले चर्चा नगरौँ, मैले भने पनि
6: सुझाव दिनुहोस् न, राम्रा पनि भनिदिनुहोस् न, राम्रा पनि भनिदिनुहोस्, उहाँ सुध्रिनु होला, लाखौँ जनताले सुन्छन् यो कार्यक्रम, होइन, देश विदेशमा।
7: कम्तीमा 100 दिन म चाहिँ विरोध आलोचना नगर्ने भनेर अस्ति पनि मैले तपाईँहरूसँग भनेको छु, अहिले भर्खर 50-55 दिन भएको छ, त्यसमाले अब राम्रा कुराको समर्थन हुन्छ, खराब कुराको बाबामाले गरे पनि आलोचना गर्ने मान्छे परे म फेरि, त्यसले गर्दाखेरि चाहिँ त्यो भएन। अब यो जहाँसम्म तपाईँले सहकारीको यो विषय छ नि, अहिले जुन विधि अब हिजो अस्ति चाहिँ नीति नियम आएको छ, त्यसबारेमा तपाईँले सोध्नु बाँकी नै छ होला,
6: प्लिज।
7: अब यो बारेमा चाहिँ सहकारीमा म चाहिँ सबैलाई, होइन बालिन्दीलाई मात्र होइन, यो देशका सबै राजनीतिक दल सबै चाहिँ सहकारी सङ्घ संस्थामा, त्यसमा चाहिँ सहकारी सङ्घ संस्थामा करिब 30,000, अब त्यो गत वर्षको आर्थिक सर्वेक्षणले 32,900 भने तापनि 30,000 जति चाहिँ चलेका सहकारी छन्, 30,000 सहकारी संस्था, त्यसमा क्रियाशील चाहिँ 2,47,000 चाहिँ सञ्चालक र लेखाचुनित सदस्य छन् र करिब 75,00,000 सेयर सदस्य छन्। उहाँहरू सबैलाई म के भन्छु भने सहकारीको दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति विपरीत कोही पनि जान मिल्दैन, त्यस्तो जाने मान्छेहरू सहकारीमा आउनु हुँदैन, सहकारीको जिम्मा बोक्नु हुँदैन। पहिलो नम्बरमा अहिले आएको कुरा के छ भने जिल्ला सङ्घले केही पनि गर्न पाउने भन्ने जुन कारोबार गर्न पाउने भन्ने कुरो छ, यो बारेमा चाहिँ सहकारीको मैले यो चाहिँ 76 मा प्रकाशित भएको अलि पहिले लेखेको पनि हो सहकारी स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु हो भन्ने किताबै छ 250 पेजको तपाईहरुले नि हेर्नु भएको होला र कुरो के छ भने सहकारीको स्वायत्ततामाथि दखल गर्नु पनि राज्यले भएन राज्य भएको नाले सहकारीमा कुनै व्यक्तिले हैन बदमाशी गरेको छ भने त्यसलाई छोड्नु पनि भएन भन्दाखेरि यो सन्तुलन चाहिँ अलिकति ध्यान गएको जस्तो लागिरहेको छैन जस्तो जिल्ला सङ्घहरूले कारोबार गर्ने भनेको सदस्यसँग होइन संस्थासँग हो त जिल्ला सङ्घहरूले कारोबार गर्न पाइँदैन अथवा बच्चादिनी सहकारी केन्द्रीय सङ्घले कारोबार गर्न पाइँदैन भनेर जुन आएको छ यो चाहिँ विश्व सहकारी दर्शन सिद्धान्त मूल्य मान्यता विपरीतको विषय छ यो बारेमा चाहिँ सरकारलाई गम्भीरतापूर्वक कम्तीमा पनि यदि अब मैले लेखा किताब त म के पढ्नु त्यो जाबले भन्ने तपाईँहरूलाई पर्ला तर सहकारी स्वायत्तता र स्वतन्त्रता भन्ने पुस्तक चाहिँ दुईटा तिनवटा एडिसन निस्किसकेका छ सहकारी सिद्धान्त र प्रयोग चाहिँ
6: सहकारीको समस्या समाधान गर्नुपर्छ नागरिकहरूले दुःख पाउनु भएन अब लुटिनु भएन बिचौलियाको हातमा सहकारी पर्नु भएन होइन यो त सकारात्मक पक्ष हो नि त होइन पहल
7: अब बिचौलियाको हातमा लाने काम राज्यले गरे हो हामी सहकारी मुभमेन्टका मान्छेले गरे होइन राज्यका मान्छे के छ भने जो चाहिँ आफ्नो परिक्रमा गर्छ वरिपरि बस्छ वरिपरि गर्छ उसले गल्ती गरेका कुरो आँखा चिम्लिने काम राज्यले गरे हुनाले त्यो सहकारीलाई दोष नलगाऊ किनभने 30,000 सहकारी मध्ये अहिले प्रब्लममा देखा परेको राज्यले देखाएको करिब 100 जति संस्थाहरूको कुरो छ ती कुनै पनि जिल्ला सङ्घले कारोबार गरे बापत प्रदेश सङ्घले कारोबार गरे बापत अनि त्यसपछि बचतरी सहकारी केन्द्र सङ्घले कारोबार गरे बापत उत्पन्न भएका समस्या एउटा पनि होइन अब एकत्र समस्या जस्तो 2058 सालमा 112 सहकारी भागे त्यो पनि सहकारी मुभमेन्टको कारणले होइन राज्यको गलत गर्नेलाई प्रोत्साहन दिने जुन दर्ता गर्ने राज्यले दर्ता कतिवटा भाषा के छ भन्ने कुरो चाहिँ सहकारी मुभमेन्टलाई थाहै हुँदैन त्यही भएर म चाहिँ फेरि 48 ऐन निर्माता पनि परे वर्तमान संविधानको निर्माता पनि परे र 74 ऐनमा त किटानी के गरेको छ भने समान विषयको समान तहको एउटाभन्दा बढीमा नरहने भन्ने व्यवस्था छ तर भएको के भन्दाखेरि चाहिँ पछिल्लो चरणमा आएर एउटै ज्ञानको पोखरामा पनि नेपालगञ्जमा पनि बुटवलमा पनि चितवनमा पनि वीरगञ्जमा पनि काठमाडौँमा पनि गर्ने काम कसले गर्यो भने राज्यले गर्यो अहिलेको प्रब्लम जति देखिएको छ त्यो सबै चाहिँ जिल्ला सङ्घले गल्ती गरेको कारणले प्रदेश सङ्घले गल्ती गरेको कारणले बच्चादिन सहकारी केन्द्र सङ्घले गल्ती गरेको कारणले उत्पन्न भएको एउटा पनि होइन त्यो उत्पन्न भएको के हो भन्दाखेरि राज्यले दर्ता गर्ने गलत गर्नेलाई प्रोत्साहन गर्ने काम भएको हुनाले हो त्यो अब गर्नु भएन त्यसले गर्दा म के भन्छु भने सहकारीमा जो दोषी छ ती दण्डित हुनुपर्छ त्यसो भनेर कुनै पनि मुलाइजा कोही कसैलाई गर्नुपर्छ भन्ने छैन तर गल्ती नै नगरेको जस्तो भनौँ न अहिले चाहिँ अहिले जति पनि 58 112 प्रब्लम 66 133 प्रब्लम अहिले 300 समस्या छ भन्छु होइन त्यो भनेको टोटल सहकारीको चाहिँ 0.9% हो 1% पनि पर्दैन अब त्यसले गल्ती गर्यो भने त भयभरका सहकारीलाई अनावश्यक नियन्त्रण गर्ने बाटोमा नजान र सहकारीको स्वायत्तता र स्वतन्त्रताको गतिलाई अगाडि बढाउन र चाहिँ गल्ती गर्नेलाई होइन दोहोरो नियमनकारी निकाय जुन छ त्यसले त्यसलाई चाहिँ जनशक्ति सहकारीको दर्शन सिद्धान्त मूल्य मान्यता बुझेका मान्छेलाई अगाडि बढाउन र प्रत्येक पालिकामा प्रदेशमा र केन्द्रमा जुन दर्ता गरिन्छ दर्ता गर्ने निकायमा सहकारीको दर्शन सिद्धान्त मूल्य मान्यता बुझेका मान्छेलाई अधिकृत बनाउन र त्यहाँ गएका अधिकृतहरूलाई कम्तीमा 3 महिनाको तालिम दिने व्यवस्था प्रशासनिक प्रशिक्षण प्रतिष्ठान छ त्यहाँ तालिम दिएर सहकारी बुझेका मान्छेलाई मात्रै पढाउन म अनुरोध गर्छु जस्तो अहिले भनौँ न 27 पछि नयाँ बनेको सरकारमा 3 चाहिँ 3 मन्त्री फेरिसके 3 चाहिँ यो 27 पछि मात्रै भन्दैछु 3 मन्त्री 3 सचिव 3 रजिस्ट्रार फेरिएपछि उहाँहरूले अलिअलि कुरा बुझ्न थाल्नुहुन्छ फेरि सरुवा हुन्छ अर्को हुन्छ त्यसो नगर्न कमसेकम सहकारी छुट्टै अलगै दर्शनले निर्देशित भएको हुनाले सहकारी क्षेत्रमा दर्ता गर्न आउने ठाउँमा पनि होइन सहकारीको विचार नबुझ्दाखेरि सहकारीलाई कम्पनी ठान्दाखेरि सहकारीलाई चाहिँ एनजिओ ठान्दाखेरि उत्पन्न भएको समस्या हो त्यस्तो नगर्न र सहकारीको गतिशील अभियानमा कुनै बाधा व्यवधान नगर्न र तिलखुम्बे अर्थनीतिलाई सशक्त ढङ्गले अगाडि बढाउन चाहिँ म वर्तमान सरकारलाई बालेन बाबु जो सम्मानित प्रधानमन्त्री हुनुभएको छ र उहाँलाई रवि बाबु जो मेरै निर्वाचन क्षेत्रको बाबु हुनुहुन्छ

0: कसैले पनि सक्दैन. त्यसैले गर्दा वर्तमान संविधानमा व्यापक धेरै छलफल भएर हामीले तीन केन्द्रीय अर्थनीतिलाई अगाडि बढाएका छौँ. यसलाई सहकारी क्षेत्रको विकास, त्यसको तालिम, किनभने सातै प्रदेशमा कम्ती आउने बाह्र महिना प्रशिक्षण दिने गरी चाहिँ सहकारी प्रशिक्षण केन्द्र अब आउने बजेटमा अनिवार्य आउनु पर्यो सातै प्रदेशमा. काठमाडौँमा अहिले चाहिँ सहकारी विभाग भएकै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको सहकारी प्रशिक्षण केन्द्र जस्तै डिप्लोमा इन कोअपरेटिभ गर्न सकिने गरी अगाडि बढाउनु पर्छ. त्यसको निम्ति बजेट छुट्याउन, सहकारी क्षेत्रले यो राज्यको चाहिँ जिडिपीमा 5% योगदान गरेको छ, 1,00,000 डाइरेक्ट कर्मचारी छन्, 1,00,000 प्रत्यक्ष रोजगारी छ र 12,00,000 रोजगार दिया छ. आयात प्रतिस्थापन, निर्यात प्रवर्धन, रोजगारी सिर्जना मात्रै होइन, महिला सशक्तिकरणको निम्ति 56% महिला सामेल हुनुहुन्छ र महिलाले मात्रै चलाएको सहकारीमा 91% सक्षम सहकारी छन्. त्यसले गर्दा यो बाटोमा जानको निम्ति म वर्तमान सरकारलाई निवेदन गर्न चाहन्छु, सुझाव दिन चाहन्छु, दर त्यो भएर अगाडि बढ्न अनुरोध गर्न चाहन्छु. र यसमा चाहिँ एउटाले मैले गल्ती गरेँ भनेर चाहिँ खेमबमजीलाई दण्डित गर्ने कुरो कसैले गर्नु भएन.
1: जसले समयको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु केशव बडालजी. फेरि पनि हामी जोडिनेछौँ, कुराकानी गर्नेछौँ. धेरै धेरै धन्यवाद. नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बडाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5569 5550 7070 161 र 98550 7053.
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556 493 440, 493 580 र 98 550 2640.
4: It's 7 o'clock. अहिले 7 बजेको छ.
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको.
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश.

माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीका एक परिवारले माडी नगरपालिका छ स्यावलीवास स्थित शिशु कल्याण आधारभूत विद्यालयमा फिल्टर सहितको खानेपानी धारा निर्माण सहयोग गरेको छ। स्वर्गीय तोयनाथ अधिकारीको स्मृतिमा उहाँकी धर्मपत्नी लोककुमारी अधिकारी तथा समस्त अधिकारी परिवारको करिब 46,500 रुपियाँ आर्थिक लागतमा विद्यालयमा 6 टोटीको खानेपानी धारा निर्माण सहयोग गर्नुभएको हो। नवनिर्मित धारालाई बुधबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य पूर्णकला प्रमुख अतिथि रहनु भएको हो। सोही कार्यक्रमकै अवसरमा रेवा मध्यवर्ती उपभोक्ता समितिले विद्यालयलाई 3 थान सिलिङ पंखा हस्तान्तरण समेत गरेको थियो। सहयोगदाताहरूलाई सम्मान पत्र प्रदान गर्दै आभार व्यक्त गरिएको सो कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालयकी पहिलो विद्यालय नर्स तथा हाल वैदेशिक रोजगारीमा रहनुभएकी स्वरूप बलाय श्रेष्ठले कृष्णनगर माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। श्रेष्ठले करिब 13,000 रुपियाँ बराबरको शैक्षिक सामग्री उपलब्ध गराउनु भएको हो। उक्त सामग्री बुधबार बिहान आयोजित प्रार्थना सभामा कक्षा 1-10 30 विद्यार्थीलाई वितरण गरिएको विद्यालयले जनाएको छ। आफ्नो पूर्व कर्मस्थललाई सम्झँदै विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले गरिएको सहयोगप्रति विद्यालय परिवारले स्वरूप बलाय श्रेष्ठप्रति आभार व्यक्त गरेको छ। साथै सो सहयोगको पहलकर्ता रहनुभएका पूर्व शिक्षक विनोद अधिकारीलाई पनि विद्यालयले

बाद ज्ञापन गरेको छ। नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा संकाय अन्तर्गत नेपाली र अंग्रेजी विषयमा नयाँ भर्ना खुल्ला गरेको छ। विद्यालयले अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण एसी रूम सहितको आधुनिक कक्षा कोठा, व्यवस्थित पुस्तकालय, निशुल्क पाठ्य पुस्तक, नियमित परामर्श तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता लगायतका सुविधा उपलब्ध गराउने जनाएको हो। अनुशासित, सुरक्षित तथा हरियाली वातावरणमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई समयमै भर्ना हुन विद्यालयले आग्रह गरेको छ। शीर्षमित रहेको विद्यालय प्रशासनले जनाएको छ। चालु आर्थिक वर्षमा चितवन जिल्लामा 13 जनामा औलो रोगको बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका 3093 जनाको नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस सातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण हस्तान्तरण गरेको छ। प्रतिकोटा रु 64,000 मूल्य पर्ने उक्त मेसिन 50% अनुदानमा वितरण गरिएको हो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई 3 अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थालाई 2 तथा अन्य 4 सहकारी संस्थालाई 1 र 1 फार्मलाई हस्तान्तरण गरिएको छ। महानगरपालिका नम्बर 10 विश्वव्यापी रूपमा देखिएको इन्धन संकटका कारण आफ्ना वडावासीहरूलाई इन्धन खपतमा कटौती गर्न आह्वान गरेको छ। कार्यवाहक वडा अध्यक्ष रेशम राज थापाले एक सूचना जारी गर्दै अति आवश्यक र अनिवार्य काममा बाहेक पेट्रोल तथा डिजलबाट सञ्चालित सवारी साधनहरूको प्रयोगलाई कम गर्न आह्वान गरेको हो। समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसानहरू मर्कामा परेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान DDC फुस 16 भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार केही ठूला उद्योगीबाट 3 भुक्तानी हुन बाँकी छ। पछिल्लो समय DDC हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइरहेको छ। जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये 86 मात्रै अध्यावधिक गरेका छन्। जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख 26 सूचना जारी गर्दै 7 अध्यावधिक गर्न निर्देशन दिएको थियो। अध्यावधिक भएका मध्ये 2 सब वाहन रहेका छन्। कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो। राष्ट्रिय खबरहरू पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले 50 लाख धरोटी माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई 50 लाख नगद धरोटी वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पूर्वपक्ष गर्न आदेश गरेको हो। मंगलबार नै स्वादेश भएपछि धरोटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो। श्री कृष्णप्रसाद यादवलाई नेकपा एमाले पनि विश्वासको मत दिने भएको छ। गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो। जनता समाजवादी पार्टी नेपालका सांसदहरूले फ्लोर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गर्नुभएको थियो। विश्वासको मतका लागि नयाँ मिति जेठ 8 लागि तय गरिएको छ। अदालतले मेडिकल व्यवसाय दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायले आदेश दिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो। देशभरका 6,743 कार्य समितिलाई पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोक्दै सो कार्यमा असहयोग गर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बुधबार परिपत्र जारी गर्दै जेठ 21 अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। संस्कृति पार्टीका अध्यक्ष अर्घ साम्पाङले सरकारलाई सदनप्रति जवाबदेहिता बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताउनु भएको छ। बुधबार संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाबदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताउनु भएको हो।
महाकोरको बैठक आगामी बिहिबार बस्ने भएको छ। बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डिपी आर्यले अर्को बैठक बिहिबार बिहान 11 बजे बस्ने जानकारी गराउनु भएको हो। बुधबार बसेको प्रतिनिधि सभाको 8 बैठकमा 2 महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू सदनमा पेश गर्नुभएको छ। कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसएको नतिजा प्रकाशित भइसकेकाले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेभित्र शुरू हुनेछ। मन्त्रालयको निर्णय अनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई कक्षा सञ्चालनका लागि पत्रचार समेत गरिसकिएको छ। भरपर्दो व्यवस्था नगरी सुकुम्बासी बसिरहेका बास भत्काएर मासिक 15,003 महिनाले दिने निर्णय अमानवीय रहेको विशेष प्रतिनिधि सभा बैठकमा उठेको छ। एमाले सांसद गुरु बरालले प्रतिनिधि सभाको जारी बैठकमा सो विषय उठाउनु भएको हो। बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासका लागि भन्दै 50,000 दिने निर्णय गर्नु अमानवीय रहेको सांसद बरालले बताउनुभयो। वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारवाही हुने भएको छ। वीरेन्द्रनगर महानगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गर्ने जानकारी दिएको हो। साथै नगरपालिकाले पीड़ित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय समेत गरेको जनाएको छ। नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। र नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली इकाई एपिजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्नेसम्मको चेतावनी दिएका हुन्। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: आदिवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
4: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
1: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
1: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य राजीव खत्री। आउनुहोस् सुरु गरौँ राजीव खत्रीसँग, जनता जान्न चाहन्छ।
6: राजीव खत्री, जनता जान्न चाहन्छ, म स्वागत छ यहाँलाई।
7: धेरै धेरै धन्यवाद यहाँलाई।
6: रासोपाले संसदमा रमिता देखाइरहेछ होइन?
7: रासोपाले रमिता देखाएको होइन, अरूले रमिता देखाएको। रासोपा त कहाँ रमिता देखाउने भएछ र कहीँ देखाएको छ र? जस्तो
6: रासोपाले एक एक गरेर हेर्दाखेरि प्रत्येक कुराहरू स्क्यान्डल हुने काम गरिरहेछ।
7: जस्तो जस्तो
6: हेर्नुहोस् न, सांसदहरूको भूमिका गतिविधि,
7: सांसदको भूमिका गतिविधिमा के पनि छैन, अरूले नै हो त्यहाँ अहिले तमासा बनाइरहेको। रासोपा तमासा गर्न आएकै होइन, जनताको मुद्दालाई केन्द्रमा राखेर, जनताको चुलोलाई केन्द्रमा राखेर काम गर्न आएको रासोपा। त्यतिकै जनताको अभिमत लिएर आएको होइन नि, हिजो तमासा देखियो
6: त्यो तमासाहरू बोलिरहेछन्, कराइरहेछन्, प्रधानमन्त्री खोजिरहेछन्, मन्त्री खोजिरहेछन्, अनि तपाईँहरू चाहिँ छुपो लाएर मौन बस्नु भएको छ। त्यो
7: संसद चलेको कति महिना भयो, वर्षौँ भयो, संसद चलेको त एक डेढ महिना भयो होला, योभन्दा अगाडिको एउटा सेसन, त्यसपछिको अहिलेको सेसन होइन। अनि यति दिनमै उहाँहरूले भन्ने बित्तिकै प्रधानमन्त्री तुरन्त, प्रधानमन्त्री आउने समयमा आउनुहुन्छ नि, छ नि त कानुनले तोके बमोजिम कहिले कहिले आउने भन्ने छ, त्यो समयमा आज मन्त्रीहरूले जवाफ दिनुभयो, दुईजना मन्त्रीले यतिको मन्त्रीहरूले प्रश्न उठे, आफ्नो विषयमा उठेको जवाफ एक एक जवाफ आज तपाईँले हेर्नु होला संसदमा कसरी जवाफ दिनुभयो उहाँहरूले, भनेको जनताप्रति उत्तरदायी छन्।
6: राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले असन्तुष्टि व्यक्त गर्न थालिसके, डाक्टर अमरेश कुमार सिंहले
7: होइन,
6: उहाँले निरन्तरताको क्रम भङ्गताको नाममा जे पनि गर्ने छुट छैन भन्नुभएको छ।
7: उहाँले बजेटको सन्दर्भमा, बजेटमा अर्थमन्त्री उपस्थित भइदिए हुन्थ्यो भन्ने उहाँको अपेक्षा हो, त्यसलाई अस्वाभाविक मान्न सकिँदैन।
6: अनि अर्थमन्त्री उपस्थित नहुने, त्यो प्रधानमन्त्री उपस्थित नहुने,
7: यो भन्दा बाहेक
6: अनि संसदको हुर्मत लिने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ कि छैन?
7: अहिले संसदमा रासपाले हुर्मत लियो भनेर भन्नका लागि प्रधानमन्त्री सदनमा आउनु भएन भन्ने बाहेक अरू चिज त केही छैन होला नि होइन, पहिलाको जस्तो भन्नुपर्ने कुरा। प्रधानमन्त्री, यो देशको प्रधानमन्त्री बिहान 9 बजे सिंहदरबारमा पसेर बेलुका 7-8 बजे सिंहदरबार निस्किनुहुन्छ, बालुवाटारमा एउटा भेटघाट गर्नुहुन्न। उहाँले जति पनि भेटघाट गर्नुपर्ने हो र जे जे काम गर्नुपर्ने हो त्यो सिंहदरबारभित्र बसेर काम,
6: संसद भनेको भित्र त्यो प्रधानमन्त्री हराएको सूचना भनेर होइन, प्लेकार्ड लिएर हिँड्नुपर्ने अवस्थामा पुर्याइदिनु भयो तपाईँहरूले प्रतिपक्षी सांसदहरूलाई।
7: एउटा कुरा हुन्छ, एउटा कार्यपालिका, एउटा व्यवस्थापिका, एउटा न्यायपालिका, आफ्नो तरिकाको काम हुन्छ। व्यवस्थापिका, प्रधानमन्त्री व्यवस्थापिकामा हुने कुरा हो, उहाँले व्यवस्थापिकामा आफ्नो जिम्मेवारीहरू छन् त्यो पुरा गरेर काम गरिरहनु भएको छ। र नियावली अनुसार नै के छ भनेदेखि, प्रधानमन्त्रीले आफ्नो आफू उपस्थित हुन नसकेको खण्डमा कोही मन्त्रीलाई पठाएर, आफ्नो प्रतिनिधिको रूपमा पठाएर काम गर्न सक्ने व्यवस्था नियावलीमा छ भनेदेखि कहाँ मिचिएको छ, के भयो, कुन आकाश खसेको छैन?
6: राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले सिकाएका होइनन्, विपक्षीहरू कस्तो हुनुपर्छ, प्रतिपक्षीले प्रधानमन्त्रीलाई कसरी खोज्नुपर्छ, यस अगाडि 21 सिट हुँदाखेरि
7: होइन, कति समयसम्म हराउने, कति समयसम्म हरायो भन्ने कुराले अर्थ रहन्छ। प्रधानमन्त्री त म भन्दैछु, संसद चलेको
6: शब्द चुक्क नभन्ने
7: चलेको,
6: अनि हर्क साम्पाङले भन्नुभएको छ
7: होइन, यस्तो हुन्छ
6: बेहुलालाई ल्याउनु पर्यो बेहुलाको ठाउँमा जन्ती आएर हुन्छ भन्नुभयो होइन
7: उहाँले उहाँले के भन्नुभयो उहाँको जवाफ दिने त म परि नै हेर्नुहोस् होइन म उहाँलाई जवाफ दिन त जरुरी म ठान्दिनँ मात्रै कुरा के भन्नुहुन्छ भने यो देशमा योभन्दा अगाडि प्रधानमन्त्रीले 2-3 घन्टा टेलिभिजनमा लाइभ दिँदाखेरि हामी यसरी दङ नपरेर हेर्ने बानी परेको होइन हामी भन्दा नि जनतालाई चाहिँ दिक्क लाग्थ्यो अनि यसपटक त्यो क्रम भङ्गता भएको छ कि क्रम भङ्गता भएको छ कि प्रधानमन्त्री म कामले फेरि त्यो अहिले भनेको होइन उहाँले चुनावी प्रचारकै अभियानमा पनि भन्नुभएको छ म बोल्दिनँ म काम गरेर देखाउँछु भन्नुभएको छ जनताले त्यही कुरालाई अनुमोदन गरिदिएका छन् भनेदेखि अब कसैले भित्ता कोपरेर या निदाल चिथोरेर केही पनि हुँदैन
6: राष्ट्रिय जे गर्दा पनि छोड्छ
7: केही पनि के गरेको छ भ्रष्टाचार गरेको
6: भ्रष्टाचार
7: गरेको ललिता निवास काण्ड मचाएको छ कुनै गिरिबन्धुटी काण्ड मचाएको छ कुन चाहिँ काण्ड मचाएको छ यति हो जवाफदेही भएन भने जवाफदेही हुने बेलामा प्रधानमन्त्री आउनुहुन्छ अहिले मन्त्रीहरूले जवाफ दिइरहनु भएको छ मन्त्रीहरू चाहिँ सरकारको अङ्ग होइन प्रधानमन्त्रीको अङ्ग होइन मन्त्रीहरू अनि क्रमशः आउँदैछ त आज दुईजना सञ्चार मन्त्रीले जवाफ दिनुभयो श्रम तथा युवा तथा रोजगार मन्त्रीले पनि जवाफ दिनुभयो आउँदैछ त क्रमशः अहिले आत्ति हाल्नुपर्ने कुरा के छ
6: प्रधानमन्त्रीलाई संसदले बनाएको हो नि त
7: होइन
6: संसदबाट
7: प्रधानमन्त्रीको
6: संसदप्रति त एक एक कुरामा जिम्मेवार हुनु पर्यो
7: पहिला के हुन्थ्यो भन्नुहुन्थ्यो भने प्रधानमन्त्रीको काम हुँदैन थियो प्रधानमन्त्री काम नगर्ने अनि बालुवाटारमा बस्ने मिटिङ गर्ने त्यहीँ सिद्ध्याउने अनि खुल्ला कार्यक्रममा जाने भाषण गर्ने भाषणबाजी गर्ने फर्किने त्यो बाहेक त प्रधानमन्त्रीबाट त हुँदैन थियो यो जुन त प्रधानमन्त्री मैले अघि नै भन्दैछु 9 बजे सिंहदरबार गएर बेलुका 5-6 बजीसम्म 7-8 बजीसम्म काम गरेर हरेक मन्त्रालयको रिपोर्टिङ लिएर उहाँ फर्किनुहुन्छ आफ्नो निवासमा त्यो किसिमको प्रधानमन्त्री हुँदाखेरि त कसैलाई त अपाच्य बोल्छ किनभने भेटघाट दिएको छैन बिजौलियाहरूले भेट्न पाउँदैनन् होइन कसैले यहाँ नेपालमा त कस्तोसम्म अवस्था थियो भने योभन्दा अगाडि बिहान वडा अध्यक्षसँग चिया खाएर दिउँसो खाना खाएर दिउँसो प्रदेशको मुख्यमन्त्रीसँग खाजा खाएर बेलुका प्रधानमन्त्रीलाई भेट्ने व्यक्तिहरू थिए हुन्थे कि त्यो अवस्था त अहिले त सकिएको छ प्रधानमन्त्रीले के गरिनु भएको छ काम काम काम अब रिजल्ट कुनै भने प्रधानमन्त्रीले यति समय सिंहदरबारभित्र बसेर आफ्नो काम गर्दै गर्दा त्यसको रिजल्ट चाहिँ 2-4 महिनापछि के देखिन्छ त्यो चाहिँ खोज्ने हो कि अहिले 1-1.5 महिना संसदमा 1-1.5 महिनामा नि जान सदनमा त उहाँ गइराख्नु भएकै थियो यो बिचमा उहाँले प्रश्न उठाइसकेपछि जवाफ दिनुहोस् भन्ने कुरा मात्रै कुरा हो त्यो पनि अर्थमन्त्रीले जवाफ दिइसक्नु भएको छ होइन अब बाँकी रहेको कुरा के भने अहिले नदेख्दैमा आत्तिहाल्नु पर्दैन हुन त अब जनतामा पनि बालन शाहप्रतिको क्रेज छ सायद अब प्रतिपक्षमा भएका
6: सांसदहरूलाई अध्यादेशबाट शासन गर्नुभयो अनि शक्ति सिद्धान्त विपरीत गएर यो अदालतमा हस्तक्षेप गर्नुभयो
7: सुन्नुहोस् न म तिनवटाको जवाब दिन्छु तपाईँलाई पहिले सुकुम्बासी बस्ती यो देशमा सुकुम्बासी कसले बनाएको राज्यसभाले बनाएको राजसभा आयोजित सुकुम्बासी भएको 35-36 वर्षदेखि सुकुम्बासी आयोगका नाममा कति खर्च गरियो त्यसको हिसाब किताब खोज्नुहोस् न एकछु तपाईँले कति भयो
6: पहिला म जवाब
7: कसको हालत हो सुकुम्बासीलाई राखेको ठाउँमा त म त घुमेर आएको छु म त गएर सुकुम्बासीहरू भक्तपुर 2 मनोहरामा बस्ने सुकुम्बासीहरूलाई राखेको ठाउँमा जो मेरो भोटर्स पनि हो म त गएर भेटेर आएको छु उहाँहरूलाई उहाँहरू कसरी बस्नु भएको छ देखेको छु उहाँहरू के भन्नुहुन्छ सुनेको छु अब तपाईँ कुन सुकुम्बासी हो हुकुम्बासीको कुरालाई सुकुम्बासी नभन्नुहोस् सुकुम्बासीलाई आज सुकुम्बासी बनाउने भनेको चाहिँ नि यो 35-36 वर्षदेखि ज जसले बनायो भोट ब्याङ्क बनायो त्यो अब भोट ब्याङ्क अन्त्य हुँदैछ सुकुम्बासीको लागि अहिले उहाँहरूलाई जहाँ लगेर राख्यो त्यसपछि अहिले सरकारले केही समय यो बर्खाभरि तपाईँ कोठा खोजेर बन्नुहोस् हामी भाडा दिन्छौँ भनेर सरकारले भनिरहेको छ र त्यस पछाडि उनीहरूलाई व्यवस्थापन गरेन उनीहरूलाई जग्गा दिएन भने त्यतिखेर प्रश्न उठाउने हो क्या अहिले बाढी र यो बिचमा अस्ति भर्खर मात्रै 15 मिनट बाढी जाँदाखेर माथिबाट यो भक्तपुरको म त सूर्य विनायकको अब त्यतैको सांसद भएको नाताले उदाहरण त्यही लिन्छु माथिबाट लेदो झरेर मान्छेका घर घरमा पसेका छन् अनि भोलि त्यही सुकुम्बासी बस्तीमा बाढी पस्दाखेर तपाईँले मलाई प्रश्न यही गर्नुहुन्छ सुकुम्बासी बस्तीमा पस्दा राज्यले के हेर्यो भनेर प्रश्न गरे तपाईँ नै हुनुहुन्छ फेरि हेर्नुहोस् त्यस कारणले गर्दाखेरि मैले पनि गरेँ त्यही गरेर त आज रिजल्ट के आयो सुकुम्बासी बस्तीलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने भयो नि त बुझ्नु भएन त्यही हो प्रश्न त्यही प्रश्नको जवाब हो अहिले त्यस कारणले अहिले उनीहरूलाई व्यवस्थापन गरिँदैछ हुन्छ भएन उनीहरूको सडक बास भयो भने प्रश्न गर्ने हो नभएदेखि त मैले आजै मात्र नै सदनमा एउटा कुरा
6: सङ्कलन नगरिकन स्क्रिनिङ नगरिकन
7: किन
6: उनीहरूलाई समस्या होइन
7: योभन्दा
6: पहिचानै नगरिकन
7: त्यो भन्न मिल्दैन योभन्दा अगाडि भएको छ केही चिजहरू भएका छन् पुरानै दलहरूले पनि गर्न खोजेका हुन् तर त्यो भोट ब्याङ्क बनाउँदाखेरि मेरो राजनीति बिग्रिने हो कि भनेर उनीहरू डराएको एउटा कुरा मान्नुहोस् या नमान्नुहोस् एउटा कुरा के हुन्छ भने अम्लेट खान पनि मन गर्ने, अन्डा फुटाउनु पनि लोभ गर्ने त्यो हुँदैन। तपाईँ अम्लेट खान खोज्दै हुनुहुन्छ भने अन्डा फुटाउनै पर्छ। त्यस कारणले गर्दा तपाईँ राम्रो गर्न खोज्दै हुनुहुन्छ भने तपाईँले केही आलोचनाहरू सहनै पर्छ। यतिखेर तत्कालको आलोचना त्यो पनि कसैले होइन, सुकुमवासी जो पीडित छन् उनीहरूले पनि गरेको छैनन् कि। अरू त्यो सुकुमवासीको नाममा राजनीति गर्नलाई सबैभन्दा बढी टाउको दुखाइ छ। अब अर्को चाहिँ
6: के हुन्छ र अब
7: कस्तो मजा लागेछ है,
6: तथ्यको सबभन्दा बढी जनतालाई बुझाउनु
7: मैले तपाईँलाई बुझाउनै पर्छ।
6: जनताले
7: जनताले त बुझिसक्नु भएछ फेरि यो कुरामा, जनता जनताले त नबुझेको भए
6: सांसदहरूको प्रश्न छ क्या, मैले त्यही भएर सोधेको तपाईँलाई।
7: जनताले नबुझेको भए रवि लामिछाने नेतृत्वको दलको सरकारलाई यति ठुलो जनमत दिएर पठाउँथ्यो होला आज? जनताले त बुझेर हो नि रवि लामिछानेमाथि अन्याय भयो, सहकारीका नाममा, जसको नाममा जसले ऋण निकाल्नलाई निवेदन पनि दिएको छैन, जसले जसको खातामा पैसा पनि गएको छैन, होइन, जो सहकारीको कुनै पदाधिकारी पनि होइन, सेयर होल्डर पनि होइन, यो सबै कुरा हुँदा हुँदै पनि खर्चै गरेको आधारमा कुनै कम्पनीमा एउटै कम्पनी भएको आधार खर्च गरेको आधारमा उसलाई लगेर फसाइयो, राजनीति पूर्वाग्रह भयो भनेर 40 लाखले हस्ताक्षर गरेर रवि लामिछानेमाथि अन्याय भयो भनेर यत्रो आएको विषय हो यो चिज। पछाडि तपाईँ अर्को प्रसङ्ग मैले बारम्बार भन्ने गरेको छु, मैले रवि लामिछानेले के भन्नुभयो, ठिक छ त म माथि प्रश्न उठ्यो, मैले तिर्नुपर्ने पैसा, म माथि उठेको प्रश्न दायित्व म अहिले तिर्दिन्छु र मुद्दा म लड्दै गर्छु। उहाँले के भन्नु, मेरो भागको पैसा म तिर्छु, मुद्दा म लड्छु भन्दाखेर त्यतिखेर के भन्यो, तिमी जेलमै बस भन्यो। पीडितको भयो त्यो आम बचतकर्ता भएन। इच्छा राज तामाङको कुरा हेर्नुहोस् तपाईँ, पैसा ठुलो पैसा थियो, उसले के भने, म पैसा तिर्न सक्दिनँ जेलमा जान्छु भने। पीडितको भयो बचतकर्ता,
6: अनि जीवी राईको विषय पनि सुन्नु हुँदैछ।
7: जीवी राईको कुरा, जीवी राई भागेको के अहिलेदेखि हो र, अहिलेदेखि भागेको, आज राष्ट्रपतिको सरकारजी भागेको
6: थियो,
7: सरकारमा सुन्नुहोस् न, प्रयास त्यो आज पनि जीवी राईलाई भगाउने या जीवी राईलाई चाहिँ नपक्रिने भन्ने कुरा होइन। जीवी राई जस्ता यहाँ जीवी राई एउटा उदाहरण, तपाईँ जीवी राई किन भन्नुहुन्छ भन्दाखेरि रवि लामिछानेसँग जोडिएको भएर जीवी राई भनेको हो क्या। जीवी राई भन्दा यहाँ ठुला अरू छन्, त्यो विषयमा तपाईँलाई नामै थाहा छैन ती मान्छेका नाम, किनभने तिनको नामै लिन चाहनुहुन्न। किन रवि लामिछाने ती पनि नाम जोडिएको थियो भने तपाईँलाई पनि भन्न मजा आउँथ्यो क्या, फलाना पनि त हो नि त रवि लामिछानेसँग जोडेको, त्यसलाई किन पक्राउ नगरेको भन्नुहुन्थ्यो। यो देशमा 80% 90% सहकारी डुबाउनेहरू हेर्नु भने पुरानै पार्टीका छत्र छायामा बस्नेहरू छन्। अनि प्रश्न जीवी
6: राई
7: जीवी राईलाई पक्राउ गर्नु हुँदैन भने त्यसो अरूको नि प्रश्न गर्नुहोस् भनेको क्या मैले तपाईँलाई। जीवी राई जस्तै अन्यको पनि तपाईँले नाम
6: ल्याएर हामीले सोधिरहेछौँ।
7: जीवी राई भन्दा ठुला सहकारी काण्ड घटाउने छन्, उनीहरूको पनि नाम यसरी नै राख्नुहोस् भन्न मात्रै खोजेको मैले प्रश्न गर्दाखेर। उनीहरूलाई नि कहिले पक्राउ गर्ने भन्दाखेरि त्यो पक्राउ गर्नेलाई दबाब पर्छ क्या। यहाँ जीवी राईमा मात्रै ध्यान गयो, जीवी राईमा ध्यान गइसकेपछि के भयो, उसलाई त पक्राउ गर्नु पर्थ्यो, पर्थ्यो, उनी फरार छन् कहाँ छन् थाहा छैन। अब बाँकी पक्राउ गर्नु सक्नेहरू पनि काहीँ न काहीँ ती चाहिँ प्रश्न नउठ्दाखेर चाहिँ काहीँ प्रशय पाउने हुन् कि भन्ने मात्रै मलाई डर हो कि, मैले त्यति मात्रै कुरा गर्न खोजेको। त्यस कारणले तपाईँ ढुक्क आउनुहोस्, यो राजसभा भन्ने पार्टी 35-36 वर्षदेखि शासन गरेर आएको होइन, जम्मा शासन गर्न थालेको यो देशमा 2 महिना 3 महिना भयो।
6: रवि र बालन बीचको सम्बन्ध चाहिँ के हुन्छ र अब
7: कस्तो मजा लागेको छ है सबैलाई। रवि र बालन बीचको सम्बन्ध चाहिँ फुट्दै हुन्थ्यो, सम्बन्धमा तनाव आयो, दरार आयो भनेर कति मजा
6: हुनुहुन्छ अरे तपाईँहरू
7: सुन्नुहोस् न त, त्यही त मजा लागिरहेछ क्या सबलाई, त्यो मिडियालाई पनि मजा लागिरहेछ, त्यो प्रतिपक्षलाई पनि मजा लाग्छ, सबलाई मजा लाग्छ क्या। तर कुरो त छैन, त्यो कुरो कहीँ छैन, किन भन्नुहुन्छ भने यहाँ त सिओको भन्दा
6: आपसमा मनमुटाव दरार छैन।
7: सुन्नु न, सिओको भन्दा कैँचीको मूल्य बढी हुन्छ क्या यहाँ, कैँचीको मूल्य, सिओले जोड्छ कैँचीले काट्छ, छुटाउँछ नि त, अनि कैँचीको मूल्य बढी हुन्छ, अनि त्यो
6: फुटाउने हाबी हुँदैछ क्या अब,
7: अनि फुटाउने मान्छेको मूल्य चाहिँ यो समाजमा वात्त छ। अनि सबैलाई के लाग्छ भने कहाँ रवि र रवि लामिछाने, सभापति रवि लामिछाने र प्रधानमन्त्री बालन साहब बीच कहीँ केही बाहिर चाहिँ आएको छैन, शङ्काको भरमा बडी ल्याङ्ग्वेजलाई पनि लिएको छ। आज रवि लामिछानेले सेतो कपडा लगाएको थियो, कमिज लगाएको थियो, बालनले कालो, किन विपरीत लगाए, यी त फुटेछन् भनिदिँदा नि भएको छ। ज्या तथ्यको आधारमा भन्नुपर्छ, केही पनि समस्या छैन उहाँहरू बिच, सबै कुरा एकमत छ र रवि लामी छाने र बालेन शाह विशेष गरी रासपा र बालेन समूह त्यतिखेर एकीकरण भएको भनेको सत्ता टिकाउनका लागि दुई चार दिनको लागि होइन के त्यस्तो त पुराना दलहरूले लिने हो ठेक्का रासपा भनेको कम्तीमा यो पुस्ताका लागि रवि लामी छाने पटक पटक भनिराख्नु भएको छ हामी फुट्न आएको होइन कम्तीमा यो पुस्ताको लागि राजनीति गर्न यो पुस्ताको लागि काम गर्न हामी आएको भनेर उहाँले पटक पटक भन्नुभएको छ अब यहाँभन्दा के चाहियो अब फुटेको छैन भनेर देखाउनलाई अब मैले त अरू त देखाउने चिज हुँदैन के आधारले चाहिँ फुट्न लाग्नु लाग्यो रासपा या विवाद छ मनमुटाव छ भनेर भन्ने उहाँहरू बिच कुरा क्लियर छ प्रधानमन्त्री बालेन शाहले 5 वर्ष चलाउने पार्टी सभापति रवि लामी छानेले चलाउने रवि लामी छानेले चाहिँ म प्रधानमन्त्री हुनु पर्यो भनेर कहीँ बोल्नुभएको छैन बालेन शाहले म पार्टीको अध्यक्ष बन्नुपर्छ भनेर त कहीँ भन्नुभएको छैन अनि काम गर्ने तौर तरिकामा सबै उहाँहरू बिच सल्लै भएको छ र कुन चाहिँ आधारलाई लिएर विवाद छ मनमुटाव छ फुट्न लाग्यो भनेर भन्ने कहीँ देख्दिनँ अनि मजा चाहिँ के लाग्दो रहेछ भने अरूलाई सबैलाई आहा बालेन्द्र रवि बिच त फुटाउन लाग्यो भनिसकेपछि कति मजा क्या आनन्द लाग्दो रहेछ उहाँहरूलाई ठिक छ त्यो बोल्न पाइयो आनन्द लिन पाइन्छ लिनुहोस् उहाँहरूले
6: के अनि राष्ट्रपतिको महाधिवेशन चाहिँ के हुन्छ अब
7: हुन्छ समयमै हुन्छ
6: महाधिवेशनबाट नेतृत्वमा को आउँछ
7: रवि लामी छाने आउनुहुन्छ
6: उहाँले नै नेतृत्व
7: त्यसमा कुनै समस्या छ केही लाग्दैन मलाई उहाँले हुनुहुन्छ
6: सहज हिसाबले
7: फेरि
6: रवि लामी छाने नै सभापति
7: बन्नुहुन्छ कुनै शङ्कै छैन त्यसमा मैले अघि नै भनिसकेँ नि
6: बालेन समूहले पनि सघाउँछ
7: सबैले सघाउनुहुन्छ त्यसमा कुनै समस्या प्रधानमन्त्रीमा सबैले सबैलाई यो बालेन समूह र रवि समूह भन्ने नै छैन कि
6: तपाईँले अघि भन्नुभयो त
7: मैले त त्यो त मिल्दाखेरको कुरा गरेको हो मिल्ने बेलाको कुरा गरेको
6: त्यो त अहिले पनि कायमै होला त
7: अहिले कहाँ छ कसरी हुन्छ अहिले अहिले त राष्ट्रपा होइन राष्ट्रपाको प्रधानमन्त्री होइन बालेन शाह अनि राष्ट्रपाको सभापति होइन रवि लामी छाने मैले त त्यो पो भनेको त मैले मिल्ने बेलाको कुरा गरेको मिल्दाखेरि चाहिँ राष्ट्रपा र बालेन समूहबीच एकताको कुरा हुँदाखेर यो पुस्ताका लागि मात्रै होइन एक दुई पुस्ताका लागि यो केही समयका लागि होइन कम्तीमा एक पुस्ताभन्दा बढीका लागि भनेर भनेको हो मैले त्यो साझी छुट्याएको मैले
6: तपाईँलाई एउटा प्रश्नले कहिल्यै पनि छोड्दैन तपाईँलाई पनि खराने ग्याङ भन्छन् हेर्नु भएको छ नि सामाजिक सञ्जाल
7: किन भन्छन् त्यसको म जवाफ दिइहाल्छु नि त
6: तपाईँले 24 गते भदौको 24 गते के लेख्नुभयो बालेन प्रधानमन्त्री बन्न तयार भएनन् भने रवि लामी छानेलाई जेलबाट निकालौँ अनि उहाँलाई प्रधानमन्त्री बनाऊ
7: हो अब सुन्नुहोस्
6: अनि
7: अब मेरो कुरा
6: जेलबाट रवि लामी छाने निस्किनु पनि
7: अब तपाईँले तपाईँ त सोसल
6: वाला सङ्ग्रहलाई टिका भनी
7: जानुभएको
6: कमेन्ट लेख्नुभएको थियो हामी नखु कारागार पुगिसकिसक्यो
7: मैले त्यतिखेर लेखेको तपाईँले हेर्नुपर्छ एक दिन अगाडि पहिलो दिन जुन दिन जेन्जी मुभमेन्टमा बच्चाहरूले गोली खाए त्यो दिन बिहान के लेखेको छु यो सरकार तानाशाह छ तपाईँहरू आज सडकमा जाँदै हुनुहुन्छ विवेक नगुमाउनु होला तपाईँहरूलाई गोली हान्न सक्छ राज्यको लागि तपाईँ 1-2 अङ्क होला तर घरको लागि तपाईँ सर्वस्व हो भनेर भनेको छु
6: राजीव खत्री
7: कसरी त्यहाँ कहाँनिर मैले भिडलाई उच्काएको छ उच्काएको छ कहीँ तपाईँ सचेत रहनुहोस् भनेको उच्काएको हो त्यसपछि दिउँसो गोली ठोक्यो नभन्दै गोली ठोकेपछि मैले के लेखेँ नेतृत्व लिने भए बालेन शाहले ल्याऊ नभए कहिले नल्याऊ भने हो किनभने मलाई के लाग्यो भने यदि यो आन्दोलनको नेतृत्व कसै कोही परिपक्व
6: सुन्नुहोस्
7: त्यही दिनको कुरा भन्दैछु गोली ठोकिसकेपछि मैले के भने 23 गते कुरा दिउँसो गोली चल्यो गोली चलेपछि मैले बालेन नेतृत्व भए लिने लिनुहोस् नभए नलिनुहोस् भने सक्यो भोलिपल्ट बिहान भयो बिहान भइसकिसकिसकेपछि त्यसपछि तपाईँले मेरा सम्पूर्ण हेर्नुहोस् मैले के भनेको छु सिंहदरबारमा आगो लाग्न सुरु भयो सिंहदरबार नडराउनुहोस् महत्त्वपूर्ण सरोवरहरू त्यहाँ हुन्छ डराउनु हुँदैन भनेर भनेको छु त्यसपछि त्यो बिचमा अरू पनि केही त्यस्ता बिचमा यो गर्न हुँदैन यो गर्न हुँदैन भनेर मैले भनेका कुराहरू छन् त्यसपछि सुन्नुहोस् के त्यसले म त टेलिभिजनमा तपाईँ जस्तै न्युज भनेर बसिरहेको मान्छे हो फुर्सद पाउँदा स्ट्याटस लेखेको अब त्यसपछि सुन्नुहोस् बानेश्वरमा जब आग लागि भएपछि मैले के भने भन्दाखेरि त्यो 2 दिनदेखिको मैले नेतृत्व कसै न कसैले लिनु पर्थ्यो यो आन्दोलनको नेतृत्व नलिँदाखेर बच्चा पनि मारिए यो डराउने डढ्ने काम पनि भयो त्यस कारणले आज सक्षम नेतृत्व हुन्थ्यो भने यति धेरै डढ्दैन थियो त्यस कारणले बालेन शाहले नेतृत्व लिनु भएन रवि लामी छानेले जेलबाट निकाल्नु यति भनेको सुन्नुहोस् के को लागि थियो त्यो डढ्नबाट बचाउनका लागि थियो त्योभन्दा अगाडिका स्ट्याटस हेर्नुपर्छ लास्टको एउटा चिजलाई हेर्न हुँदैन के हेर्न हुँदैन कुनै पनि कुराको अन्तर्य त्यसको पछाडिका कारण के थिए किन भन्यो भनेर नि हेर्नुपर्छ। र अब खराने ग्याङको कुरा गरौँ भने खराने ग्याङ हामी होइन उनीहरू हो खराने, किनभने सिंहदरबार डढाउनेमा पक्राउ परेको व्यक्ति को छ, त्यसको नायकी को पक्राउ परेको छ, बानेश्वरमा त्यो डढाउनेमा जो पक्राउ परेको छ त्यसको नायकी को देखिएको छ।
6: उहाँले प्रश्न उठाइरहनु भएको छ,
7: सुन्नुस् न, राष्ट्रपति
6: 24 गते राष्ट्रपतिमा त्यही गर्नु, कोही पनि पक्राउ पर्दैन, अनुसन्धानै
7: गर्दैन, अरु त अरु छोडिदिनुस् न, विद्यादेवी भण्डारीको घर डढाउने को रहेछ त्यो त तपाईले जानकारी राख्नु भएको छ त। अनि यो डढाउने तोडफोड गर्ने राजनीति गर्ने यो पछिल्लो पुस्ताले जान्दैन, उहाँहरूले सिकेर आएको छ, यो त वर्षौँदेखि हामीले देखाएका छौँ नि त। अनि उहाँहरू त्यो किसिमको राजनीति गरेर आउने, अनि सर्वोच्च अदालत डढाउनु पर्ने किन, यो पुस्ताले किन डढाउँछ, उसको मुद्दा छ त्यहाँ, वस्तुधारको मुद्दा छ यो पुस्ताको त्यहाँ, उसको व्यतिथिको मुद्दा छ त्यहाँ,
6: अनि सरमामा भयो
7: प्रमाण नष्ट गरेर
6: लगायो होला त,
7: प्रमाण नष्ट गर्नुपर्ने कसलाई थियो, प्रमाण नष्ट गर्नुपर्ने कुरा त्यो जेन्जी आन्दोलनमा सहभागी भएको बच्चाहरूलाई थियो होला, त्यहाँ प्रमाण नष्ट गर्न त्यो अदालतमा आगो लाउनु पर्ने कारण केही थियो होला, नयाँ पुस्तालाई त्यो पुस्ताले त त्यहाँका एक एक कागज सुरक्षित राख्न चाहन्थ्यो होला नि त, किनभने उनीहरूलाई त कट घरमा उभ्याउनु पर्ने छ नि त। तपाईँ आज पनि हेर्नुहोस् कुनै पनि सिडिओलाई तपाईँ सोध्नुहोस्, मधेसमा मधेसको कुनै पनि सिडिओ भएको व्यक्तिलाई सोध्नुहोस्, कुनै ठुलो हुलदुङ्गा भयो भनेदेखि
6: जलाउनेहरूमाथि किन कारवाही प्रक्रिया अघि बढेन,
7: किन 800-900 जना पक्राउ पर्न मुद्दा खेपिरहेको पुस्ता कुन चाहिँ हो, त्यो हेर्नुपर्छ, डाटा हेर्नुहोस् पहिला, 800-900 जना हामी त भन्दैछौँ तिनीहरूलाई
6: पाका 10 जना भन्दा बढी सांसदहरू त्यसमा जिम्मेवार छन्, उनीहरूको सांसद
7: सैट
6: हुन सक्छ,
7: सुन्नुहोस् न
6: भनेर बोलिरहेछ
7: नि, त्यो अनुमानको आधारमा बोल्न हुँदैन क्या, कतिपय कुराहरू सुन्नुहोस् न, मेयर साह मेयर त्यतिखेर बालन साह
6: आन्दोलनमा देखिएका छन्,
7: सुन्नुहोस्
6: 24 गते जलाउने ठाउँमा देखिएका छन्।
7: एउटा कुरा तपाईँले के बुझ्नुपर्छ भने त्यतिखेर बालन साह मेयर हो, मेयरको रूपमा हुनुहुन्छ होइन, उहाँलाई एउटा आरोप लाग्ने सिंहदरबार किन निभाउन गएन भन्ने कुरा होइन, अनि यो देशका ठालु जो सेना चलाउने प्रहरी चलाउने चाहिँ हेलिकप्टरबाट भागिरहेका थिए, अनि बालन शाहले चाहिँ खुट्टा ठाडो बनाएर सागर थामिदिनु पर्ने, यस्तो चिज यस्ता कुरा पनि हुन्छन् कहीँ, त्यस कारणले त्यो चिज हुँदैनन्। मुख्य कुरा त्यो शासक जो नालायकी शासक त्यति बेला थियो भाग्यो, उही हो जिम्मेवार, अरू चिज होइन। अब त्यसपछि मैले अघि नै भनिसकेँ, डढ्ने डढाउने पनि खरानी ग्याङको नेतृत्व गर्ने उनीहरू हो, तर जनताले के गरिदियो, उनीहरूका सम्पूर्ण सपनालाई खरानी बनाइदियो, अहिले खरानीबाट उठेर आफूलाई टकटकाउँदैछन् टकटकाउँदैछन्, अनि अर्कोतिर हेरेर भन्दैछन् खरानी ग्याङ, तर आफ्नो जिउमा
6: खरानी ग्याङको लिडर
7: तर
6: राजीव खत्री,
7: तर आफ्नो जिउमा लागेको
6: खरानीले चाहिँ पुरस्कार पाउनुको कलाकारहरूले पनि ट्याग पाए, खरानी ग्याङ भनेर
7: मेरो कुरा सुन्नुहोस् न,
6: अनि चलचित्र नै फ्लप खायो मालती मंगलले,
7: सुन त्यो चलचित्रमा लगेर
6: रवि लामी छानेलाई
7: किन यो
6: जेलबाट निकाल्नु, ड्राइभर बनेको घरमा गाडी चलाएको घरमा,
7: एउटा कुरा भन्छु ल,
6: तिमी पुरस्कृत भए
7: त्यो मेरो
6: वैदण्डित भइराछ,
7: मेरो जवाफ दिनुस्, त्यो बाहेक अरु चलचित्र चाहिँ सबै 51 दिन 365 दिन मनाएका थिए हो, अरू मुभी चाहिँ फ्लप भएनन्, अनि एउटै मुभी फ्लप हुने बित्तिकै चाहिँ त्यही कारणले भयो भनेर भन्न मिल्छ होला नि त, मुभी अनुसार मुभी बनेन होला त्यही भएर फ्लप भयो होला त्यही चिजले भन्ने लाग्छ। त्यसो भनेदेखि त अहिले सबभन्दा हिट हुनुपर्ने मुभी त उहाँकै हो, किन भन्दाखेरि यो परिवर्तनलाई यत्रो जनताले आत्मसात गरेका छन्, मत मार्फत देखाइदिएका छन्, 2-4 जना रुन्चेहरूको कुरा सुनेर त 2-4 जना रुन्चेहरू भोट हेर्न फिल्म हेर्न जाँदै गएनन् होला, बाँकी त हेर्न जान्थे होला नि त, किन गएन, कारण किन भन्नुहुन्छ भने त्यो मुभीमै केही समस्या भएर होला नि त, त्यो नचल्नुको अर्थ चाहिँ के अरे रवि लामिछानेलाई चाहिँ उहाँ लिन जानुभयो गाडीमा भन्ने त होइन होला,
6: गाडी चलाएर आफैले,
7: त्यस कारणले त्यो सबै कुरा त्यहाँ लगेर जोड्नु हुँदैन, मुभी अरू पनि फ्लप भएका छन् यो बिचमा, अरू पनि मुभी बनेका छन्, त्यो एउटै मुभीमा हेरेर जज गर्नु हुँदैन। तपाईँ यसरी चाहिँ हेर्नुहोस् न, त्यो आन्दोलनपछि जनताले कसलाई कति भोट दिए के भयो त्यसपछि, अब त्यो भोट पाएको आधारमा चाहिँ रासपा चाहिँ घमण्डी भयो, दम्भी भयो, मैमत्ता भयो, म बाहेक कोही होइन, म नै राज्य हुँ, राज्य नै म हुँ भनेर रासपा र रासपाको सरकारले भन्न थाल्यो भने त्यति बेला तपाईँले प्रश्न गर्ने हो,
6: त्यही घमण्डी भयो, दम्भी भयो भनेर
7: केही पनि भएको छैन, कहाँ भएको छ, अहिले
6: जनता साम्पाङले दिनदिनै जवाब खोज्नुहुन्छ क्या,
7: जनता
6: संसद प्रति
7: प्रधानमन्त्री खोज्नु भएको, उहाँलाई प्रधानमन्त्रीको मुख हेर्न मन लागेको हो क्या, प्रधानमन्त्री अगाडि भइदिए उहाँको समस्या सबै हल हुन्छ, त्यति मात्रै उहाँलाई, अनि प्रधानमन्त्री अहिले आफ्नो जनता काम गरिराख्नु भएको छ भने काम गर्न दिउँ न, उहाँ आउनुहुन्छ त, उहाँ त कार्यपालिकाको प्रमुख पनि हो क्या, मैले भन्न तिनवटा प्रमुख हो भने न्यायपालिका व्यवस्थापिका र कार्यपालिका हो भने त कार्यपालिकाको त उहाँ प्रमुख हो त, यसको मतलब उहाँ सदन
6: प्रधानमन्त्रीको राजीनामा मागि सक्नु सदन अर्घ सामाङले
7: त्यो उहाँले अब माग्न
6: संसदमा सुकुम्बासीमा
7: सुन्नु न
6: अब माग्ने बित्तिकै अदालतको विषयलाई लिएर राजीनामा दिनुपर्छ,
7: अब माग्ने बित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनु पर्यो त, दिनु दिनुहोस् म पनि भनिदिन्छु ल प्रधानमन्त्रीज्यू तपाईँले राजीनामा दिनु पर्यो, हर्क साम्पाङले मागिसक्नु भयो अब उहाँले दिनुहुन्छ, के कस्तो कुरा, कतिले माग्छन् माग्छन् नि माग्नलाई त, तर जनता तपाईँले अहिले सोध्ने प्रश्न चाहिँ कहाँ हुनुपर्छ भन्दाखेरि यो सरकारले जनताको चुलोमा कहाँ परिवर्तन ल्याउँदैछ, के कुरामा काम
6: महँगी बढिरहेछ,
7: यो सरकारको कारणले महँगी आएको बढेको सरकार बनेको कति हुँदैछ,
6: अनि मेरो कुरा तपाईँ यो प्रश्न गर्नु हुँदैन थियो त,
7: एक महिना दुई महिनामा सरकार बन्दैछ बुझ्नु भएन, चुसेर चुस्नुसम्म चुसेर राखेको अवस्थालाई सुधार गर्नुपर्नेछ, यहाँ एउटा चिज त के छ, हिजोको व्यतिथिले छिद्र छिद्र भनेको हाम्रा संरचनाहरू छन् नि त्यसलाई टाल्नुपर्ने दायित्व यो सरकारको छ, हेर्नुहोस् है, पहिलो पुरानो छिद्रलाई टाल्नुपर्ने दायित्व, अर्को नयाँ सिर्जना गर्नुपर्ने छ, दुईटा, एउटा पुरानो किनभने जे भने सरकार भनेको त अविच्छिन्न उत्तराधिकारीवाला संस्था हो, हिजोको सरकारले गरेका गल्तीलाई पनि सुधार्दै जानुपर्ने त अवस्था त यो सरकारको दायित्व हो नि त, हिजोको सरकारले गल्ती गर भनेर पन्छिन त यो सरकार पाउँदैन, अब हिजोको कुरा पनि टाल्नुपर्ने छ, व्यतिथि नै व्यतिथि छ, खर्च तपाईँ घरमा पैसा कति छ भनेर हेर्ने हो, तपाईँको परिवारमा जो जिम्मेवार व्यक्ति थियो उसले खर्च गरेर जाँड खाएर रक्सी खाएर ताज खेलेर पैसा सकिदिएको छ, तपाईँले घरको जिम्मेवारी अब लिनुभयो, अब तपाईँ घरको जिम्मेवारी लिँदै हुनुहुन्छ भने तपाईँको दायित्व के हुन्छ, पहिला त त्यो आफ्नो ढुकुटी नै भर्नुपर्नेछ, हिजोको ऋण पनि तिर्दिनुपर्नेछ, आज पनि चल्नुपर्नेछ, हुन्छ कि हुँदैन तपाईँलाई दायित्व, अहिले सरकार ठ्याक्कै त्यही अवस्था छ, योभन्दा अगाडिको सरकारले त्यही ताल देखाइदियो, खर्च असीमित गरिदिएको छ, धेरै ठाउँमा छन्, त्यसलाई टाल्नुपर्ने कुराहरू छन्, सँगसँगै नयाँ
6: अहिले ऋणै ऋण थुपार्नु भएको छ,
7: फेरि त्यही प्रश्न, अब म भनौँ सार्वजनिक ऋणकै कुरा हेर्नु होला होइन, सार्वजनिक ऋण 19 खर्ब कसले पुऱ्यायो, ए 29 खर्ब 28-29 खर्ब कसले पुऱ्यायो, बालन सरकार आइज पुगेको हो, त्यसको रिजल्ट कहाँ गयो, त्यो पैसा कहाँ गयो भनेर प्रश्न गरौँ न,
6: देश त सकिँदैन रहेछ नि त हैन,
7: सुन्नुस् त्यही त भन्दैछु त,
6: अब त्यही भएर तपाईँहरूले
7: तपाईँलाई मैले अघि त्यही भन्दैछु, तपाईँलाई मैले अघि नै भने नि
6: तपाईँको स्वर्णिमको
7: एकदम परिवारमा हेरौँ क्या, परिवार नै हेरौँ, म अघि नै भन्दैछु, मेरो परिवारको कोही सदस्यले घर बिगार्यो सबै, त्यसपछि मैले फेरि जिम्मेवारी लिएँ भनेदेखि त्यतिखेर मेरो परिवारले बिगारेकोलाई सुधार्ने पनि जिम्मेवारी मेरो हुन्छ, अनि मैले घर पनि चलाउनु पर्ने हुन्छ, त्यो गर्दै गर्दाखेरि मैले विभिन्न आयामबाट मैले काम गर्नुपर्ने हुन्छ, तर अब मैले ऋण लिँदाखेर हिजो मभन्दा अगाडिको कसैले बिगारेको मेरो परिवारलाई जसरी बिगार्यो, अब मैले ऋण लिँदै गर्दाखेरि चाहिँ त्यो ऋणको दायित्व उत्पादन क्षेत्रमा लगाएर त्यो विगतको लागि तिर्ने अनि अहिले पनि चल्ने हिसाबले काम गर्छु कि खानको लागि, फेरि त्यही रक्सी खानको लागि तास खेल्नका लागि त्यो ऋण युज गर्छु, त्यो चाहिँ कुरा मुख्य कुरा, यो सरकारले जुन ऋण लियो त्यो ऋण केमा खर्च गर्दैछ, त्यसले उत्पादन गर्छ कि गर्दैन, त्यसले तत्काल रिजल्ट दिन्छ कि दिँदैन, दीर्घकालीन रूपमा त्यसले राम्रो असर छोड्छ कि छोड्दैन भनेर हेर्ने हो,
6: अहिले पनि खाली छ नि
7: मन्त्रालय, त अब त्यो खाली रकाहरू पुरा हुँदै जान्छन्, त्यसमा आत्तिनुपर्ने कुरा केही छैन, अहिले
6: गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालय
7: हो
6: अहिलेसम्म नेतृत्व विहीन,
7: त्यसले के फरक पारेको छ र न्याय प्रशासन भने सुरक्षा प्रशासनमा कहीँ केही समस्या परेको छ र अहिले त्यो त छैन, बालन सरकारले नै त्यो लिँदै गर्दा पनि काम भएको छ,
6: नेतृत्व नहुँदा फेरि समस्या त आउँछ,
7: नेतृत्व प्रधानमन्त्रीले लिइराख्नु भएको छ त, अब को नेतृत्व प्रधानमन्त्री लिइराख्नु भएको,
6: सुदन गुरुङलाई नै फिर्ता
7: एउटा कुरा
6: बोलाउनको लागि त्यो मन्त्रालय खाली बनाउनु भयो,
7: एउटा कुरा के हुन्छ भन्नुहुन्छ भने नि तपाईँको हिजोको दिनमा अघि म सुरुमै फर्केँ हिजोको दिनमा प्रधानमन्त्री चाहिँ रिबन काट्न हेलिकप्टरमा घुम्न ठाउँ ठाउँमा कुदिराख्न भाषणबाजी गर्न समय हुन्थ्यो नि त उहाँहरूलाई होइन, उहाँ प्रधानमन्त्री मात्रै भए पुग्थ्यो, भ्याउने भनेको त्यतिको लागि मात्रै हुन्थ्यो, अहिलेको प्रधानमन्त्री के गर्नुहुन्छ बिहान 9 बजेदेखि हुनुहुन्छ, त्यसको मतलब सबै मन्त्रालय उहाँले लिनुपर्छ भन्ने मेरो आशय होइन, तर अहिले केही क्रिटिकल कारणले गर्दाखेरि थोरै मन्त्रालय उहाँले जिम्मेवारी लिनुभएको छ, त्यो जिम्मेवारी लिँदैमा उहाँ पुरा समय त्यहाँ दिइराख्नु भएको छ भने त्यो सबै मन्त्रालयलाई कसरी उहाँले हेर्नुभएको होला त, त्यसरी चाहिँ हामीले हेर्नु पर्यो क्या अब, त्यसमा समस्या छैन, उहाँको उहाँले गरेका काममा काहीँ समस्या देखियो भनेदेखि भन्ने हो, आजसम्म समस्या छैन। अब तपाईँले अर्को सुदन गुरुङलाई नै ल्याउनलाई राखेको हो रोकेको हो भन्नुभयो, एउटा कुरा के हुन्छ भनिन्छ भने अहिले गृह मन्त्रालय उहाँले लिएको हो, भोलि छानबिन भयो उहाँ राम्रै देखिनु भयो भने गृहमन्त्री बनेर फेरि जानु हुँदैन भन्ने पनि त छैन नि, उहाँका कामहरू गृहमन्त्री हुँदाखेरि उहाँले जे चिज काम गर्नुभयो त्यो कामलाई आधार मान्ने हो भने त प्रश्न उठाउने ठाउँ पनि छैन नि।
8: तपाईँहरूलाई अर्को कुरा नि झड्का लाग्यो नि, विद्यार्थी सङ्गठन खारेज गर्ने अनि ट्रेड युनियन खारेज गर्ने विषय सर्वोच्च अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो,
7: त्यो न्यायालयमा प्रवेश गरेको कुरा न्यायालयले निरूपण गर्छ, अब फेरि त्यो अन्तिम फैसला होइन, अन्तिम अहिले अन्तरिम आदेश मात्रै कुरा हो होइन।
8: तपाईँ त कम्मर कसेर लाग्नु भएको छ विद्यार्थी सङ्गठन खारेज गर्नुपर्छ ट्रेड युनियन खारेज गर्नुपर्छ भनेर,
7: म होइन यो देशका जनताले नै त्यही चाहन्छ, यो देशका जनताले तपाईँ कुनै पनि तहको जनतालाई गएर सोध्नुहोस् ट्रेड युनियन चाहिन्छ कि चाहँदैन, ट्रेड युनियन भनेको मतलब त्यो हामीले जुन हस्ताक्षर गरेको थियौँ त्यो आधारको त्यो पनि हुनुहुँदैन भनेको होइन, दलगत ट्रेड युनियनको कुरा गरेको त्यो पनि बुझ्नुपर्छ हामीले, फेरि त्यसपछि दलगत विद्यार्थी सङ्गठनको कुरा गरेको, काउन्सिलहरू त हुन्छन् नि किन हुँदैन, विद्यार्थी काउन्सिलहरू हुँदैन नि त, त्यो त आवश्यकता हुन्छन् रहन्छन्, तर पार्टीको छाता मुनि बसेर काम गर्ने अनि दिनभरि शिक्षाका नाममा चन्दा वसुली गर्ने, प्राध्यापकलाई कक्षा कोठामा कुट्ने, हिजो मात्रै पनि बारा पर्सा वीरगन्ज आसपासमै मलाई लाग्छ प्रधान अध्यापकलाई कालो मुसो दलिएको छ विद्यार्थी मार्फत, त्यो किसिमको संस्कार कसले जन्मायो, त्यसलाई प्रशय कसले दियो, हो त्यो अन्त्य हुनका लागि अब विद्यार्थीलाई सिधा पढाइसँग मात्रै जोड्नुपर्छ, भातृ सङ्गठनका नाममा होइन, दलको म सिधा अझ त्यसको गलत अर्थ नलागोस् म त सिधै भन्छु, यसमा एउटा झोले भन्ने शब्द मैले बारम्बार उठाउने गर्थेँ, विचार बन्दगी भन्ने कुरा, त्यसको बिउ रोप्ने काम
8: अहिले के भनिरहेछन् थाहा छ, झोले हुन्थे अहिले घन्टे छन्,
7: सुन्नुहोस् न त्यो विवेक बन्दगी राख्ने काम कसरी गर्छन्, म पनि झोले हो, यदि मैले विवेक बन्दगी राखेँ भने म झोले हो, तर म तथ्य र तर्कको आधारमा कुरा गर्छु भने कुरा अर्को हो। राजसपाले पाएको नतिजा भनेको अरू बेला जनताले नेताले जनतालाई झुक्याउँथे ठक्थे, यसपटक जनताले सचेततापूर्वक आफ्नो विवेकको प्रयोग गरे, यति हो।
8: अनि प्रमुख प्रतिपक्षी दलका नेताहरूले के भनिरहेछन्, संसदमा के भइरहेछन्, ककसको सहयोगमा राष्ट्रपालले त्यत्रो जनमत ल्यायो भनेको छैन,
7: ककसको सहयोगमा जनताको मत बाहेक कसको छ, मैले त भक्तपुर 2 मत चुनावमा उठेको हो, चुनावमा मलाई तोकिएको खर्चभन्दा कम खर्चमै मैले चुनाव जितेको होइन, यो त म छातीमा हात राखेर भन्ने कुरा हो, मैले त्यो चिज गरेको छु, अब मलाई जनताले भोट दिने बाहेक अरू चिज के, जसले त्यो चिज भन्दैछ नि उहाँले चाहिँ त्यो जनताको कठघरामा उभिएर जवाफ दिनुपर्छ, जनताको मत अवमूल्यन गर्न जो जितेर त आउनु भएको छ नि त उहाँ पनि त्यो भन्न पाइन्छ,
8: अनपेक्षित जित निकाल्नु भयो होइन,
7: कसरी अनपेक्षित, अपेक्षित हो, तपाईँ कौरव र पाण्डव बीचको युद्ध हुँदैछ भनेदेखि कौरवको नेतृत्व गर्ने को हुन् भनेर त जनताले हेर्छ नि,
8: तपाईँको निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो होइन महेश बस्ने,
7: होइन प्रतिद्वन्दी 30-31 जति हुन्थ्यो सबैजना हुनुहुन्थ्यो,
8: उहाँसँगको सम्बन्ध कस्तो छ अहिले,
7: होइन सबैजना हुनुहुन्छ
8: महेश बस्नेतसँग कुराकानी हुन्छ,
7: केही पनि हुँदैन कुराकानी, केही पनि हुँदैन उहाँसँग, केही नि हुँदैन,
8: उहाँ त एमालेको सचिव हुनुहुन्छ,
7: होइन राजनीतिक रूपमा यसो भन्दा अब उहाँसँग मैले कुरा गर्नुपर्ने कारण नि छैन, अहिले भयो भने पक्कै कुरा होला, तर मेरो केही पनि कुरा गर्ने हुँदैन, छैन
8: सम्बन्ध सुधार्ने
7: होइन, सम्बन्ध बिग्रेकै केही छैन, सुधार्नुपर्ने कारण के, मबाट त केही बिग्रेकै छैन, मैले किन बिगार, न उहाँसँग घनिष्ठ सम्बन्ध न ठिकैको सम्बन्ध न बिग्रेको सम्बन्ध के पनि छैन,
8: तपाईँहरूबीच वार छ नि,
7: के छ वार, के पनि छैन, मैले उहाँको विषयमा
8: उहाँले ओपन च्यालेन्ज दिनुहुन्छ,
7: मैले दिएको छु, मैले तपाईँ आउनुहोस् खुकुरीको धारमा कि तपाईँलाई काट्छु कि म काट्छु, मैले भनेको छु र
6: तपाईँले बोलेको कुरा पुष्टि भएन भने भन्नुभएको छ उहाँले,
7: ठीक छ त, त्यो त्यसको लागि त मैले भनेको त, त्यसको लागि त अदालत जानुपर्छ भनेको हो नि त मैले, त्यो त उहाँले बुझिसक्नु भएको रहेछ नि त, त्यसको लागि अदालत जानुपर्छ, त्यो तलबाट गर्नुपर्ने निकायले काम गर्न पाउनुपर्छ भनेको हो क्या बुझ्नु भएन, त्यस कारणले मेरो अरू चिजमा न उहाँ र म छिमेकी, न मेरो कुखुरा उहाँको बारीमा जान्छ, न उहाँको कुखुरा मेरो बारीमा आउँछ, न उहाँ र मेरो कुनै मुद्दा, उहाँ न उहाँ र म अगाडि नै आजसम्म देखा देख्नै छ ल, त्यो पनि छैन,
6: के वि शर्मा ओलीसँग चाहिँ भेटघाट हुन्छ हुँदैन,
7: त्यो त म
6: तपाईँकै निर्वाचन क्षेत्रमा हुनुहुन्छ
7: उहाँसँग
6: गुन्डुमा,
7: उहाँको अब परिवारमा त्यो दुःखद घटना भएपछि म घरमा गएको थिएँ, मैले भेटेँ उहाँलाई, किनभने त्यो मैले जानु पनि पर्छ, जानु पनि पर्छ, अब फेरि त्यही चिजलाई कसैलाई लाग्ला चुनाव त यत्रो कुरा गरिदिन्छ छरा स्थान गइस् स्टन गर्न गइ भन्ने पनि हुन सक्ला, नेपाली संस्कार संस्कृति परम्परामा कहीँ पनि स्टन हुँदैन, दुःख परेको बेला जो जसकोमा पनि जान्छ।
6: अनि राष्ट्रिय स्वतन्त्र पार्टीले भालेन्द्र शाहले राजा फर्काउन खोजिरहेछ भनेर अर्को हल्ला पनि चलाइएको छ नि,
7: राजा फर्काउने कुरा खै भालेन्द्र शाहले मलाई कहीँ बोल्नु भयो जस्तो लाग्दैन, राजा फर्काउने कुरा पनि भन्नुभयो जस्तो लाग्दैन, तर एउटा कुरा चाहिँ सत्य हो, जनताले चाह्यो भने चाहिँ राजसभा त हिजो थोरै सिट भएको राजसभा आज सरकार चलाउन आउँदो रहेछ, यो सरकारले नि काम गर्न सकेन भनेदेखि त भोलि अर्को कोही न कोही त आइहाल्छ नि, आउँदैन र
6: ज्ञानेन्द्र शाह राजा बन्दाखेरि कुनै आपत्ति छैन तपाईँहरूलाई,
7: होइन जो
6: उहाँ बन्न सक्नुहुन्छ,
7: मैले ज्ञानेन्द्र शाह या अर्को मैले भनेकै छैन, परिवर्तन भनेको जसरी जहाँबाट पनि फेरि हुन्छ,
6: राज संस्था फर्किन पनि सक्छ,
7: जे पनि हुनसक्छ, काङ्ग्रेस र एमालेको सरकार बन्न नि सक्छ नि, बन्न सक्दैन र काम गर्न सकिएन भनेदेखि जनताको चुलोमा परिवर्तन ल्याउने हिसाबले सरकारले काम गर्न सकेनौँ, भ्रष्टाचार मौलायो, व्यतिथि मौलायो, सम्बन्धित निकायहरूमा विभिन्न निकायहरूमा चाहिँ आफ्ना मान्छेलाई भर्ती केन्द्र बनाइयो होइन, विभिन्न काण्ड मचाउन थालियो, दोजरे विकासका नाममा आफन्तहरूलाई डाँडा काँडा कोपर्न दिन थालियो भनेदेखि त हुने त्यही हो त, जस्तो कर नि उस्तै भर नि, जस्तो कर्म गर्यो फल त्यस्तै हुन्छ कि छ,
6: भनेपछि यो सरकारप्रति त्यति आश गर्न चाहिँ सकिँदैन होइन,
7: मैले भयो भने भनेको हो तपाईँलाई, तपाईँले अहिले के भन्नुभयो, त्यो आश गर्न
6: फर्किन सक्छ,
7: एउटा बोलिरहे भनिरहेको कुरालाई मैले सरकारलाई भनेको के भने गर्न सकेन भनेको कुरा गरेको हो नि त, मैले म त कुन अवस्थामा छु आज त, मैले त्यही भएर अघि
6: पहिला सकिन्छ गर्नुपर्छ भन्न सक्नु पर्यो नि त तपाईँले निर्धक्कसँगले,
7: राज संस्था आउन सक्छ भन्नुभयो, अनि मैले के भने यो सरकारले काम गर्न सकेन भने राज संस्था आउन सक्छ भने, अनि राज संस्था आउँछ त्यसो भए भन्नुभयो, ए बाबा काङ्ग्रेस एमाले नि आउन सक्छ गर्न सकेन भनेको छु मैले, अनि मैले यो सरकारले काम गर्न सक्दैन भनेर मैले कहाँ भनेको छु, त्यही भएर मैले के भनेको भने अब तपाईँ अघि के भन्नुभयो, मैले सरकारले यो गर्दैछ त्यो गर्दैछ भन्दा पनि तपाईँले के भन्नुभयो, त सरकारको विषयमा यसरी पैरवी गरिरहेको छस् कि अरूले गर्दैनन् त चाहिँ पुरै छाती देखाएर लागिरहेछस् भनेर भन्दै हुनुहुन्छ, यहीँ बाँचिसक्यो कुरा, मेरो कुरा के भन्नुहुन्छ अरे नि, अब भन्नु बस फेरि म तपाईँलाई सुरुदेखि भने यो सरकारले काम गर्छ गर्ने भनेरै गएको, त्यस कारणले प्रधानमन्त्री लगायत मन्त्रीहरू आफ्नो ठाउँमा काम गरिराख्नु भएको छ, काम गर्न दिउँ, अहिले धेरै हल्लाखल्ला गर्ने बेला भएको छैन, अब आउने बजेट बजेट पछिका काम रिजल्टहरू त आउने समय त बल्ल हुँदैछ, यो सबै अहिले त पुरानै बजेटमा काम भइरहेका छन्, पुरानै नीति त कार्यक्रममा काम भइरहेको छ, अब नयाँमा काम गर्ने हो, काम गरेपछि रिजल्ट देखिन्छ, रिजल्ट देखिसकिसकेपछि अनि जनताले अनुभूत गर्छन्, अनि तपाईँले पनि त्यहाँ प्रश्न गर्ने तपाईँलाई धेरै ठाउँहरू हुन्छन्, तर आज चाहिँ के हुन्छ भने प्रश्न गर्नलाई ठुलो स्पेस छैन, त्यो भएर के आउँछन् भनेदेखि सदनमा पनि सांसदहरूले बोल्ने के बोल्ने कुरा हुन्छ, नीति तथा कार्यक्रम सबै राम्रो आएको छ, बोल्ने ठाउँ केही छैन, अनि भन्ने के हुन्छ सांसदले, दौरा सुरुवाल लाएर किन नआएको, नीति तथा कार्यक्रममा ठ्याक्कै एक्ज्याक्ट यहाँ यहाँ यहाँ यहाँ नराम्रो छ भनेर भन्ने ठाउँ छैन, के अरे एआईका कुरा छन्, डिजिटलका कुराहरू छन्,
6: कार्यक्रम वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री भालेन्द्र शाहलाई समेत चित्त बुझेन,
7: अनि प्रविधिका कुरा
6: एक घन्टा हराउनु भयो,
7: प्रविधिका कुरा
6: आफैले लेखेको कार्यक्रम सुन्न नसकेर,
7: सुन्नुहोस् न त्यो किन आउनु भएन भने जवाफ उहाँले दिनुहुन्छ, मान्छेको आफ्नो काम हुन्छन् व्यस्तता पनि हुन्छन्, आफैले लेखेको नीति तथा कार्यक्रम त्यसो भए आफैले सुन्नु पर्यो चाहिँ किन त त्यसो भए तपाईँकै जवाफ मैले त्यसरी नै दिएँ भनेदेखि, तपाईँले जसरी भन्नुभयो मैले लेखेको कुरा हो भने मैले किन एक घन्टा सुन्नु पर्यो, म जनताको काम गर्न गए भइहाल्यो नि, सिमदार ती नजिकै छ काम त हुन्छ, प्रधानमन्त्री चाहिँ बराल लिएर हिँडेको थियो भनेदेखि चाहिँ सायद तपाईँको प्रश्नमा म कहाँ हुन्छ, बराल लिएर हिँडिराख्नु भएको छ प्रधानमन्त्रीजी, त्यहाँ चाहिँ किन सुनिदिनु भएन भनेर म भन्थेँ, त्यो समयमा प्रधानमन्त्रीजीको चाहिँ ठुलै कामबाट काम गरेर जानुभयो होला, कहीँ जानुभएको छैन, कामै गरिरहनु भएको हुन्छ।
8: अनि सांसदहरूले त नीतिशास्त्र कार्यक्रम त पुरानो बोतलमा नयाँ रक्सी भन्दा छन्।
7: सुन्नु न, एउटा कुरा के हुन्छ भने नि, शिक्षाका सम्बन्धमा हामी यो गर्छौँ, स्वास्थ्यका कुरामा हामी यो गर्छौँ, भौतिक पूर्वाधारको क्षेत्रमा हामी यो काम गर्छौँ, गर्ने त्यही होइन र गर्ने त्यही होइन, सबैले गर्ने त्यही होइन। अनि शिक्षाको नाम आयो, स्वास्थ्यको नाम आयो, पहिला पनि शिक्षा र स्वास्थ्यको नाम आउँथ्यो, अहिले आउनु हुँदैन थियो। पहिला को आयो, अहिले पनि को आयो, पहिला एक आयो, अहिले पनि एक आयो, पुरानै आयो भने अक्षरै चेन्ज
8: गर्नुपर्छ।
7: मेरो कुरा सुन्नुहोस् न, अक्षर चेन्ज गरिदिने, अब को ठाउँमा अर्कै राखिदिने, लिपि ल्याइदिने अब हामीले, अनि शिक्षाको ठाउँमा अर्कै चिज ल्याएर राखिदिनु पर्ने, अनि पहिला 300 बुदाका 400 बुदाको आउँथ्यो, 100 बुदामा आइरहेछ, अनि कहाँ चाहिँ कुन चाहिँ दोहोरियो के चाहिँ भन्नु पर्यो नि, यो बुदा दोहोरियो भनेर भन्नुपर्छ क्या। त्यो अमूर्त
8: सुगन्ध आयो,
7: सुन्नु न, अमूर्त रूपले
8: विगतमा डाक्टर सोनी माग्लेले
7: बोल्नका लागि मूर्त रूपमा तपाईँले पनि एउटा प्रश्न गरे, दुईटा चाहिँ दुईटा नीति तथा कार्यक्रम हेरेर यो दोहोरियो छ भनेर भन्ने हो के, बुझ्नु भएन। अनि अर्को चिज, अनि त्यो किन दोहोरियोला, दोहोरियो छ अरे फेरि मानौ,
8: सबै एउटै रहेछ भनेर
7: सपोज
8: संसदमा ज्ञानेन्द्र साईले देखाउनु
7: भएको, उहाँले पढेकै थिएन बिचरा, उहाँले पढेको भए त भन्दै भन्नुहुन्न थियो, बिचरा हो क्या, उहाँले पढेकै थिएन क्या,
8: उहाँले दुईटा कार्यक्रम सँगै राखेर तुलना गरेर
7: किताब देखाउँदैमा हुन्छ, किताबको ठेली त म पनि दुई चारवटा देखाइदिन्छु, पढ्नु पर्यो पहिला, पढेर यो बुदा दोहोरियो भनेर भन्नु पर्यो क्या, बुदा नभन्ने अनि दोहोरियो मात्रै भनेर हुन्छ, के बुदामा दोहोरियो, अनि दोहोरियो भने पनि ल सपोज दोहोरियो भने त विगतमा काम भएन छ, अहिले गर्न लागेछन् होइन र, विगतमा भक्तपुरको कुनै एउटा बाटो बनेन, गएको बजेटमा पनि आएको थियो, यो बजेटमा पनि आयो, अब यो बजेटमा आयो भनेर तपाईँले प्रश्न, पहिलाको सरकारले ल्याएको बाटो तपाईँहरू त्यही बाटो ल्याउनु भएन भनेर भन्न मिल्छ, ए बाटो त बनाउनु पर्ने छ त, पहिलाको सरकारले बनाएन त्यसमा तपाईँले ल्याउनु भएछ होइन पो भन्ने हो त, पहिलाको सरकारले त्यही बाटो ल्यायो, अहिलेको सरकारले पनि त्यही बाटो ल्याउला, कतिपय पुल पुलेसा बाटा त्यही हुन्छ यसचोटि बजेटमा, किन भन्नुहोस् न, पहिला ल्याइयो गरिएन, अब तपाईँले अर्कोचोटि प्रश्न गर्ने हो, यो चोटिको बजेट र अघिल्लो बजेटमा त्यही पुल त्यही खोला त्यही बाटो किन राख्यो भनेर प्रश्न गर्ने हो त्यतिखेर।
8: राजीवजी
7: हजुर,
8: आगामी चुनाव चाहिँ भक्तपुर दुईबाटै लड्नुहुन्छ कि भोजपुर झर्नुहुन्छ कि झापा झर्नुहुन्छ कि मधेस,
7: मेरो केही पनि छैन, म यो मेरो कार्यकाल जनताको मुद्दामा केन्द्रबिन्दु रहेर काम गर्छु, अहिले म अर्को चुनाव कहाँबाट उठ्छु उठ्दिनँ त मेरो सरकारको विषय अहिले छैन, म मात्रै म सदनमा मलाई यो पछिल्लो 5 वर्षको लागि जे चिज बनाएर पठाएको छ म त्यही चिज काम गर्छु, चुनाव भनेको कुरा अरूचोटि नउठ्न नि सक्छु, मैले 20 वर्ष पत्रकारिता गरेँ त्यो त त्यागेँ भनेदेखि राजनीति 5 वर्षपछि मैले
8: सक्नुहुन्छ होइन,
7: कुन ठुलो कुरो भयो र, त्यो त समस्या भएन नि,
8: तपाईँको हकमा चाहिँ पत्रकारिता र राजनीति खासै फरक रहन्छ होइन,
7: जनताको मुद्दा बोल्ने हो,
8: क्लियर कटसँगले बोल्नु भएको थियो,
7: आज पनि त्यही नै हो, जनताको मुद्दा बोल्ने कुरा,
8: पुराना दलहरूसँग भिन्नु भएको थियो
7: होइन, जनता पुराना दलसँग भिडेको भन्ने नि होइन, के अरे तपाईँको एउटा चिज कस्तो हुन्छ भन्नुहुन्छ भने नि, कुनै चिज नेगेटिभ पाटो देखाउनु भनेको चाहिँ तपाईँ अँध्यारोमा बसेर
8: रासोपाको खोल ओढेर पत्रकारिता गरिरहनु भएको थियो भनेर आरोप लगाउँछन् कि तपाईँलाई,
7: फेरि तपाईँ त्यसैमा फर्किनु भयो, जनताको मुद्दा जसले बोल्छ त्यो रासोपा हुन्छ भने ठिक हो त, म जनताको मुद्दा बोल्थेँ, म को नेताले के बोल्यो भन्ने कुरालाई मेरो विषयवस्तु बनेन, सिंहदरबार र बालुवाटारभित्र भएका निर्णयले जनताको चुलोमा कति परिवर्तन ल्याउँछ भनेर प्रश्न गरे त्यतिखेर पनि, र त्यो पत्रकारिताका त्यहाँ हाम्रा गुरुहरूले सिकाउने त्यो ठेलीभन्दा म अलिकति बाहिर रहेर मैले पत्रकारिता गरेँ, जनताको चुलोसँग जनताले भएका समस्यामा केन्द्रित रहेर पत्रकारिता गरेँ, सायद पत्रकारिताका पण्डित फण्डितहरूले त्यसलाई पत्रकारिता मान्नु पनि हुन्न थियो होला, तर जनताले त्यसलाई पत्रकारिता मानिदिन्थे, म जनताको चुलोमै रहेँ, आज राजनीति गर्दै गर्दा पनि म
8: प्रश्न उठाउनुहुन्थ्यो बोल्नुहुन्थ्यो,
7: त्यहाँ
8: राजीव खत्री जगदीश खरेलहरू आज सञ्चारकर्मीसँगै अनुदार हुनुभयो,
7: त्यही तपाईँ बजेट कटौती गरेको कुरा, अनि के राज्यको दोहन हुन दिनु पर्थ्यो पैसा, वडा अध्यक्षदेखि लिएर मेयरदेखि लिएर विभिन्न तहका मान्छेले मेरा आफ्ना मान्छे भन्दै पत्रकारलाई गोजीमा हालिदिएको पैसा हालिदिने अनि राज्यले त्यसको व्यवहार लिनुपर्ने, निजी कम्पनी प्राइभेट मिडिया कम्पनी खोलिसकेपछि राज्यले पैसा दिन्छ र म कमाउला भनेर बस्न पाइन्छ, त्यो त हुँदैन नि त, नाफाका लागि कमाउने सञ्चार माध्यम खोल्ने अनि राज्यले पैसा दिनुपर्छ भनेर चल्ने भन्ने कुरा हुँदैन, त्यो कुरा क्लियर मान्नु,
8: संसारमा
7: त्यसपछि अनि सरकारले पैसा दिए चाहिँ हामी राम्रो लेख्छौँ, नदिए चाहिँ लेख्दैनौँ भन्ने नि पत्रकारिता हुन्छ? कुन पत्रकारिता? त्यो पत्रकारिता मैले कहीँ पनि पढेको छैन। त्यस कारणले गर्दाखेरि सञ्चार माध्यम खोल्ने भनेको कुरा के भन्दाखेरि संरक्षण गर्ने हो, सरकार राज्यले संरक्षण गर्नुपर्छ, तर तलब भत्ता खुवाउने, टिकाइदिने, पैसा दिने भन्ने कुरा हुँदैन।
8: हस्, समय र संवादका लागि यहाँलाई धन्यवाद।
7: हस्
8: हस् नमस्कार।
9: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 53 98 5570761 र 98 5570 53।
10: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 440, 4394 580 र 98 5570 26 440।
11: It's 8 o'clock. अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। आर्थिक वर्ष 2082-83 कुल गारस्थ उत्पादन जीडीपीको वार्षिक आर्थिक वृद्धि दर सबैभन्दा धेरै बागमती प्रदेशमा र सबैभन्दा थोरै मधेस प्रदेशमा हुने अनुमान गरिएको छ। प्रति व्यक्ति जीडीपी उच्च बागमती र न्यून मधेस प्रदेशको नै रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा जीडीपीको सबैभन्दा उच्च वार्षिक वृद्धि दर बागमती प्रदेशको 5.40% हुने अनुमान गरिएको छ। यो कुल वार्षिक वृद्धि दर भन्दा बढ़ी हो। चालू आर्थिक वर्षको जीडीपी करिब 66 खर्ब रूपियाँ र जीडीपीको उपभोक्ताको मूल्यमा वृद्धि दर 3.85% हुने अनुमान कार्यालयले गरेको छ। सबैभन्दा न्यून वार्षिक वृद्धि दर भने मधेस प्रदेशको 1.31% हुने प्रारम्भिक अनुमान रहेको छ। त्यस्तै कोशीको 10 खर्ब 43 अर्ब, लुम्बिनीको 9 खर्ब 37 अर्ब, मधेसको 8 खर्ब 63 अर्ब, गण्डकीको 5 खर्ब 93 अर्ब, सुदूरपश्चिमको 4 खर्ब 64 अर्ब र कर्णालीको 2 खर्ब 77 अर्ब रहने प्रारम्भिक अनुमान छ। सरकारले समस्याग्रस्त सहकारी

दर्ता गरिनेछ। समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब 76,000 बचतकर्ताको 46,000 रुपियाँ फिर्ता गर्न बाँकी छन्। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। नेपाल आयल निगम अम्लेखगंज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो। पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिणाम पनि बढेको छ। गत आर्थिक वर्ष 184,000 किलो लिटर पेट्रोल आयात भएकोमा चालू आर्थिक वर्षमा 400,000 किलो लिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगंजले जनाएको छ। डिजलमा भने सामान्य मात्रै वृद्धि भएको छ। चालू आर्थिक वर्षमा 9,15,613 किलो लिटर डिजेल आयात भएकोमा गत आर्थिक वर्षमा 9,00,000 किलो लिटर आयात भएको निगमले जनाएको छ। गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ। डिजेल भने 2076 सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ। अम्लेखगंज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगंज लगायत देशभरका 20 जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ। अम्लेखगंज डिपोमा पेट्रोल 4-5 दिन र डिजेल 6-7 दिन का लागि पुग्ने भण्डारण क्षमता रहेको निगमले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष 83-84 लागि 10,13,90,00,000 रुपियाँ बराबरको बजेट र नयाँ कार्यक्रमको खाका प्रस्ताव गरेको छ। संघीय संसदको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले बजेट तर्जुमा सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण गर्दै राष्ट्रिय योजना आयोगले तोकेको सिलिङभन्दा बढ़ीको बजेट प्रस्ताव गरिएको जानकारी दिनुभएको हो। मन्त्रालयलाई अर्थ मन्त्रालय र योजना आयोगबाट 8,31,76,00,000 रुपियाँको बजेट सिलिङ प्राप्त भएको थियो। तर औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवर्धन र राष्ट्रिय गौरवका ठूला आयोजनाहरूलाई अघि बढाउन थप बजेट आवश्यक देखिएकाले सिलिङ भन्दा करिब 2.25 अर्ब रुपियाँ बढ़ीको कार्यक्रम प्रस्ताव गरिएको हो। मन्त्रालयले आगामी वर्षदेखि व्यवसाय गर्ने प्रक्रियालाई छनचटमुक्त र लगानीकर्ता मैत्री बढ़ाउन लगानी एक्सप्रेस नीति पनि अघि सारेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी धान बालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न 40,000 टन मल ल्याउन लागेको जनाएको छ। धान बालीमा मल अभाव हुन नदिन भारतबाट जीटुजी मार्फत पहिलो चरणमा 20,000 टन युरिया र 20,000 टन डीएपी मल ल्याउन लागिएको मन्त्रालयले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडलाई 80,000 टन मल ल्याउनका लागि हालै मन्त्री परिषदले स्वीकृति दिए पनि पहिलो चरणमा 40,000 टन मात्र ल्याउन लागेको मन्त्रालयले जनाएको छ। सोही अनुसार जीटुजी मार्फत खरिद प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलन गरेर 150,000 टन मल मौजदात रहेको र 40,000 टन जीटुजीबाट ल्याउने हुँदा आगामी साउनसम्मलाई मल पुग्ने जनाएको हो। डाबर नेपाल प्राइभेट लिमिटेडको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ। खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले नमूना परीक्षण गर्दा सो खाद्य पदार्थ न्यून गुणस्तरको भेटिएको जनाएको हो। न्यून गुणस्तरको भेटिएपछि सो खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 38 प्रावधान बमोजिम उक्त ब्याज नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको विभागले जनाएको छ। त्यस्तै विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ। त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम कारवाही हुने समेत विभागले चेतावनी दिएको छ। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलर 1 को खरिद दर 154.62 रुपियाँ र बिक्री दर 155.22 रुपियाँ कायम गरिएको छ। यसै गरी युरोपियन युरो 1 को खरिद दर 179.31 रुपियाँ र बिक्री दर 180.01 रुपियाँ रहेको छ भने युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 207.14 रुपियाँ र बिक्री दर 207.94 रुपियाँ निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुवादिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: वर्षौं देखि ऋषि मुनि को अनुसंधान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोग बाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 शताब्दी मा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जड़ीबुटी को शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेद मा। हामी यस कार्यक्रम मा नेचुरल उपचार का आकर्षण, नेचुरल उपचार ले जीवन मा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौं। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङ को जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान छु। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नै नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नै साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि, हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खान छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। तलाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तलाई आयुर्वेदिक औषधिले छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको, छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बर त युरकेसी हेर्नुभयो है, अनि युरकेसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसी आलेका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318098, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 98456054392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570 59936।

0: साथै राम राम जप लाग्ने रहेछ, साथै साथै राम राम जप लाग्ने रहेछ, साथै साथै राम राम जप लाग्ने रहेछ, लब लाग्ने रहेछ, लब लाग्ने रहेछ।
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संक

0: इकाइ अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557।
2: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: टाइम चेक।
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7701 र 98 550 7703।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4395 580 र 98 550 2640।
0: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-88-98-12-12-8-8-8।
11: पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
12: 45 वर्षों को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
11: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
12: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
11: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
13: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिका भित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नु हुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललित।

0: सेन्ट्रिक
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
3: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
4: It's 9 o'clock. अहिले 9 बजेको छ.
5: को बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. बालबालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ्यो. 4% कडा शीघ्र कुपोषण. आज पनि केही ठाउँमा वर्षा र हिमपात. मनसुनजन्य विपदप्रति कार्यमा जुट्यो नेपाली सेना. थप 304 जना सहकारी पीडितले फिर्ता पाए बचत. डिडिसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन. आफूमाथि आक्रमण भयो त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी. क्षेत्रीय सुरक्षा तथा सैन्य सङ्घर्षलाई लिएर चिन्ता बढ्यो. र आइपिएल इतिहासमै सबैभन्दा बढी कमाउने खेलाडी बने विराट कोहली. स्टन भिल्लाले युरोपा लिग फुटबलको उपाधि जित्यो. नेपाल खबरमा अब पूरा खबर. सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगतभन्दा बढेको देखाएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै थियो. थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढी सङ्ख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्. यसैगरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कडा शीघ्र कुपोषण बढी देखिएको छ. यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करङ देखिने अवस्थाका हुने गर्छन्. कडा शीघ्र कुपोषण भएका बालबालिकालाई तयारी उपचारात्मक खाना उपलब्ध गराउने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनस्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो. यसैगरी 12% बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ. मध्यम कुपोषण भएका बालबालिका उमेर अनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन्. साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ. सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिवशिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो. समितिका अनुसार कृषि सहकारीका 88 जना र शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता

0: धनगढी दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसुनजन्य विपद व्यवस्थापनका लागि संघीय प्रदेश र पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पृथनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ। यसबाट बाढी, पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा बेली ब्रिज समेत तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको

0: साइन्स तर्फ 98453169 98450849899 र म्यानेजमेन्ट तर्फ 98550124 र 98550325557
1: 80 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान DDC सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दुध सङ्कलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुल उपर गर्नुपर्ने बकौता रकम प्रचलित कानुन बमोजिम असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन पनि निर्देशन दिँदै दुध सङ्कलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ। सूचना तथा सञ्चार मन्त्रालयले यस जेठ 18 गतेसम्म दरखास्त आह्वान गरेको हो। सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो। यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार इच्छुक उम्मेदवारले 10 दिनभित्र आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ।

0: विभिन्न आठवटा विश्वविद्यालयको उपकुलपति का लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेका मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रिमिनियाले इजरायली चालमा फँसेर नयाँ कारवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिने चेतावनी दिनुभयो। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्मानलाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्ति पछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई फेरि गम्भीर बनाएको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कारवाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट सङ्केत दिएको छ। यद्यपि इरानले ती नयाँ मोर्चा वा नयाँ सैन्य रणनीति कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा भने सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य सङ्घर्षलाई लिएर चिन्ता बढेको समाचारमा उल्लेख छ। अब केही खेल खबर। रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबीका स्टार ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग आइपिएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। फ्यानाटिक स्पोर्ट्स र हरुन इन्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आइपिएल खेलाडीहरूको सूचीमा पहिलो नम्बरमा छन्। उनले 230 करोड भारू कमाएका छन्। आइपिएल 2008 सुरु भएको प्रतियोगिता हो। अहिले यसको 19 सिजन चलिरहेको छ। फ्यानाटिक स्पोर्ट्स र हरुन इन्डियाले 53 देशका 504 सहरहरूमा 1,323 एलिट खेलाडी र 6 लिगहरूको सर्वेक्षण गरेको थियो। फ्यानाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो। यसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्ने गर्दछ। आइपिएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। एस्टन भिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ। गैराती सम्पन्न फाइनल खेलमा जर्मनी क्लब फ्राइबर्गलाई 3-0 गोलले हराउँदै एस्टन भिल्लाले 30 वर्षपछि ठूलो सफलता हात पारेको हो। खेलमा युरी टिलेमान्सले 41 मिनटमा पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको 58 मिनटमा अर्को गोल थपेका थिए। यससँगै एस्टन भिल्लाले सन् 1996 पहिलो पटक उपाधि जितेको हो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बालबालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ्यो। 4% कडा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात। मनसुनजन्य विपद प्रतिकारमा जुट्यो नेपाली सेना। थप 304 सहकारी पीडितले फिर्ता पाए बचत। डिडिसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य सङ्घर्षलाई लिएर चिन्ता बढ्यो। र आइपिएल इतिहासमै सबैभन्दा बढी कमाउने खेलाडी बने विराट कोहली। स्टन भिल्लाले युरोपा लिग फुटबलको उपाधि जित्यो।
1: मैलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार।
2: होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो आयन, के छ?
5: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
4: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई, टेकमाइन्डलाई।
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
10: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
11: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
10: हैन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
8: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन।
12: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्चाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र औद्योगिक व्यवसायबीच सहकार्य आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन्। ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको राजस्व सम्बन्धी अन्तर्क्रियामा सहभागीहरूले यस्तो बताएका हुन्। ललितपुर महानगरकी उपमेयर मञ्जली साके बज्राचार्यले व्यवसायसँग कर मात्रै अपेक्षा नगरी रोजगारी सृजना र लगानी मैत्री वातावरण बनाउनु पर्ने बताउनुभयो। उहाँले व्यवसायको संरक्षण, कर प्रणालीको सुधार र राष्ट्रिय पूँजी पलायन रोक्न प्रभावकारी अर्थनीति आवश्यक रहेको धारणा राख्नु भएको छ। भक्तपुर नगरपालिका 4 मंगला छेमा ऐतिहासिक हाडाछे पुनर्निर्माण सम्पन्न भएको छ। लामो समयदेखि जीर्ण रहेको हाडाछे भक्तपुर नगरपालिकाको 1,71,00,000 रुपियाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको हो। हाडाछेको हिजो नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले उद्घाटन गर्नुभयो। अध्यक्ष बिजुक्सेले सम्पदाहरू केवल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन र अर्थतन्त्रसँग जोडिएको बताउनु भएको छ। आउँदो जेठ 15 गतेदेखि हुने भनिएको राष्ट्रिय ललितकला प्रदर्शनी 2083 समयमै आयोजना हुनुपर्ने माग गर्दै सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ध्यानाकर्षणका पत्र बुझाइएको छ। शनिबार यस दलगत कला कार्यशाला अभियानले मन्त्रालयमा पुगेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएको अवस्थामा प्रदर्शनी बिना रोकटोक हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो। अभियानका सचिव देवेश प्रधानले ललितकला क्षेत्रकै महाउत्सव मानिने कार्यक्रमका विषयमा कसैको पनि चासो नपरेकाले मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको बताउनुभयो। 16 वर्ष मुनिको नेपाल स्कुल फुटबल लिग आउँदो जेठ 30 गतेदेखि ललितपुरको धापा खेलमा रहेको थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरमा सुरु हुने भएको छ। प्रतियोगितामा 8 टोली सहभागी हुनेछन्। डबल राउन्ड रोबिनका आधारमा शीर्ष 2 टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले 5,00,000 रुपियाँ र उपविजेताले 2,50,000 रुपियाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई 50,000 रुपियाँ पुरस्कार दिइनेछ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक र प्लेयर अफ दि फेयर प्ले अवार्ड विजेताले जनै 50,000 रुपियाँ पुरस्कार पाउनेछन्। 16 वर्ष मुनिका खेलाडीले मात्र सहभागिता जनाउने यस प्रतियोगितालाई स्कुल स्तरकै ठूलो फुटबल प्रतियोगिताका रूपमा लिएको छ। प्रतियोगिताले युवा खेलाडीको प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकले विश्वास लिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थप 304 जना सहकारी पीडितले फिर्ता पाए बचत। डिडिसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। भक्तपुरको ऐतिहासिक हाडाचे पुनर्निर्माण सम्पन्न। राष्ट्रिय ललित कला प्रदर्शनी समयमै हुनुपर्ने माग। र नेपाल स्कुल फुटबल लिग आउँदो जेठ 23 गतिदेखि ललितपुरमा हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य

0: सेवामा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेट र भूमिहीन नागरिकका समस्या समाधानका विषयमा केन्द्रित रहेर छलफल हुने भएको छ। प्रतिनिधि अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष 81-82 बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूका सम्बन्धमा विज्ञहरूसँग परामर्श गर्ने भएको छ। बैठकमा अर्थविद तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले मुलुकको वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी बजेटका प्राथमिकता र नीतिगत सुधारका पक्षमा सुझावहरू प्रस्तुत गर्नेछन्। समितिले बजेट निर्माणको पूर्व सन्ध्यामा सरकारवालाहरूसँगको छलफललाई तीव्रता दिएको हो। त्यसै गरी राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा भूमिहीन नागरिकहरूको व्यवस्थापनका विषयमा छलफल हुने भएको छ। दुवै समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन पश्चात प्राप्त प्रतिवेदन र त्यहाँको वस्तुस्थितिको समीक्षा गर्ने कार्यसूची राखेका छन्। बैठकमा होल्डिङ सेन्टरहरूको प्रभावकारिता, नागरिकहरूको जीवनयापनको अवस्था र भूमिहीन समस्याको दीर्घकालीन समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा सदस्यहरूबीच विचार विमर्श हुनेछ। संघीयता सबलीकरण समितिले विशेष गरी राष्ट्रिय सरकारका विषय र भूमिहीनका समस्यालाई संघीय संरचना अनुरूप कसरी सम्बोधन गर्ने भन्ने पक्षमा जोड़ दिनेछ। त्यस्तै आज 11 बजे प्रतिनिधि सभाको बैठक पनि बस्ने कार्यसूची छ। सरकार पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन 28 गते नेपाल राजपत्रमा प्रकाशित गरेको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश 2082 अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया अघि बढाउने भएको हो। सरकारले पेट्रोलमा अधिकतम 10% इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको छ। निगमले उपलब्धता र गुणस्तरका आधारमा इथानोल खरिद गरी पेट्रोलमा मिश्रण गर्नेछ भने आवश्यकता अनुसार मन्त्री परिषदले मिश्रणको अनुपात हेरफेर गर्न सक्ने प्रावधान राखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादन तथा आपूर्ति गर्न इच्छुक उत्पादकले आयल निगममा निवेदन दर्ता गर्न सक्ने जनाएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। कोशीको बजेट अधिवेशन बुधबारदेखि शुरू भएको हो। आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेश प्रमुख परशुराम खापुङले दिउँसो 3 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारले कृषि पर्यटन पूर्वाधार र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ। नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार 1 गते आर्थिक वर्ष 83-84 वार्षिक बजेट ल्याउनेछ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाइ लाखौं रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा गोर्खाको बारफाक, सुलीकोट स्थायी खरबई, हाल काठमाडौँ 26 बस्ने 30 वर्षीय दिवेश गुरूङ र 24 वर्षीय सौगात गुरूङ रहेका छन्। उनीहरूले टर्की पठाइदिने भन्दै 8 जना पीड़ितहरूबाट कुल 86,22,570 रुपियाँ ठगी गरेको प्रहरीको भनाई छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अब केही पनि हुँदैन, अब तिस वर्ष सिक्दा कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, जस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ फोन 0556951174 मोबाइल 98550509034
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 98550426440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
9: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
10: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई
11: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
7: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
8: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98550-51584 98651-54998

0: समय भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
5: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 98 5550 7053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556 4940 4395 80 र 98 5550 2640।
0: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: त्रको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। काठमाडौँको तारकेश्वर नगरपालिकाले 3 पिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना फत्काएको छ। नगरपालिकाको सक्रियतामा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर लगाएर फत्काइए। स्थानीय निकायले संरचना फत्काउनु अघि पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो। तारकेश्वर नगरपालिकाले 3 पिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना फत्काएको छ। नगरपालिकाको सक्रियतामा आज बिहानदेखि 3 पिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर फत्काइएको छ। स्थानीय निकायले संरचना फत्काउन शुरू गर्नुभन्दा केही दिन अघि नै त्यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्य सहकारीका बचतकर्ताहरूलाई उनीहरूको रकम फिर्ता गरेको हो। समितिका अनुसार रकम फिर्ता पाउनेहरूमा कृषि सहकारीका 88 जना र शिव शिखर बहुद्देश्य सहकारीका 216 जना रहेका छन्। यसअघि समितिले पहिलो चरणमा कान्तिपुर सहकारीका 215 जना, शिव शिखरका 156 जना र पशुपति सहकारीका 7 जना गरी जम्मा 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। यो सँगै हालसम्म उल्लेख्य संख्यामा साना बचतकर्ताले न्याय पाएका छन्। समितिले हाल पहिलो चरणमा थोरै बचत भएका अर्थात साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको छ। तनहुँको आबु खैरेनी गाउँपालिका 2 मार्केट चोकमा अवस्थित 12 MVA पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत आपूर्ति अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको आर्थिक प्रणालीमा समस्या आई अत्याधिक करेन्ट प्रभाव भएपछि बुधबार साँझ 5:30 बजेदेखि लाइन अवरूद्ध भएको हो। उक्त सब स्टेशनबाट तनहुँको आबु खैरेनी गोर्खा जिल्ला तथा मुगलिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ। समस्या समाधानका लागि पोखरा ग्रेड महाशाखाको प्राविधिक टोली खटिएको थियो। टोलीले राति 12:45 बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान 6:47 बजे ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रले जनाएको छ। वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार र प्रधानमन्त्री संसदप्रति जवाब त्यही नभएको भन्दै आपत्ति जनाउनु भएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लङ्घन गरेको र जनताको मतद्वारा निर्मित संसदलाई व्यवस्था गरेको आरोप लगाउनुभयो। सांसद राईले धेरै प्रयासपछि संसद उपस्थित भएका 2 जना मन्त्रीहरूले पनि अत्यन्त सतही जवाब दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। आफूले गत वैशाख 28 र 29 गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दावी गर्दै उहाँले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालो धब्बाको संज्ञा समेत दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। नेपाली कम्युनिष्ट पार्टीले आज र भोलि सुदूरपश्चिममा रहेका केन्द्रीय सदस्य तथा पार्टीका नेताहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। आज केन्द्रीय सदस्यहरूसँग परामर्श बैठक बस्ने र भोलि प्रदेश कमिटिका सदस्यहरूलाई प्रशिक्षण कार्यक्रममा राख्ने गरी नेकपाले कार्यक्रम तय गरेको छ। कार्यक्रमका लागि नेकपाका सहसंयोजक माधव कुमार नेपाल र भीम रावल हिजै धनगढ़ी पुगिसक्नु भएको छ भने आज संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नारायण काजी श्रेष्ठ र रञ्जिता लगायतका नेताहरू जाँदै हुनुहुन्छ। पहिलो दिन परामर्श बैठक र दोस्रो दिन प्रशिक्षण कार्यक्रम रहेको नेकपाका सहसंयोजक खगराज भट्टले जानकारी दिनुभयो। विगतका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा बलियो शक्तिका रूपमा स्थापित हुन सुदूरपश्चिम प्रदेशको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेकपाले जनाएको छ। र आज देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा अत्याधिक गर्मी बढ़ने सम्भावना छ भने देशका मध्य तथा पूर्वी भागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। दिउँसोको समयमा विशेष गरी पश्चिमी क्षेत्रका शहरहरूमा तातो दिन महसुस हुनेछ। पूर्वानुमान अनुसार दिपायल, धनगढ़ी र नेपालगंजको अधिकतम तापक्रम 39-41 डिग्री सेल्सियससम्म पुग्नेछ। यी शहरहरूमा वर्षाको सम्भावना 0% रहेको छ। त्यसै गरी वीरेन्द्र नगरको तापक्रम 37-39 डिग्री सेल्सियस र दाङको घोराईमा 34-36 डिग्रीसम्म पुग्नेछ। दिउँसो अत्याधिक गर्मी हुने भएर हावामा भने रातिको समयमा 20% सम्भावना सहित मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुने अनुमान छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पर्यटन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98552 92 260 र वेबसाइट chitawannationalpark.gov.np।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056533।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउ निवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, जस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ फोन 0556951174 मोबाइल 98550509034
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 98550426440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ

0: हजुरको बिदा सकिन थालिसक्यो, तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5494।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ्ने, पर्सि शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ्यो, सुन तोलाको 2,93,800 रुपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहुँको मार्की चोक

सम्भावना छ। मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित महाशाखाले वर्षा चट्याङ तथा अत्यधिक गर्मीबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। आज सुन चाँदीको भाव बढेको छ। सुनको भाव 1,800 रुपियाँले बढेर तोलाको 2,93,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,92,000 रुपियाँ थियो, यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज तोलामा 90 रुपियाँले बढेर तोलाको 5,050 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,960 रुपियाँ थियो। तनहुँको आबु खैरेनी गाउँपालिका दुई मार्कीचोकमा रहेको 220 132 र 33 केबी सब स्टेसनमा रहेको 132 33 केबी क्षमताको 12 एमपिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहु वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो बेलुकी 5:30 बजेदेखि लाइन अवरुद्ध भएको हो। सब स्टेसनबाट तनहुँको आबु खैरेनी गोर्खा जिल्ला र मुगलिन हुँदै चितनका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ। समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो। टोलीले 12:45 बजे लाइन फेरि सञ्चालनमा ल्याए पनि अर्थिङ प्रणालीमा समस्या देखिएपछि आज बिहान 7 बजेको आसपासमा ट्रान्सफर्मर पुनः बन्द भएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको छ। चितवन जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गएको वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको छ। मौरी पालन विकास केन्द्र भण्डारका प्रमुख सुजन अङ्गाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गएको वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घर मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको छ। तोरीमा एकपटकमा 3 चोटिसम्म मह काट्ने किसानले यसपटक बढीमा 2 पटक मह काटेको बताएका छन्। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थ्यो भने यसपटक 3 पटक मात्र काटेका छन्। अहिले घरको संख्या बढे पनि उत्पादनमा कमी आएको छ। गएको वर्ष

0: जोमसम कागबेनी सड़क स्तर उन्नति को काम शुरू लगायत का खबर बाकी नै छन् सुन्दै गर्नु होला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ्ने, आज सुनसादीको भाव बढ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले आज शोक विदा दिएको छ। पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको निधनमा आज शोक विदा दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। शोक विदासँगै आज अदालतको इजलास बन्द भएको छ। प्रधानको हिजो 97 वर्षको उमेरमा निधन भएको हो। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसम कोरला सडक आयोजनाले उत्तर दक्षिण जोड्ने कोरलाको जोमसम कागबेनी खण्डको स्तर उन्नति सुरु गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड लागतमा जोमसम कागबेनी 9 किलोमिटर सडक स्तर उन्नतिको काम सुरु गरेको हो। राष्ट्रिय गौरवको कोरला सडक आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसम कोरला खण्ड अन्तर्गत पहिलो खण्डको जोमसम कागबेनी कालोपत्र सडक वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। अब विदेशको खबर। पछिल्लो समय अमेरिका र क्युबा बीच तनाव बढ्दै गएको छ। यही बीचमा अमेरिकी विमान वाहक युद्धपोत क्यारेबियन सागरमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरुद्ध सैन्य कारवाहीको चेतावनी समेत दिनुभएको छ। अमेरिकी दक्षिणी कमान्डले यसको पुष्टि गर्दै युएसएस निपिटिजले ताइवान जलमार्गदेखि अरबको खाडीसम्म विभिन्न क्षेत्रमा स्थिरता सुनिश्चित गर्दै तथा लोकतन्त्रको रक्षा गर्दै आफ्नो युद्ध क्षमता प्रमाणित गरिसकेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्गो रुबियोले क्युबाका नागरिकका नाममा स्पेनिस भाषामा सन्देश जारी गर्दै क्युबालाई त्यहाँको समस्याका लागि जिम्मेवार ठहराउनु भएको छ। दुई देश बीच कूटनीतिक क्षेत्रमा तनाव अझ बढ्दै गएको छ। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल अहमदाबादमा बेलुकी 7:45 सुरु हुनेछ। 13 खेल खेलेको गुजरात 8 खेलमा जित र 5 खेलमा पराजित हुँदै 16 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। 13 खेल खेलेको चेन्नई 6 खेलमा जित र 7 खेलमा हारसहित 12 अङ्कसहित तालिकाको 7 स्थानमा छ। आइपिएलमा यी दुई टोलीबीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 खेलमा र चेन्नई 4 खेलमा विजय भएका छन्। आइपिएलमा हिजो कोलकाताले मुम्बईलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ्ने, पर्सि शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ्यो, सुन तोलाको 2,93,800 रुपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहुँको मार्की चोक सब स्टेसनमा विद्युत अवरोध, चितवनमा यस वर्ष मह उत्पादनमा कमी। क्युबासँग बढ्दो तनावका बीच अमेरिकी युद्धपोत क्यारेबियन सागर पुग्यो, सैन्य कारवाही गर्ने ट्रम्पको चेतावनी। र आइपिएल क्रिकेटमा आज गुजरात र चेन्नई

खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वालपेपर ल्याएर सजाम भन्दा

0: मानिए ना अब बस तिमी गए रिस उठनी
1: ए मेरे प्राण प्यारी मेरे मुटु को टुकड़ा मलाई छोड़े नजाना बरु जामिन बरु आज ही गए हाल वालपेपर
2: तपाईको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 94 46 98 491 95 225
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
5: कहाँ गएर के सिप सिकौ भन त अब
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374-98510-61-356
7: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: डकार शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेत्तै पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
2: मलाई त अहिले डोली चढिहाल जस्तो लाग्यो तर
3: के डियर
2: आज गएर कहाँ बस्ने हो र
3: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
6: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
7: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
7: वन क्षेत्रमा आगो बाल्ने चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
6: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
7: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np
8: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको
9: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
10: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
11: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 भवन। फोन 0556 4394 4403 5680 र 98 5570 2640।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।
4: समयको ख्याल राखौं। 1 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कंग्रेस सचेतक निष्कल राईले सरकार र प्रधानमन्त्री सदनप्रति जवाबदेही हुनुपर्ने माग गर्नुभयो। सरकार जिम्मेवार नभएसम्म विरोधका कार्यक्रमहरू नरोकिने चेतावनी दिँदै उहाँले सरकारले राज्यका तीनवटै अंगमा हस्तक्षेप गरेको आरोप समेत लगाउनु भएको छ। आजको बैठकमा श्रम संस्कृति पार्टीले पनि प्रधानमन्त्री र मन्त्रीहरूको नियमित स्थितिको माग गर्दै विरोध जनाएको छ। सो पार्टीका अध्यक्ष हर्क राज साम्फाङले प्रधानमन्त्रीले नै गृह र रक्षा मन्त्रालय सम्हालेको भन्दै सीमा सुरक्षा र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो। सांसदहरूको विरोध र मागपछि सभामुख डोलप्रसाद अर्यालले यस विषयमा आफ्नो ध्यान आकर्षण भएको बताउनु भएको छ। साथै आगामी दिनमा संसदको आकस्मिक समयलाई थप व्यवस्थित बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने पनि जानकारी गराउनु भयो। देशका विभिन्न आठवटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनमाथि छानबिन शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले 218 जना उम्मेद्वारको आवेदनमाथि अध्ययन शुरू गरेको हो। समितिका अनुसार सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि 50 जनाको आवेदन परेको छ। मन्त्रालयका अनुसार पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका लागि 38 जना, राजर्षि जनकका लागि 27 तथा मध्य पश्चिम विश्वविद्यालयका लागि 20 जनाको आवेदन परेको छ। यस्तै सुदूरपश्चिममा 19, कृषि तथा वन विज्ञानमा 15 र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा 11 जनाले दरखास्त दिएका छन्। आवेदकहरूको कागजात छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया अघि बढ़ाइने समितिले जनाएको छ। नयाँ उपकुलपति छनौट प्रक्रिया एकीकृत कार्यविधि 2083 अनुसार अघि बढ़नेछ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। कोशीको बजेट अधिवेशन हिजो बुधबारदेखि शुरू भएको हो। आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेश प्रमुख परशुराम खाफुङले दिउँसो 3 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ। नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार 1 गते आर्थिक वर्ष 2083-84 वार्षिक बजेट ल्याउनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्नुहोला।

र कैलाली खुटी कापुर स्थित शक्ति भन्सार कार्यालयले विभिन्न मुद्दामा बरामद गरिएका चोरी पैठारीका माल सामानहरू खुला बोलकबोल मार्फत निलाम बिक्री गर्ने भएको छ। भन्सार विभागले सूचना जारी गर्दै आगामी जेठ 21 गते दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म कार्यालय परिसरमै सामानहरू निलाम गर्न लागि जनाएको हो। भन्सार ऐन अनुसार ती सामानहरू जस्तो अवस्थामा छन् सोही अवस्थामा प्रतिस्पर्धात्मक रूपमा निलाम गरिनेछ। विभिन्न 10 वटा मुद्दामा पक्राउ परेका ती सामानहरूको शुरूआती न्यूनतम मूल्याङ्कन 370,480 रुपियाँ तोकिएको छ। लिलामीमा राखिएका सामानहरूमा कस्मेटिक सामग्री, मोबाइलका पार्ट पुर्जाहरू, पानी तान्ने मोटर, पुराना ब्याट्री, कपडा तथा भाँडाकुँडाहरू समेत रहेका छन्। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले खुन्न घुमा मा फाउँदै खुन्न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेत्ती पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर चाँडै हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: मलाई त अहिले डोली चढिहाल जस्तो लाग्यो तर
4: के डियर
3: आज गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550883852 98453872 र 98065868852

0: जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि

0: अस्पतालमा लैहालौ।
1: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बॉडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
5: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556569553 98550770061 र 98550753
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556493440493580 र 98550726440
3: It's 2 o'clock. अहिले 2 बजेको छ। मैको ख्याल राखौं। 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले कानून निर्माण प्रक्रियामा अब नागरिकको पनि सहभागिता गराउने भएको छ। ऐन र विधेयकका मस्यौदामा नागरिकको सिधै सुझाव दिन पाउने गरी डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले भिडियो सन्देश मार्फत उक्त डिजिटल प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिनुभएको छ। यस प्लेटफर्म मार्फत अब आम नागरिकले बन्दै गरेका ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै सरकार समक्ष पठाउन सक्नेछन्। कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर नागरिकले कुनै पनि विधेयक वा कानूनको दफा आफ्नो संशोधन वा सुझाव राख्न सक्ने मन्त्री गौतमले बताउनु भएको छ। कानून नागरिकका लागि भन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट बनेका छन्। संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्दै आएको वित्तीय समानीकरण अनुदानमा व्यापक कटौती गरेपछि स्थानीय तहहरूले विरोध जनाएका हुन्। महालेखा नियन्त्रक कार्यालयले गत जेठ 5 गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै चालू आर्थिक वर्षको अनुदानको अन्तिम किस्ता कटौती गर्न निर्देशन दिएको छ। सरकारको यो निर्णयप्रति गाउँपालिका, राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रूपमा कडा आपत्ति प्रकट गर्दै आन्दोलनको चेतावनी दिएका छन्। उनीहरूले सरकारको यो कदमलाई वित्तीय संघीयताको मर्म विपरीत र स्थानीय तहको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भनेका छन्। सरकारले चालू आर्थिक वर्षका लागि स्वीकृत भएको 88.97 अर्ब रूपियाँ अनुदान मध्ये तेस्रो र चौथो किस्ताको रकममा भारी कटौती गरेको छ। देशका विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले 218 उम्मेद्वारको आवेदनमाथि अध्ययन सुरु गरेको हो। आवेदकहरूको कागजात छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया अघि बढाइने समितिले जनाएको छ। नयाँ उपकुलपति छनौट प्रक्रिया एकीकृत कार्यविधि 2083 अनुसार अघि बढ्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ। IME गरौँ। IME गरौँ।
2: यो हो नेपाली रेडियो।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर लिखित कृति सम्बन्धी कसुरमा सिन्धुपाल्चोकको 12 विश्वनगरपालिका 2 अध्यक्ष रेशम तामाङ पक्राउ पर्नु भएको छ। तामाङ कंग्रेसबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजी कुमार आचार्यका अनुसार उहाँलाई 12 विश्वबाट नियन्त्रणमा लिएको हो। तामाङमाथि कृति लिखित कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ। र नेपाल पर्वतारोहण संघले सरकारलाई 9 करोड भन्दा बढी रोयल्टी नबुझाएको पाइएको छ। संघले 2081-82 हिमाल चढ्न अनुमति दिए बापत 12,20,00,000 रुपियाँ रोयल्टी संकलन गरेको छ। तर महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संघले अहिलेसम्म आर्थिक वर्ष 2081-82 संकलन भएको 9,63,00,000 रुपियाँ रोयल्टी सरकारलाई नबुझाएको हो। मन्त्री परिषदको 2075/10 निर्णयबाट 2080/9 लागि देशभरका 6,000 मिटर उचाइसम्मका 27 हिमालको रोयल्टी दस्तुर संकलन गर्न नेपाल पर्वतारोहण संघलाई जिम्मेवारी दिएको थियो। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।

0: अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नि रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ, फोन 0556951174, मोबाइल 98555509034।

0: පානින්ට පානිතන්න එපා.
1: මාඩිකොලාගේ අධිකාරීක් වික්‍රේතා ජනන් ඒන්ඩ් ජෙනිස් සප්ලයර්ස් ජිලිමිලි මාර්කට් බසන්තපුර බජාර් මාඩී ප්‍රොප්‍රයිටර් සුදන අධිකාරී සම්පර්ක 9845518705 ර 9846564613.
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ.
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने.
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ.
3: कहाँ गएर के सिप सिकौ भन त अब.
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने.
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-6356.
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ. साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ. गरी खाने शिक्षा हामी सबैको इच्छा.

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 59 69 53 98 55 77 0 61 र 98 55 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 55 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र. काङ्ग्रेसले सभामुखको रुलिङ माग्यो. कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव. पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप. मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी. सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे. वसन्तकालीन आरोहण चल्दै भारतमा व्यङ्ग्यात्मक शैलीमा सुरु भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बङ्गलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह. र महिला खेलाडीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध. नेपाल खबरमा अब पूरा खबर. विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्. यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्. आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे. श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो. आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ. अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो. यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ. प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै काङ्ग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो. प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढङ्गले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाइ छ. परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका कार्यपालिका न्यायपालिका सबैतिर हस्तक्षेप गरेको काङ्ग्रेसको आरोप छ. यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्. आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ. सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी बागमती मधेस र कोशी प्रदेशमा पानी परेको हो. पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन. आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ. यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै दुई घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ्ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसुन भने आइसकेको छैन। नेपालमा मनसुन आइपुग्ने औसत मिति जुन 13 हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्किगार्ड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय

0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,00,000 जना भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 5,73,977 जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्याल जानकारी दिनुभयो। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढी वैशाख महिनामा 1,05,503 जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात् सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा सुरु भएको यो डिजिटल राजनीतिका आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोवर्समा उछिनिएको छ। भाजपाको 87,00,000 फलोवर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढी फलोवर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढिरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात् साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 कक्रोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्यासट्यागले ट्रेन्ड गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बङ्गलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाइ छ। अब खेल खबर। आफ्ना खेलाडीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्रो

चोस्ब्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाडीहरूले कपडा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले ब्लाचोस्बोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि युईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो। प्रशिक्षकलाई सन् 2025 मे महिनामै दोषी ठहर गरिएको थियो। सुरुमा उनलाई एक वर्षको जेल सजाय र 5 वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो। पेट्रो भ्यालोस्कोपकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए। 4 भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा सुरु भएको काक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बङ्गलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाडीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिङले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम 100 Women in Business को औपचारिक रूपमा शुभारम्भ गरेको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा 100 Women in Business को शुभारम्भ गरिएको हो। फरक फरक पृष्ठभूमिका 100 जना महिलाहरूलाई एउटै टोलीमा आबद्ध गरी व्यावसायिक सहकारी र क्षमता अभिवृद्धि गर्ने यस व्यावसायिक सहकारीको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सिइओ एन्जेला श्रेष्ठले बताउनुभयो। महिलाहरू बीच व्यावसायिक सहकार्य, अनुभव आदान प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको सुरुवात गरिएको श्रेष्ठको भनाइ छ। उहाँका अनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवर्धनका क्षेत्रमा सहकार्य गरिनेछ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोले फ्रान्सको कान्स नगरका मेयर डेभिड लिस्नार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ। मेयर डेभिडको निमन्त्रणामा 79 कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक मेयर डङ्गोल फ्रान्स पुग्नु भएको हो। उहाँलाई मेयर डेभिडले सिटी हलमा स्वागत गर्नुभएको थियो। भेटमा मेयर डेभिडले काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले वडा नम्बर 7 मा रहेको धापसी ग्रीनल्यान्ड आसपासका अतिक्रमित घर टहरा हटाएको छ। नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापसी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएको का घर टहरा कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो। प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 8 गोठाटार पहेँलो पुलबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने 23 वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। उहाँले बिग्रिएर चल्न नसक्ने गाडीको सिटको परियारले बिग्रिएर चल्न नसक्ने गाडीको सिटको मुनि लुकाई छिपाई राखेको म्यागजिन सहितको पिस्तोल बरामद गरेको प्रहरीको भनाइ छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका 33 वर्षीय रमेश कुमार विश्वकर्मा, पाँच थरका 48 वर्षीय सूर्यप्रकाश खेजुम, काभ्रेकी 33 वर्षीय शान्ति श्रेष्ठ तथा गोर्खाका 35 वर्षीय चन्द्र बहादुर गुरुङ, 30 वर्षीय दिपेश गुरुङ र 24 वर्षीय सौगात गुरुङ रहेका छन्। रमेशले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 3,25,000, सूर्यप्रकाशले साइप्रस पठाइदिने भन्दै एकजनाबाट 9,50,000, शान्तिले लिथुआनिया पठाइदिने भन्दै एकजनाबाट 1,93,000 र चन्द्र दिपेश तथा सौगातले टर्की पठाइदिने भन्दै 10 जनाबाट 89,17,570 रुपियाँ लिएर सम्पर्कविहीन भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, पश्चिममा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वमा वर्षा। काठमाडौँमा 100 वुमन इन बिजनेस कार्यक्रम सुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य। र टोखा नगरपालिकाले धापसी ग्रीनल्यान्ड आसपासका अतिक्रमित घर टहरा हटायो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अध्यागमन विभागले सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन आजदेखि डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। विभागमा आज आयोजित एक कार्यक्रमका बीचमा यो नयाँ प्रणालीको शुरूआत भएको हो। विभागमा सरकारले गत चैत 13 गते सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सहीबुद्धि कार्यक्रमको नीति अनुरूप यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले विभागका प्रत्येक शाखा र प्रतीक्षालयमा राखिएका क्यूआर कोड स्क्यान गरेर वा विभागको वेबसाइट मार्फत आफ्नो आवेदन कुन चरणमा पुगेको छ भने रियल टाइममै ट्र्याक गर्न सक्नेछन्। त्रिभुवन विश्वविद्यालयले आगामी वर्षभित्र आफ्ना सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय र चिनिया कम्पनी म्याक सहबको सहयोगमा विश्वविद्यालयले यो प्रविधि भित्राउन लागेको छ। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षाशास्त्र केन्द्र विभागमा आज पहिलो स्मार्ट कक्षाको उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्यले कक्षा कोठाको परम्परागत र एकोहोरो पढ़ाउने शैलीलाई परिवर्तन गरी पठन पाठनलाई अन्तर्क्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: IME गरौ। IME गरौ।
3: यो हो नेपाली रेडियो।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। सरकारले खुला प्रतिस्पर्धा मार्फत विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै आयोगको एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो। र प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्याल बीच आज भेटवार्ता भएको छ। प्रतिनिधि सभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजी गरेपछि संसद बैठक स्थगित गरी सभामुख मन्त्रीलाई प्रधानमन्त्री भेट्न पुग्नु भएको हो। प्रधानमन्त्री र सभामुख बीच करिब आधा घण्टा कुरा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदले प्रश्न उठाइरहेका छन्। दिनौ प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै सांसदले सदनमा खोजी पनि

Swadesh FM, Tirana Petroplo, 2 MHz.

रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अध्यागमन विभागले सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन आजदेखि डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। विभागमा आज आयोजित कार्यक्रमका बीच यो नयाँ प्रणालीको शुरूआत गरिएको हो। सरकारले गत चैत 13 गते सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सय बुधे कार्यक्रमको नीति अनुरूप यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले विभागका प्रत्येक शाखा र प्रतीक्षालयमा राखिएका क्यूआर कोड स्क्यान गरेर वा विभागको वेबसाइट मार्फत आफ्नो आवेदन कुन चरणमा पुगेको छ भने रियल टाइममै ट्र्याक गर्न सक्नेछन्। यो कार्ड लागू भएसँगै सेवाग्राहीले आफ्नो काम सम्पन्न हुन लाग्ने अनुमानित समय थाहा पाउनका साथै डिजिटल माध्यमबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्। प्रतिपक्षी दलहरूले अहिले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले आज दिनभरि जसो नै अवरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गर्नुभएको थियो र त्यसपछि स्थगित भएर बसेको दोस्रो बैठकमा पनि अहिले सभामुखले विपक्षीको विरोधका बीचमा बैठक अगाडि बढाउनु भएको छ। अहिले विपक्षीहरू संसदमा नाराबाजी गरिरहेको अवस्था छ। त्रिभुवन विश्वविद्यालयले आगामी वर्षभित्र आफ्ना सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय र चिनिया कम्पनी म्याक्सपको सहयोगमा विश्वविद्यालयले यो प्रविधि भित्राउन लागेको हो। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षा शास्त्र केन्द्र विभागमा आज पहिलो स्मार्ट कक्षाको उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्राचार्यले कक्षा कोठाको परम्परागत र एकहोरो पढ़ाउने शैलीलाई परिवर्तन गरी पठन पाठनलाई अन्तर्क्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर र स्वामा घरभित्र लुकाएर राखिएको ठूलो परिमाणको विद्युतीय चुरोट भेप सहित 8 जना पक्राउ परेका छन्। रसुवाको गोसाई कुण र गाउँपालिका 1 का 44 वर्षीय ममाया तामाङको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ममायाको घरबाट सेकजाँच गर्ने क्रममा कोठाभित्र प्लास्टिकको बोरामा लुकाएर राखिएको 6 वटा कार्टुनमा 1225 थान भेप बरामद गरेको छ। पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको चौथो कारोबार दिन आज बजार 12.3 अंकले घटेर 2742.11 बिन्दुमा झरेको छ। बजार घटे पनि आज कारोबार रकममा भने केही सुधार देखिएको छ। आज दिनभर 79,55,000 भन्दा बढी कित्ता शेयर किनबेच हुँदा 3,89,84,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब 30 वर्ष त कति बाँच्ने अब 60 कटिसकेको मान्छे भनेर
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भरम चल्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ फोन 0556 95 174 मोबाइल 98 55 50 934
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
8: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
7: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी
10: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
2: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98 55 63 938 र 98 55 65 542
11: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ थाहा छ कि छैन हजुरलाई
12: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
13: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
14: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98 55 51 584 98 651 54 900

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरो वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98-550-92-60 र वेबसाइट chitawannationalpark.gov.np। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
5: अहिले बेलुकीको 6 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कारवाही अघि बढ्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
0: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै निवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
1: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमिन र उचित बास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
0: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
1: र साफ महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आइपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा CTEVT अन्तर्गत HA ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: CTEVT तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-68788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख अरियालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढाउनुभयो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोधमा बैठक अवरूद्ध गर्न बाध्य भएको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा नियमावली 2079 नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ जवाफ दिनुपर्नेमा जोड दिँदै यदि जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। अवरोधकै बीच आजको बैठकमा वैकल्पिक विकास, वित्त परिचालन लगायतका विधेयकहरू पारित भएका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ बाह्र गते बिहान 11 बजे बस्नेछ।
1: यसैबीच स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजिरहेको भए पनि सफल नभएको बताउनुभयो। बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको पुनको भनाइ छ। उहाँले यसको अनुसन्धान अघि बढाएरै काम गर्नुपर्ने र यसका लागि खर्च छुट्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। त्यसअघि बैठकमा बोल्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले 1 हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको थियो।
0: नेकपा एमाले व्यवसायी बिनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरुङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको हो। 2081 सालको असोजमा गुरुङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनु भएको थियो, जसले पार्टीमा ठूलो विवाद सृजना भएको थियो। अब एमाले बल्खुमै रहेको आफ्नो जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुन्जेल भाडामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। 2072 सालको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडाकै घरमा बस्दै आएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार प्रदीप गेवालीलाई विदेश मामिला विभाग प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव छ। यस्तै क्षितिज थेबेलाई राष्ट्रिय युवा संघको इन्चार्ज, रश्मि आचार्यलाई अनराष्ट्रिय इन्चार्ज, नीरज आचार्य निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ।
1: अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार सरकारले गएको चैत 13 गते सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समय सम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताउनुभयो। हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने उहाँले जानकारी दिनुभयो। यससँगै

0: गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारवाही गरी पीड़ककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
1: यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि नेपाल प्रहरीको सहयोगमा देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीले झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरेको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा एजेट 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित 95 शैक्षिक परामर्श संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन गर्न लागेको जनाइएको छ। प्रहरीले छापा मार्ने क्रममा विभिन्न कन्सल्टेन्सीका संचालक र कर्मचारी गरी 69 जनालाई पक्राउ गरेको थियो।
0: आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी बागमती मधेस र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा मध्य र पूर्वमा रहेका चारवटा प्रदेशको सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस नागेको छ वा 40 डिग्री सेल्सियस आसपास पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा मापन भएको छ भने हिजो झापाको केचनामा 2 घण्टामा 152 मिलिमिटरसम्म वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखा का अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ्ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसुन भने आइसकेको छैन। नेपालमा मनसुन आइपुग्ने औसत मिति जुन 13 तारिक हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै मनसुन आइपुग्ने मौसमविदको अनुमान छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारले बस्ती हटाउँदा विस्थापित भएका काठमाडौँ उपत्यकाका सुकुम्बासीका समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्छ।

0: नहीं लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग, नेकपा एमाले व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने, अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने, भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी, आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा लगायतको खबर प्रस्तुत गर्यो।
2: बाँकी प्रसंग, सरकारले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिक चिन्तामा छन्। सरकारले तत्काललाई अस्थायी रूपमा बस्ने र खाने व्यवस्था गरेको छ, तर सरकारको मात्रै भर परेर लामो समय बस्न नसकिने विस्थापितहरू बताउँछन्। स्थायी समाधान खोज्न विस्थापित नागरिकले माग गरिरहेका छन्। थप जानकारी सहित साथी सम्झना महर्जन।
3: थापाथलीमा बस्दै आएको घर डोजरले भत्काएपछि माइली तामाङले दिदीको साथ छोड्नु पर्यो। सरकारले उहाँलाई नागार्जुनको रानी वनमा लगेर राख्यो, अनि दिदीलाई चाहिँ किर्तिपुरमा। दिदी बहिनी छुट्टिएर बस्दाको पीड़ासँगै स्थायी बसोबासको उहाँलाई चिन्ता छ। सरकारले घर जग्गा नहुनेलाई छानबिन गरेर व्यवस्था गर्छ भन्नेमा भने उहाँ आशावादी हुनुहुन्छ।
4: अब कता कता उहाँ बर्गासी भइहाल्यो, कोही सामान कता मान्छे कता, एउटै परिवार पनि छरबुट भयो है। अब छानबिन अब कहिले हुन्छ, छानबिन गरेपछि अब सरकारले के गर्नुहुन्छ त्यही। अब सरकारले अब व्यवस्था गर्छु भन्छ, नहुनेलाई दिन्छु भने छ त हाम्रो केही पनि छैन है, नहुनेलाई त दिनु पर्यो नि है।
3: 26 वर्षको उमेरमा 4 सन्तानकी आमा भएकी एकल महिला हरिमाया जिम्बाले ज्यामी र सरसफाईको काम गरेर गुजारा चलाउँदै आउनु भएको थियो। गएको वैशाख 12 गते डोजरले घर भत्काएपछि उहाँले काम गर्न पाउनु भएको छैन। उहाँलाई अझै लखिट्ने हो कि भन्ने चिन्ता छ।
5: छिटो छिटो यहाँबाट व्यवस्था गरिदिनु, कहाँ लानु पर्ने, जानु पनि तयार छु। थापाथली छोडेर यही अब माथि खोलाको किनारबाट खोला तल खोलाको किनारमा यहाँ राखेको छ, बसेको छ। सरकारले जहाँ हिँड्नु भने त्यहीँ राखेछ। छानबिन गर्दा हामीले सरकारले ना हामीलाई कता कता के गरिदिने हो कि, त्यसमा डर छ हामीलाई ठुलो।
3: काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई सरकारले किर्तिपुर, इचंगो नारायण, भक्तपुर र बनेपामा समेत लगेर राखेको छ। सरकारले अपाएक ठाउँमा राखेपछि धेरैले काम गर्न पाएका छैनन्। यसै मध्येका हुनुहुन्छ सुरेश राई। घरमा रहेको काम गर्ने मेसिन समेत झिक्न नपाउँदै डोजरले भत्काएपछि उहाँ नियमित काममा फर्कन पाउनु भएको छैन।
6: यत्रो दिन बसिसके, अब काममा जानु कसरी जानु, काममा यहाँ होल्डिङ सेन्टरमा यति बजी आउनुपर्छ उति बजी आउनुपर्छ भन्छ, काम पनि जानु पाएको छैन, जाने पनि कसरी, सामान छैन, मेरो नलहरू ज्याबलहरू सबै फुट्यो क्या, रोजगार पनि चाहिन्छ, ठाउँ मात्र भएर भयो त, खानु परेन, लाउनु परेन, हामीलाई लालपुरै चाहिन्छ भन्ने छैन क्या, एउटा ठाउँमा निश्चित ठाउँमा दियोस् जग्गा लट्टी भएर यहाँ बस ढुक्कसँग भन्ने पनि भइहाल्यो, हामी आफै बनाएर बस्छ।
3: काभ्रे रोशी गाउँपालिकामा जन्म भएका कृष्ण बहादुर तामाङ अहिले इचंगोको अस्थायी आवासमा हुनुहुन्छ। श्रीमतीको साथमा उहाँले 2 दशकदेखि थापाथलीमा सानो पसल राखेर गुजारा चलाउँदै आउनु भएको थियो। घर भत्काउनु अघि सरकारले पर्याप्त समय नदिएकोमा उहाँको दुखेसो छ। अब फेरि जग्गा मात्र दिएर झन अर्को बिचल्ली पार्ने हो कि भन्ने उहाँको चिन्ता छ।
7: सरकारले घर बनाइदिएर अब लै तिमीहरूले भनेर रासन पानी भरिदिएर 1-2 महिनालाई रासन पानी भरिदियो भने त कमाउने अब अप्सन पायो, अब जग्गा चाहिँ दियो ल तिमीहरू व्यवसाय गरेर खा जे गर्यो भने, अब त्यति बेला अब अप्ठ्यारो हुनुभयो त, निकालेर खाउँ पैसा छैन, अब त्यहाँनिर बसेको ठाउँमा अब चिन्न नजान्ने त एकैचोटि उधार त कसैले दिँदैन भने त्यति बेला अप्ठ्यारो पनि
3: लमजुङबाट विस्थापित भएका बल बहादुर खाती 2063 सालदेखि थापाथलीमा बस्दै आउनु भएको थियो। अरूको जस्तै उहाँको घर पनि डोजरले भत्कायो। गरीबलाई उठीवास लगाएर देशको विकास कहिले हुन्छ भन्ने उहाँको प्रश्न छ।
8: जिन धन गरेर दुःख गरेर खाइ नखाई जोडेर बनाएको हो, हाम्रो नि त परिश्रम गरेर बनाएको हो, अब त्यसलाई क्षति भयो, त्यसको हर्जन बिहे चाहियो, त्यसपछि चाहिँ छानबिन होस् कुन ठाउँमा जग्गा दिने हो, प्रत्येक घरलाई हर्जन बिहे 15 लाखको दर चाहियो, त्यही कमाएको नि त्यही खर्च भएछ त, दिन्छु मात्रै भनेर हुँदैन, यो अन्याय भयो, हामीलाई न्याय कसले दिने।
2: यसैबीच सरकारले उपत्यकाको नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र 3 महिनासम्म प्रति परिवार 15,000 दरले खर्च दिने घोषणा गरेकोमा पनि विस्थापितहरूले गुनासो गरेका छन्। प्रति परिवार एक रोजगारी तथा काठमाडौँमा बासको व्यवस्था सरकारले सुनिश्चित गरेपछि मात्रै आफूहरू होल्डिङ सेन्टरबाट बाहिर निस्किने कतिपय सुकुम्बासीले बताएका छन्। सरकारले होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा स्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्य रहेको बताए पनि सुकुम्बासीहरू स्थायी व्यवस्थापन पछि मात्रै होल्डिङ सेन्टरबाट निस्कने बताउँछन्। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुरमा रहेका 2 सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर सुकुम्बासीलाई खाने बस्ने व्यवस्था गरेको छ।
1: विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउनका लागि भ्याट दर घटाउन, व्यक्तिगत आयकर छुटको सीमा बढाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलको क्रममा करविद रूप खड्काले 13% भ्याट दरलाई घटाएर 12, 11 वा 10% ल्याउन उपयुक्त हुने बताउनुभयो। उहाँले बजारमा माग बढाउन, सकारात्मक व्यावसायिक वातावरण सृजना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको बताउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ्दो जीवन यापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छुटको सीमा कम्तीमा 10-12 लाख रुपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पतिको लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रुपियाँ मात्र कर छुटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाइ छ। पूर्व सचिव दीर्घराज मैनालले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। विज्ञहरूले बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योग मैत्री वातावरण कमजोर रहेको भन्दै आउँदो बजेट मार्फत कर संरचना र वित्तीय संघीयतामा सुधार आवश्यक रहेको बताउनु भएको छ।
2: हिजो बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। आज 188 कम्पनीको शेयर घट्दा 72 बढेको छ। त्यस्तै 9 कम्पनीको शेयर घटबड भएन। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 3,82 करोडको कारोबार भएकोमा आज 348 कम्पनीको 89,55,000 कित्ता शेयर 3,89 करोड रुपैयाँमा किनबेच भएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपिडी सेवा,
9: विशेषज्ञ ओपिडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24063।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका एककी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको हो। बैठकले हिजो 95 वर्षको उमेरमा निधन हुनुभएका पूर्व न्यायाधीश प्रधान न्यायालयमा हुँदा न्याय तथा कानून क्षेत्रमा राष्ट्रलाई पुर्याउनु भएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो। स्वर्गीय प्रधान 2048 साल भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई 2051 साल पुष 5 गतेसम्म कार्यरत हुनुहुन्थ्यो।
2: हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 जना भन्दा बढी आरोहीले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको सबै अहिलेसम्मकै धेरै हो। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाङ्ने काम सकिएपछि त्यस यताको मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ।
1: कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसन कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोलाको जोमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तर उन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरोला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसम कोरोला सड़क अन्तर्गत पहिलो खण्डको जोमसम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनेको छ। भाजपाको 88 लाख फलोअर्स रहँदा सीजेपीले 1.50 करोड़ भन्दा धेरै फलोअर्स बनाइसकेको छ। इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै भारतमा यो पार्टीको एक्स खाता बन्द भएको छ। यो अभियान अहिले लाखौं भारतीय युवाको बेरोजगारी, राजनीतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ। पछिल्ला महिनाहरूमा विभिन्न सरकारी तथा प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएका घटनाले युवामाझ ठूलो निराशा सिर्जना गरेको छ र विश्लेषकहरूका अनुसार यही असन्तुष्टिले पार्टीलाई व्यापक समर्थन दिलाएको हो। भारतमा हरेक वर्ष 80 लाख भन्दा बढी स्नातक उत्पादन हुने भए पनि शिक्षित युवामाझ बेरोजगारी दर अत्यन्त उच्च छ। पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका 30 वर्षीय अभिजित दीपकी हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईमा बेरोजगार युवा र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कक्रोशसँग तुलना गरेपछि सामाजिक सञ्जालमा आक्रोश फैलियो। यसैको प्रतिक्रियामा अभिजितले मे 16 कक्रोश जनता पार्टी स्थापना गरे। पार्टीले महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायत माग समेटिएको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो ह्याडस्ट्यागले ट्रेन्ड गरिरहेको छ। संस्थापक अभिजितले भने आफूहरू शान्तिपूर्ण लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने बताउँदै यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह गर्नुभएको छ।
1: सन् 2025 विश्वभरका द्वन्द क्षेत्रमा हरेक 14 मिनटमा एकजना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाल बालिका तथा आम नागरिकहरू घर, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने क्रममा ज्यान गुमाउन बाध्य भएका छन्। विस्फोटक हतियारहरूले मानवीय जीवनसँगै पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले गएको वर्ष विश्वका 18 द्वन्द्वग्रस्त क्षेत्रमा चिकित्सा सेवामाथि 1,350 भन्दा बढी आक्रमण रेकर्ड गरेको छ। साथै द्वन्द्वले निम्ताएको बढ़दो भोकमरी संकटतर्फ औल्याउँदै झण्डै 14.70 करोड़ मानिसहरू तीव्र खाद्य असुरक्षामा रहेको बताएको छ। खानाको अभावसँगै द्वन्द्वरत पक्षहरूको शत्रुताका कारण मानवीय सहायता वितरणमा अवरोध सृजना हुनु यस संकटको मुख्य कारण रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।
2: नेपाल दर्पणमा अब केही खेल खबर। साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी लगायतले आज टोलीलाई विदाई गरेका हुन्। आउँदो सोमबारदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशिपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जिला तुम्बा पोसुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादको नरेन्द्र मोदी रंगशालामा शुरू हुनेछ। प्ले अफमा पुगिसकेको गुजरात 13 खेलमा 16 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। चेन्नई 13 खेलमा 12 अङ्क सहित 7 स्थानमा छ। प्ले अफमा पुग्ने सम्भावना कायमै राख्न चेन्नईले यो खेल जित्नुपर्नेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 र चेन्नई 4 खेलमा विजयी भएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित काम कारवाही अघि बढ्यो। प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
1: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
2: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमिन र उचित बसोबास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
1: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
2: र साफ महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
12: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
13: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
12: खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

बाढी माध्यमिक विद्यालय बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व अध्यक्ष कृष्ण पौडेल चयन। बाढीमा निर्माणाधीन हुलाकी सड़क परियोजनामा गम्भीर लापरवाही। बाढी नगरपालिकामा हाल कुनै पनि सुकुम्बासी बस्ती नहटाइने स्पष्ट। बाढी नगर कार्यपालिका प्रवक्ता डन्डपानी पौडेलले सुकुम्बासी बस्तीको घरमा डोजर चलाउनु अघि आफूलाई मार्नुपर्ने चेतावनी। जग्गा दान सहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता। गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद देखिएसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजनतर्फ उन्मुख। र चितौं जिल्लामा यस वर्ष मह उत्पादनमा कमी। सात महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बाढी माध्यमिक विद्यालय बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व वडा अध्यक्ष कृष्ण पौडेल चयन हुनुभएको छ। नर्वेबाट उच्च शिक्षा आर्जन गर्नुभएका र हाल व्यवसायिक कृषिमा सरिक पौडेलसँग शिक्षातर्फ काठमाडौँ विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत रहेको छ। गत वैशाख 31 गते सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुनुभएका अभिभावक प्रतिनिधिहरूको बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। सो भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा प्रमिला महतो, अमृता केसी, नवीन बस्याल सदस्य चयन हुनुभएको हो भने शिक्षक अभिभावक संघको संयोजकमा सुलभ बन्दु पोखरेल चयन हुनुभएको छ।

0: माडीमा निर्माणाधीन हुलाकी सड़क परियोजनामा गम्भीर लापरवाही देखिएको छ। निर्माण पक्ष र नेपाल विद्युत प्राधिकरण बीच पोल सार्ने विषयमा समन्वय नहुँदा नवनिर्मित नाला र पीस बाटोभित्रै बिजुलीका पोल ठडिएको अवस्थामा देखिएको हो। माडियार जीवनपुरदेखि माडी नौ बघेसम्म करिब 25 स्थानमा नाला वा पीस बाटोबाटै बिजुलीका पोल परेका छन्। यसले हुलाकी राजमार्ग आयोजना निर्माण कम्पनी बज्रगुरू कन्स्ट्रक्सन तथा नेपाल विद्युत प्राधिकरण तीनवटै निकायको गम्भीर कमजोरी उजागर भएको स्थानीयको भनाइ छ। साबिकको कालोपत्रे सड़क जोतेर 5 वर्षसम्म पत्र पारिएको उक्त सड़क माडी नगरपालिका वडा कार्यालय तथा विभिन्न दबाव समूहको चर्को दबावपछि मात्रै पुनः कालोपत्रे गर्न थालिएको थियो। तर अत्यन्तै सुस्त गतिमा काम हुँदै पटक पटक म्याद थपिए पनि अहिले सड़क र नालाभित्रै पोल परेपछि पुनः संरचना भत्काउनु पर्ने अवस्था सिर्जना भएको छ। देवेन्द्रपुरको सीमास्थित परी खोलादेखि बघेसम्म करिब 8.157 किलोमिटर लम्बाइ र 7 मिटर चौडाइको दुईतर्फे कालोपत्रे सड़क हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज मार्फत 35 करोड रुपियाँ लागत निर्माण भइरहेको हो। योजनाको तेस्रो तथा अन्तिम पटक थपिएको म्याद समेत सकिसकेको छ, तर हालसम्म काम आधा मात्रै सम्पन्न भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गरेका छन्। माडी नगर प्रमुख धारकुमारी काशी महतोले माडी नगरपालिकामा हाल कुनै पनि सुकुम्बासी बस्ती नहटाइने स्पष्ट पार्नु भएको छ। चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सुनवाईमा उत्तरित गर्दै उहाँले व्यवस्थापन नहुँदासम्म कुनै पनि कार्यवाही अघि नबढाने निर्णय लिएको बताउनुभयो। मेयर महतोका अनुसार अतिक्रमण भनेर कुन जग्गालाई मान्ने भन्ने विषयमा स्पष्टता नभएकाले नगरपालिकाले हालसम्म अभिलेख पठाएको छैन। उहाँले माडीमा धेरैजसो सुकुम्बासी परिवार 2-3 पुस्तादेखि बस्दै आएको र त्यहाँ वन जंगल समेत नरहेको उल्लेख गर्नुभयो। स्पष्ट नभएसम्म कुनै जग्गालाई अतिक्रमण गरेर तोकेर नपठाइने उहाँले स्पष्ट पार्नुभयो। माडी दुईका वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता दण्डपानी पौडेलले सुकुम्बासी बस्तीको घरमा डोजर चलाउनु अघि आफूलाई मार्नुपर्ने चेतावनी दिनुभएको छ। माडी नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा एक प्रश्नकर्ताले गर्नुभएको सुकुम्बासी समस्या सम्बन्धमा जवाब दिँदै पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापनबारे कडा अभिव्यक्ति दिनुभएको हो। सुकुम्बासी बस्तीको घरमा डोजर आउनुभन्दा पहिले म मर्नेछु, मेरो ज्यानले न तयार छु, तर सुकुम्बासीको घरमा डोजर चल्न दिने छैन। यो माडी हो, अरू ठाउँ जस्तो होइन। यहाँ आगो बल्छ, पहिला दण्डपानी मर्छ, अनि मात्रै सुकुम्बासीको घर भत्काउन पाइन्छ, उहाँको भनाइ थियो। उहाँले राज्यले सुकुम्बासी गरिब र असहाय नागरिकको उचित व्यवस्थापन नगरी कुनै पनि संरचना भत्काउन नहुने बताउनुभयो। बिना विकल्प गरिएको कार्यवाहीले सामाजिक असन्तुलन र सरकारप्रति अविश्वास बढाउने उहाँको भनाइ छ। बिरामीको चाप बढीसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपभोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ। अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले अस्पताल विस्तार र भावी योजनाका लागि थप जग्गा आवश्यक पर्ने बताउनुभयो। उहाँका अनुसार अस्पतालले भोकाधिकार गर्न पाउने करिब 30 बिघा जग्गामध्ये हाल 11 बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ। जिल्लामा यस वर्षमा उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको हो। मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घर मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको कार्यवाही अगाडि बढाउनु भएको छ। पहिलो बैठकमा अवरोध गरेपछि 15 मिनट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढ्नु भएको हो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टरमा पुगे पनि सभामुख पेलेर अगाडि बढ्नु भएको थियो। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसुनजन्य विपद व्यवस्थापनका लागि संघीय प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकारीलाई विशेष प्राथमिकतामा राखेको छ। नेकपा एमाले भाटभाटे निका मालिक तथा व्यवसायी मिन बहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ। जग्गा दान सहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता गर्ने भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बलखुमे कार्यालय बनाउने उल्लेख गरिएको छ। वैचारिक र सैद्धान्तिक मतभेद देखेसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी बर्लोपा विभाजनतर्फ उन्मुख भएको छ। गत वर्ष फागुनमा भएको चुनावमा अनपेक्षित पराजय भोगेपछि समीक्षा गर्न बर्लोपा अध्यक्ष परिषदले वैशाख 11 र 12 गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउनु भएको थियो। बैठकमा परिषदका अध्यक्ष सन्तोष परियारले नयाँ युगको नयाँ समाजवादी लोकतन्त्र सम्बन्धी दस्तावेज पेश गरेपछि संरक्षक बाबुराम भट्टराई पक्षधर अर्थात् साबिक नयाँ शक्ति समूहले असन्तुष्टि जनाएको थियो। गत वर्ष उदमा भएको जेएनजी आन्दोलनपछि संघीय सत्ताबाट पुराना दल बढारिए पनि प्रदेशमा भने उनीहरूकै वर्चस्व कायम रहेको छ। सत्ता स्वार्थ कुशासन विकृति लगायतका विषयमा बढ्दै गएको नैराश्यतालाई समयमै सम्बोधन गर्न नसक्दा जेएनजी पुस्ताले विद्रोह गरेका थिए। जेएनजी विद्रोहकै कारण तत्कालीन प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन गराइएको थियो, जसमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 बहुमत पाएको छ। सोमबारकै मंगलबार एकै दिन 270 भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत 270 भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा नेपालबीच एकता भएको 5 बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। यसमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत पुस 16 गते पूर्वी पार्टीबीच एकता भए पनि हालसम्म केन्द्रीय र स्थानीय तहमा समायोजन हुन नसकेको भन्दै उहाँले अध्यक्ष राजेन्द्र लिङ्गदेनको ध्यान आकर्षण गराउनु भएको हो। अर्यालले बिहिबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुग्नु भएको हो। संसदसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सभामुख बीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ। प्रतिनिधि सभा सदस्य महावीर पुलले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक सलखेल र भ्रष्टाचार भइरहेको बताउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू सरको शोषणमा परेको दावी गर्नुभएको हो। र सात महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाय भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री अश्विनी पोखरेल अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 69% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी माध्यमिक विद्यालय बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व अध्यक्ष कृष्ण पौडेल चयन। माडीमा निर्माण दिन होला कि सडक परियोजना गम्भीर लापरवाही। माडी नगरपालिकामा हाल कुनै पनि सुकुम्बासी बस्ती नहटाइने स्पष्ट। माडी नगर कार्यपालिका प्रवक्ताले सुकुम्बासी बस्तीको घरमा डोजर चलाउनु अघि आफूलाई मार्नुपर्ने चेतावनी। जग्गा दान सहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता। गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद देखेसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजनतर्फ उन्मुख। चितवन जिल्लामा यस वर्ष महोत्पादनमा कमी। सामुदायिक च्याम्पियनसिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: सेवा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: 7 o'clock अहिले 7 बजे को छ
4: तुरुमा प्रमुख समाचार प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आइसिसी विश्वकप लिग दुई अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई बहुमतले पारित गरेको हो यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नु भएको 3 वटा विधेयकहरू स्वीकृत गरेको छ प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्ट्रम अगाडि उभिएर विरोध र नाराबाजी गरिरहनु भएको थियो स्वीकृत भएका 3 विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोल प्रसाद अरियालले सदनमा जानकारी गराउनुभयो यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए सभामुख अरियालले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विधेयकहरू अगाडि बढाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको बताउनुभयो नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 एकमा व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्ता पक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरणका कार्यहरू, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्प पीड़ितको पुनर्स्थापना हुन नसकेको भन्दै रुकुम पश्चिम लगायतका भूकम्प पीड़ितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको र ट्याक्सी व्यवसायी एवं मजदूरहरू चर्को शोषणमा परेको बताउनुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्यसको नियन्त्रणका लागि अनुसन्धान र उपाय खोजी आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले मनसुन शुरू हुन लागेको र यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ विकास बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यान आकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादन किसानको समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकका ठगिएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्लेकार्ड देखाएर विरोध गर्नुभयो। बैठकमा सभामुख अर्यालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीसँग सुझाव लिनुभएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्ला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्याधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धिदर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्ति

0: बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्नेमा साझा धारणा राख्नु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कारवाही सुरु गरिएको हो। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा यही जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालित 95 शैक्षिक परामर्श कन्सल्टेन्सी संस्थामा एकैसाथ छापा मारेर कारवाही सुरु गरेकामा अब देशभर अभियान सञ्चालन भएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको गुनासोका आधारमा प्रहरीले विशेष अपरेसन चलाएको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय हुन थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको हो। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा।
2: विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। र्यासनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने, या खारेज गर्नुपर्ने, या समायोजन गर्नुपर्ने केस हुन्छन्, ती सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
1: सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ। तर स्थिर जनसङ्ख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
2: स्थिर भयो एकातिर जनसङ्ख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा। प्राइभेट स्कुल, आर्मी विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसङ्ख्या बाँडिने त हो नि।
1: हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्डै 50,00,000 बालबालिका अध्ययनरत छन्। ती मध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 232,105 तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
3: विद्यार्थीको संख्या बढाएर सञ्चालन गर्नु नै पहिलो विकल्प हो। विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठुलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
1: कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 आवेदन दिएका छन्। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका

0: मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया सुरु गर्ने तयारी समितिले गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो टिया पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको इचङ्गु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वच्छ पिउने पानी खाना तथा बासको सहज व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक विपत्तिमा सरकारले आफ्ना नागरिकलाई रक्षा गर्नुपर्नेमा सरकारले नै नागरिकलाई विपत्तिमा पुर्याएको आरोप लगाउनुभयो। सर्वोच्च अदालतको पूर्ण बैठक फुल कोर्टले पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। 95 वर्षको उमेरमा हिजो निधन भएका स्वर्गीय प्रधान विक्रम सम्बत 2032 भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भई 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रिनल्यान्ड अस्पतालका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समय सीमा सीमित हुँदै गएको चेतावनी दिनुभएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री शरीफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा विचार विमर्श हुने बताउनुभयो। पछिल्ला दुई सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानकारीमा उल्लेख गरिएको छ। इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त गर्नु रहेको बताएको छ। तेहरानले गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेकोले अमेरिका पनि इमान्दार हुनुपर्ने इरानले जनाएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री महसिन नाकवीसँग भेटवार्ता गर्नुभएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनु पर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नौ प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको गएको 10 महिनामा 573,000 भन्दा बढी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 420,086 आन्तरिक र 153,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी वैशाख महिनामा 105,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुचेका समाजसेवी निर्झरमान शेरचन्दले बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
3: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कटल्यान्ड बीचको यस श्रृङ्खलामा खेलका तीन मध्ये नेपालले दुई खेल जितिसकेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्यान्डलाई पराजित गरेर अङ्क तालिकामा लामो समयपछि पाँचौं स्थानमा आएको छ। नेपालले अब श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अङ्क हुनेछ, जसले नेपालको शीर्ष चार सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्यान्ड्स 24 खेलमा 28 अङ्कका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अङ्क रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्यान्डको समान 38 अङ्क रहेको छ। नेपालले अब यसपछिका श्रृङ्खलामा नेदरल्यान्ड्स र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष चार भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृङ्खलाको छैठौं जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृङ्खलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्यान्डसँगको श्रृङ्खलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृङ्खलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ। एक खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका तीनैवटा खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 देखि जुन 5 सम्म हुने साप महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ। बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच टोलीलाई विदाई गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साप महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई विदाई गर्नुभयो। नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्दैछ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 4.8 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 59 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 41.4 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भारत सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
5: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
4: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
5: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
7: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
6: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल्छ।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119-32811 र 98653-73687। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
9: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
10: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
4: ग्रुप राइटर नरेश महतो गीता महतो
11: सम्पर्क 97625 73099 98074 46 182 र 98495225

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विपक्षीको घेराउका बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले पारित। प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध। प्रधानमन्त्रीले संसदीय मर्यादा पालन गर्दै जवाफ दिनुपर्ने।
1: 5-6 प्रश्न हामी सोध्न चाहन्छौँ, ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
0: सगरमाथामा ऐतिहासिक आरोहण, एकै दिन 270 आरोही शिखरमा। बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग। आगामी आर्थिक वर्षको बजेट 25.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव।
2: अहिलेको भन्नु पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौँ।
0: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक। पर्यटन, कृषि र सुशासनमा जोड। लुम्बिनीको बजेटमा उत्पादन र रोजगार मुखी अभियान। डिजिटल शासनमा जोड दिइने। भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
1: भनेका छौँ र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
0: र होर्मुजबाट फेरि तेल ढुवानी सुरु भएको छ।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: वर्तमान समयमा भूराजनीतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
4: विपक्षी दलहरू रुस्टम घेराउका बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि तीन विधेयक अगाडि बढाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
5: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
4: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको सुरुमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यान आकर्षण गराएको छ।
1: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, बन्नै पर्छ, किनभने जनताकै तपाईँको छ नि के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने। 5-6 प्रश्न हामी सोध्न चाहन्छौँ, ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
4: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुसबु ओलीले नियमापत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै सांसद गम्भीर पर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोडिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवडा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
2: साना झिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्ने थियो भन्न जानुहोस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौँ। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौँ। तपाईँहरू एउटा चान्सेस छ कि त्यहाँको सरकार संसदहरूको त्यति ठुलो दबाबको हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यापिटल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। योतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्नु पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौँ।
4: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तर प्रदेश समन्वय र सहकार्य बढाइने बताउनु भएको छ। सरकारले बढ्दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जडीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
6: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसङ्ख्याको वितरण, लैङ्गिक समानता, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइ सरायलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
4: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोतबीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीति महत्वका आधारमा अघि बढाइने उल्लेख गर्नुभयो।
7: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कारण योग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
4: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोडिएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढाएको बताउनुभयो। उहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
8: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेसन गर्यो, अब चिया खाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेसन चाहिँ त्यतैतिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि एप्लिकेसन कति बेर लाग्दैछ कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एसुरेन्स सहित भनेका छौँ र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
4: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढी समय खाडी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्दो खेलाडी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
0: सन्तोषी रावल लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सडक विस्तार सुरु।
9: यतापट्टि महोत्तरी र सर्लाहीमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
0: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ। नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण सञ्चालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पतलैया सडक पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सडक विस्तारको काम सुरु भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ। तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
15: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सडक पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सडक विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
9: यतापट्टि महोत्तरी र सर्लाहीमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ। पुल कल्भर्ट दुइटै सम्पन्न हुन्छ हाम्रो यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
15: अहिलेको 2 लेन सडकलाई एसएलई मापदण्ड अनुसार 4 लेन अर्थात् 18 मिटर चौडाइमा विस्तार गर्ने सरकारको योजना छ। सडकको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 करोड रुपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्य वृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढाइएको छ।
9: अहिले यो इन्धनको यति महँगाई हुँदा पनि हामीले कलवटद्वारा कलवटहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भएका कलवटहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ। र यो जेठ मसान्तसम्ममा लगभग डाइभर्सन चाहिँ हामी रहितै बनाउँछौँ।
15: विभिन्न स्थानहरूमा कलवट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ। तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल:
16: पश्चिम राजमार्ग बन्दाखेरि धुवाँ धुलो त भइराखेकै छ। अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ। त्यो टाइममा चाहिँ बनिराखेका कामहरू, कन्स्ट्रक्सनका कामहरू, डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
15: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै सुरु भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
9: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सडक र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेको छ। यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सडक भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्बाध रूपमा गाडी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
15: आयोजनाको अनुसार बजार क्षेत्रमा सडक अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा 6 लेन सडक, फ्लाइओभर र अन्डरग्राउन्ड निर्माण गरिनेछ। यो सडक स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, सिआइएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका:
17: अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
0: औपचारिक भन्दा बढी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
19: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 बाट निर्वाचित सांसद वासुना थापा हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ
20: धन्यवाद
19: व्यस्तता अलि बढी जस्तो देखिन्छ किनकि तपाईसँग हामीले भेट्न नै अलि पहिले देखि खोजिराखेका थियौ अहिले अलि कम भयो कि कस्तो छ त्यही बाटो
20: हजुर कम त भएको छैन अझै अधिवेशन चलिराको छ
19: संसदमै केन्द्रित हुनु परिराखेको छ कि अथवा पार्टी अथवा समिति
20: अहिले त म संसद अब यो विकासी अधिवेशन सुरु भइरहेछ हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ
19: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नु पर्ने त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो झन् व्यस्तता त्यसले पनि बढाएको होला
20: हजुर केही पार्टीहरूसँग पनि लिनु पर्यो केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ
19: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक
20: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ प्रमुख सचेतक मात्रले होइन तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यो संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने सबै नयाँ सांसदहरू हुनुहुन्छ अब अलिकति स्टडी पनि गर्न पर्यो त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने त्यस्तोहरू चाहिँ भइरहेछ तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठुलो भूमिका हुँदो रहेछ
19: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढङ्गबाट यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ
20: अब यस्तो छ नियमसम्म चाहिँ छैन तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्म चाहिँ गइरहेको पनि छैन त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो तर भन्छन् हजुरको किन त्यही दिन राख्नु नभएको दिन पर्ने चाहिँ हो कुरा राख्न पाउने ठाउँ हो नि त त्यो राख्न दिन पर्ने चाहिँ हो त्यहाँ नदिइरहनु भएको छ त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ
19: हालसालैको काङ्ग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिङ्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले
20: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन अब संविधानभन्दा ठुलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन् हिजोको अभ्यासहरू देख्नुभयो हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो
19: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा तपाईँहरूको एउटै अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
20: एउटै भन्नाले एउटै छैन आफ्नो आफ्नो हिसाबले गरेछौँ हामीले त्यस्तो हुँदैन हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको कसैको अर्को भ्युज होला सबैको भ्युज एउटै मिल्दैन केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ केही त सरकारसँग पनि मिलेको छ हामीले त्यसलाई प्रोत्साहन गरेर
19: सरकारसँग चाहिँ के मिलेछ
20: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेछौँ किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिपुरको डाँडामा बसेर आइटी
19: लाखौँ
20: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि. उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि. अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएको छौँ. जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएको छौँ.
19: नेपाली काङ्ग्रेस एक्लै र अरू प्रतिवेशी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ
20: एकदमै.
19: अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
20: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु. हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु. अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ. त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति हजुर सरकारले गरेको, किनभने मेरो हाम्रो प्रतिज्ञापत्र मा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजोको दिनमा कङ्ग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युवर्स मिलेको छ होइन, त्यो एउटा पाटो छुट्टै छ. खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छु. र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ कि, जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन. सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु. यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु.
19: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
20: हाम्रो हुन्छ.
19: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
20: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ. प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानुनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ. जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन. हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौँ नि त, तर उहाँहरूले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो. अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन. फेरि त्यो 38 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउ अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ. फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त.
0: सम्वाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. विपक्षी दलहरू रोस्टम घेराउकामा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ. विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढाएको भन्दै विरोध भएको छ. पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढाउन सुझाव दिएका छन्. कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ. अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ. सगरमाथाको शिखरमा एकै दिन 270 आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि सुरु भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार.

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट चार विधेयक पारित, प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी, सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न।
0: कांग्रेस क्यान्सर उपचारमा अत्यावश्यक औषधिको चरम अभाव, तत्काल औषधि उपलब्ध गराउन चिकित्सकहरूको माग।
1: विषादी हालेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती, बिक्री वितरणमा रोक लगाउनुपर्ने माग, विषादीको प्रयोग घट्दै गइरहेको सरकारको दावी।
0: अमेरिकी संसद भवन बाहिर ट्रम्प विरुद्ध प्रदर्शन, दबाब दिएर झुकाउने प्रयास नगर्न अमेरिकालाई इरानको चेतावनी।
1: र साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई, आइपीएल क्रिकेटमा गुजरात टस हारेर पहिले ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षी दलहरूको तीव्र विरोध र नाराबाजीका बीच प्रतिनिधि सभाको बैठकबाट आज चारवटा विधेयक पारित भएका छन्। सभामुख टोलप्रसाद अरियालले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो।
3: पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ। विपक्षीको नाराबाजी बीच सभामुखले छलफलका लागि संसदको नाम मागे पनि कसैले नाम टिपाएनन्। त्यसपछि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको उहाँले घोषणा गर्नुभयो।
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: उक्त विधेयक प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री बालेन्द्र शाह बालेनको सट्टामा प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो। यस्तै बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको सभा प्रमुख अरियालले घोषणा गर्नुभयो।
3: मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: यस्तै वैकल्पिक वित्त परिचालन विधेयक 2082 पनि बहुमतले स्वीकृत भएको छ। बैठक अवधिभर विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेला सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आगामी जेठ 12 गते बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
1: यस्तै आजको प्रतिनिधि सभा बैठकमा विभिन्न सांसदहरूले जनसरोकारका विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले प्रदेश र स्थानीय तहमा दिइने वित्तीय समाधिकरण अनुदान निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले स्थानीय तहको विकास र सेवा प्रभावमा असर पर्ने गरी अनुदान घटाइनु उचित नभएको बताउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरूले विगत 14 महिनादेखि तलब नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न माग गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्षायाम शुरू भएसँगै इलामका सड़कहरू भत्किने समस्या दोहोरिने भएकाले समयमै मर्मत तथा सुधार गर्न सरकारसँग माग गर्नुभएको छ। यस्तै सांसद ज्ञानु पौडेलले परीक्षण सम्पन्न भइसके पनि कालीकोट विमानस्थल सञ्चालनमा आउन नसकेको भन्दै विमानस्थल सञ्चालनका लागि ठोस पहल आवश्यक रहेको बताउनु भएको छ। यस्तै स्वतन्त्र सांसद महावीर पुनले बादर धपाउने प्रविधि विकास हुन नसकेको उल्लेख गर्दै यस सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ।
0: बैठकमा सत्तारूढ रासपाकी सांसद आशिका तामाङले बाँदर भगाउने सबै तरिका पुरानो भइसकेको भन्दै नयाँ प्रविधि अपनाउनु पर्ने तर्क गर्नुभएको छ। उहाँले बाँदरलाई मार्ने नभई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। विपक्षी एमालेका सांसद राजेन्द्र कुमार राईले बाँदर नियन्त्रणका लागि सरकारले एक हप्ते ठोस कदम नचाले सदन नै चल्न नदिने चेतावनी दिनुभएको छ। स्वतन्त्र सांसद महावीर पुनले भने संसदमा कराएर मात्र बाँदर नियन्त्रण नहुने बताउनु भएको छ। विश्वका कुनै पनि स्थानमा बाँदरलाई पूर्णत नियन्त्रण गर्न नसकिएको भन्दै उहाँले पर्याप्त लगानी गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो। सांसद पुनले धारणा राख्दै गर्दा सदनमा हाँसो गुन्जिएको थियो। लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले यो हँसी मजाकको विषय नभएको प्रतिक्रिया दिनुभएको थियो।
4: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेको छ, विशेषत वित्तीय समानीकरण अनुदानको सिफारिस गर्ने विषयमा। तर वर्तमान सरकारको हस्तक्षेपकारी प्रवृत्तिले यस संवैधानिक संस्थाको स्वायत्तता र औचित्यतामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरावासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच इरान, अस्ट्रिया, रसिया र लक्जमबर्ग लगायतका देशका राजदूतहरूले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। विभिन्न मुलुकका राजदूतहरूले आफ्नो मुलुकको तर्फबाट राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गर्ने नियमित कूटनीतिक प्रक्रिया अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो।
0: सरकारले समयमै ध्यान नदिँदा देशभर क्यान्सरको उपचारमा आवश्यक पर्ने अत्यावश्यक औषधिको चरम अभाव भएको छ। विभिन्न प्रकारका क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने औषधिको चरम अभाव हुँदा धेरै बिरामीको जीवन तलमाथि हुन लागेको भन्दै चिकित्सकहरूले तत्काल औषधि उपलब्ध गराउन माग गरेका छन्। क्यान्सर रोग विशेषज्ञका अनुसार हाल विभिन्न प्रकारका उपचारमा क्यान्सर रोग किमोथेरापीमा प्रयोग हुने औषधिको कार्बो प्लाटिन र सिस प्लाटिन नामक

0: दिन नपाउँदा समस्या भएको छ। डाक्टर चालिसका अनुसार कार्बोप्लाटिन र सिस्प्लाटिन अभावले गर्दा यी औषधि प्रयोग गर्ने किमोथेरापी गर्नुपर्ने बिरामीलाई समस्या भएको हो। आजबाट स्टक औषधि सकिएकाले औषधि उपलब्ध नभए बिरामीलाई फर्काउनु पर्ने बाध्यता हुने डाक्टर चालिसले बताउनु भएको छ। क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोशिकाहरू शरीरमा फैलिने जोखिम हुने हुँदा चिकित्सकहरू कुनै पनि क्यान्सरको उपचारमा ढिलो गर्दैनन्। तर अहिले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा स्वयं क्यान्सर रोग विशेषज्ञहरूले नै सरकारसँग यी औषधि द्रुत मार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन्।
1: विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन शुरू गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। उक्त सूचना बमोजिम सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जनाले आवेदन दिएका छन्। विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38-38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15, राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने समितिले तयारी गरेको छ। छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल सहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
3: गुणस्तरीय प्लम्बिङको प्रवर्द्धनम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बड़ी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
5: सुरक्षा घरको साथ जीवन दर्को
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रविधिको विकास र बढ्दो व्यापारीकरणका कारण बजारमा 12 मास विभिन्न प्रकारका फलफूल उपलब्ध हुन थालेका छन्। यद्यपि यस्ता बेमौसमी र कृत्रिम रूपमा पकाइने फलफूलको उपभोग स्वास्थ्यका लागि भने गम्भीर चुनौती बन्दै गएको छ। अहिले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने विषादी प्रयोग गरी पकाइएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन्। आँपलाई रंगीन र आकर्षक देखाउन विषादी प्रयोग गर्ने गरिएको उपभोक्ताले बताएका छन्। विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकले सुझाव दिएका छन्। सरकारले भने निरन्तर विषादी परीक्षण र अनुगमन भइरहेको दावी गरेको छ। एक सामग्री
0: अफ सिजनमा बजारमा आउने आँपमा क्याल्सियम कार्बाइड भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने गरिन्छ, जुन मानव स्वास्थ्यका लागि गम्भीर असर पर्ने खालको हुने चिकित्सकहरू बताउँछन्। विषादी राखेका आँप खाएमा मानव स्वास्थ्यमा समस्या आउने वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो।

0: तिनीहरूको एकदम आवश्यक अङ्गहरू स्नायु प्रणाली भयो, किडनी भयो, अनि अरू विभिन्न अङ्गहरूमा चाहिँ समस्याहरू हुन सक्छ। त्यो अलिकति दीर्घकालीन रूपमा भयो, तत्कालीन चाहिँ अब खाएको केही घन्टामा अब बान्ता हुने, पखाला लाग्ने, खान मन नलाग्ने, एकदमै कमजोर हुने, त्यो खालको समस्या चाहिँ देखिने गरेको पाइन्छ।
1: तर फलफुल व्यापारीले भने आपमा राखिएको विषादी बारे अनभिज्ञता प्रकट गरेका छन्। आफूहरूले विभिन्न ठाउँबाट आप ल्याउने तर के मिसाइएको छ भन्ने थाहा नहुने काठमाडौँको थापा गाउँमा व्यवसाय गर्दै आउनुभएका एक व्यापारीले सुनाउनु भयो।
2: अब आपहरू ल्याउँदा बेलामा अब के राख्छ के नराख्छ मलाई त्यो कुरा त थाहा छैन, पाक्ने त एकैचोटि पाक्छ, भन्ने त भनिरहेछ मान्छेहरू आफ्नो विषादी छ, अब विषादी राखेर ल्याउँछ कि के ल्याउँछ, अब जे ल्यायो भने उतैबाट राखेर आउँछ होला, हामीहरू त केही गर्दैन, ल्याउने हो यहाँ ल्याएर बेच्ने।
1: उपभोक्ता जागरण अभियान नेपालले आपमा अत्याधिक विषादी राखेर मानव स्वास्थ्यमाथि खेलवाड भइरहेको बताउँदै यस्तो आपको बिक्री वितरणमा रोक लगाउनु पर्ने माग गरेको छ। जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद मार्सेली भण्डारीले कस्ता चिज खाने कस्ता नखाने भन्ने विषयमा उपभोक्ता नै जागरूक हुन जरुरी रहेको बताउनु भयो। आफूहरूले पर्चा वितरण गरेर उपभोक्ताहरूलाई सचेत गराउने अभियान नै सञ्चालन गरिरहेको उहाँले सुनाउनु भयो।
3: खाद्य पवित्रता गुणवत्ता विभागले त्यो अनुगमन गरेर हेर्नुपर्ने हो, स्थानीय निकाय चाहिँ के भने पालिकाहरूलाई यो अधिकार पनि दिएको छ, उनीहरूको आफ्नो खाद्य अधिकृत लगेर हेर त्यसको विषादीको अंश रोक भनेर, तर यो अहिले चाहिँ विषादीको अंश र अलिक सिजनमा पाक्ने कुरा आफ्नै ठाउँमा त अहिले त बे सिजनको जथाभावी प्रयोग गरेको छ, सहरी परिवारहरूमा चाहिँ यसको ठुलो भयावह अवस्था भइराखेको छ, हामीले
1: उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आपको हरेक सिजनमा जस्तै यस वर्ष पनि विषादीको प्रयोग गर्ने कुरालाई निरन्तरता दिइएको भए पनि नियमन गर्ने निकाय भने नजानेको जस्तो गरेर बसिरहेको बताउनुभयो। जनताको स्वास्थ्यमाथि खेलवाड हुँदा नियमन निकाय चुप लागेर बस्न उचित नहुने उहाँको भनाइ छ।
4: रसायन मिसिएको छोमै आप डुबाउनु, टोकरीका टोकरी क्रेटका क्रेट डुबाएर निकालेर त्यसलाई एकदम पहेँलो बनाउने, पिछिना पाक्ने गर्ने आप उपभोग गर्ने बेलासम्म लाग्दा ठिक्क हुने गरी चाहिँ ल्याउने काम गर्छ।
1: सरकारले भने बजारमा अनुगमनको काम विभिन्न निकायबाट भइरहेको जनाएको छ। गत वर्षको तुलनामा यसपटक फलफुलमा विषादी मिसाउने क्रम कम भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डाक्टर बाल कुमारी शर्माले बताउनुभयो। तर पनि विषादी परीक्षण निरन्तर भइरहेको उहाँको भनाइ छ।
5: अब यस्तो छ, आपमा चाहिँ अब दुईटा कुरा छ होइन, पहिलो त त्यसको विषादी परीक्षण छ होइन, बाहिर आउने आपहरू जति पनि छ होइन, त्यसको चाहिँ हाम्रो नाकामा कार्यालयहरू छ होइन, यता उत्तरतिर नाकामा दुईटा, एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छन् र अरू बाँकी चाहिँ नौवटा चाहिँ दक्षिण नाकातिर छ होइन, त्यो नाकामा रहेको कार्यालयहरूबाट चाहिँ शुद्ध विधिबाट चाहिँ विषादी परीक्षण हुन्छ होइन, त्यसलाई चाहिँ इङ्ग्लिसमा भन्दा चाहिँ आरजिटिआर मेथडबाट भनिन्छ होइन। पहिला चाहिँ यो कार्बाइडहरू हालेर पकाउने चलन थियो, अहिले चाहिँ त्यो धेरै हराइसकेको छ, खासै भेटिँदैन।
1: कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोक सेवा ऐन 2076 दफा 3 उपदफा 2 बमोजिम प्रदेश लोक सेवा आयोगको सदस्य पदमा विराटनगर 3 मोरङकी रूपा थापा मगर थापा ओझा र उर्लाबारी 5 मोरङका भीमबहादुर सुब्बा फुदुङलाई नियुक्त गर्नुभएको हो। यसै गरी आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुरागाईले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोक सेवा आयोग ऐन 2076 दफा 3 उपदफा 8 बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की लगायतको उपस्थिति रहेको थियो।
6: अर्थमन्त्री डाक्टर सोनी मुवाकेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री मुवाकेले 8 पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव समेत लिनुभएको छ। छलफलमा सहभागी पूर्व अर्थ सचिव रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न, विद्युत क्षेत्रमा मूल्य अभिवृद्धि कर नलगाउन आग्रह गर्नुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% को सीमाभित्र राख्नुपर्ने बताउनु भएको छ। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनु पर्नेमा जोड दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो।
1: प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा अर्थविदहरूले कर प्रशासनको पुनर्संरचना सार्वजनिक वित्त व्यवस्थापन सुधार तथा मूल्य अभिवृद्धि कर ब्याज प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। बैठकमा अर्थविद डाक्टर डिल्लीराज खनालले आर्थिक नीति र बजेटबीच स्पष्ट सम्बन्ध हुनुपर्ने बताउँदै आर्थिक पुनर्संरचनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विगतदेखि उठाइदै आएका नीति सुधारका विषयहरूलाई बजेटका सिद्धान्त र प्राथमिकतासँग जोडेर लैजान आवश्यक रहेको उल्लेख गर्नुभएको छ। अर्थविद खनालले नेपालको सन्दर्भमा आर्थिक संरचना सुधार र सुशासनलाई सँगसँगै अघि बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। अर्का विज्ञ दीर्घराज मैनालीले कर प्रशासनको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: DTH सेवा दिस होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा पेश गरिएको छ प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो उहाँले स्रोत सुनिश्चित भएका बहुवर्षीय योजनाहरूलाई समयमै सम्पन्न गर्न अनुगमन कार्यतालिका बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सरकारको नीति रहेको बताउनुभयो नीति तथा कार्यक्रममा प्रदेशभर सड़क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखिएको छ उता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन रोजगारी पूर्वाधार विकासलाई केन्द्रमा राखेर ल्याउने बताएको छ प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य बजेट ल्याइने स्पष्ट पार्नु भएको हो
3: जनता समाजवादी पार्टी जसपाको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव पुनः चयन हुनुभएको छ आज भएको जसपा र जसपामा समाहित भएको लोसपाका प्रदेश सांसदहरूको संयुक्त बैठकले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलको नेतामा चयन गरेको हो
4: चालु आर्थिक वर्ष 2082-83 दश महिनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन् चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ दश महिनामा 420,086 आन्तरिक र 153,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो
3: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ नेपाल स्थित युनेस्को कार्यालय चिनिया कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागेको हो विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षाशास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो
4: आज शेयर बजारमा नेप्से परिसूचक 12.36 अङ्कले घटेको छ यो कमीपछि नेप्से परिसूचक 2742 अङ्कमा कायम भएको छ बजार घट्दा कारोबार रकम केही बढेको छ आज 348 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,89 करोड रुपियाँ बराबरको कारोबार भएको छ आज 72 कम्पनीको मूल्य बढ्यो भने 188 घट्यो 9 कम्पनीको मूल्य स्थिर रहेको छ सबैजसो समूहका सूचक घटेका छन्
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्व सैनिक र उनीहरूका समर्थकहरूले वाशिङटन डिसीमा रहेको अमेरिकी संसद बाहिर प्रदर्शन गरेका हुन् विरोध प्रदर्शनमा ठूलो संख्यामा पूर्व सैनिक र युद्ध विरोधी कार्यकर्ता सहभागी भएका थिए विरोध प्रदर्शनमा डेमोक्रेटिक सांसदहरू ड्यामी डकवर्थ र टिम केन पनि उपस्थित भएका थिए हालैका दिनमा अमेरिकी कङ्ग्रेस र पूर्व सैनिक समूह बीच ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढेको छ यता इरानका राष्ट्रपति मसुद पेजिस्कियानले वार्ताको अर्थ आत्मसमर्पण नभएको बताउनु भएको छ आज सामाजिक सञ्जालमा लेख्दै उहाँले आफूहरू सबै बाटोका लागि खुल्ला रहेको उल्लेख गर्दै दबाब दिएर इरानलाई झुकाउने प्रयास नगर्न चेतावनी दिनुभएको हो उहाँले इरानको इस्लामिक गणतन्त्रले मर्यादा र राष्ट्रको अधिकारको रक्षाका साथ वार्ता गर्ने बताउनुभयो
4: नेपाल परिवेशमा अब खेल समाचार यसै महिना भारतमा आयोजना हुने सात महिला च्याम्पियनसिप 2026 सहभागी हुने राष्ट्रिय टोलीलाई विदाई गरिएको छ शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री सस्मित पोखरेलले खेलाड़ीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् विदाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा समेत गरे टोलीको सुधार उन्मुख खेलले देशको शिर ठाडो पारेको उनले उल्लेख गरेका छन् विदाई समारोहमा मन्त्रालयका सल्लाहकार सिद्धि व्यञ्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ, महासचिव किरण राई लगायतको उपस्थिति थियो। प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि भारत प्रस्थान गर्ने इन्फाले जनाएको छ।
3: इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईले टस जितेर पहिले बोलिङ गर्ने निर्णय गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ताजा अवस्थामा नवौं ओभरको खेल सुरु हुनै लाग्दा बिना विकेटको क्षतिमा 81 रन जोडेर खेलिरहेको छ। चेन्नईले 13 खेलमा 6 खेल जितेको छ र 12 अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ। चेन्नईलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ। अर्कोतर्फ गुजरात पहिले नै प्लेअफमा पुगिसकेको छ। गुजरातले 13 खेलमध्ये 8 खेल जितेको छ र 16 अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट चार विधेयक पारित। प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी। सभामुखको भूमिकामाथि काङ्ग्रेसको प्रश्न।
3: क्यान्सर उपचारमा अत्यावश्यक औषधिको चरम अभाव। तत्काल औषधि उपलब्ध गराउन चिकित्सकहरूको माग।
4: विषादी हालेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती। बिक्री वितरणमा रोक लगाउनु पर्ने माग। विषादीको प्रयोग घट्दै गइरहेको सरकारको दावी।
3: अमेरिकाको संसद भवन बाहिर ट्रम्प विरुद्ध प्रदर्शन। दबाब दिएर झुका प्रयास नगर्न अमेरिकालाई इरानको चेतावनी।
4: र साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई। आइपिएल क्रिकेटमा गुजरात टस हारेर पहिले ब्याटिङ गर्दै।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहाखबर.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: लोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको प्रस्तुत गर्दछौं। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानु माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तमाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सन्चो हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैद्य

0: आयुर्वेदिक सेवा प्रालीमा पुग्नुभयो। उहाँले उपचार गर्नुभयो।
1: डाक्टरहरूसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। तलै छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तल आयुर्वेदिक औषधि छुँदैन, त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बर युरकेसी हेर्नुभयो है, अनि युरकेसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने हात झुम्झुमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनु भयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252580555, मोबाइल 98456054392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570569934।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्? अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लङ्घन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्तिवार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी सञ्चार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम सुरु भए ता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको ककरोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको स्पष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षीले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरुद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
3: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
1: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका

0: क्रिया सम्बन्धी कारवाही अगाडि बढाएका थिए। यही नेता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै दोहोरियो। सुरुमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
1: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुख ज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नु पर्छ कि पर्दैन, कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
2: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुख जी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
3: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तोपत्तो भएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्ता पक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरुरी रहेको बताइन्।
4: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एक पटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्ता पक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्ता पक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
0: तर सत्ता पक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाब दिन अरू मन्त्री खटाइएको औँल्याए।
5: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि उल्लेख गरेको छ।
0: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौँ।
6: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ?
7: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने कारण होइन, हामी संसद सुधार होस्, जनताका आवाजहरू, जनताका समस्याहरू चाहिँ बुलन्द हुन्, सरकारलाई जवाब दिइकन संविधान र लोकतन्त्रलाई चाहिँ कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्न जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सबै छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
6: अब सत्ता पक्षहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
7: प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुवाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस अर्को मन्त्री पनि हुन्छ, यो नियमावलीको तयारी यो नियमावली अनुसार यसो गरेको हुने, यद्यपि संसारमा कहीँ पनि निष्ठा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री तथा अरू मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नुहोस् चाहे सुकेन्द्र भन्नुहोस् चाहे जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेला त भए पनि उहाँले चाहिँ जवाब दिनुभएको छ, अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री निष्ठा कार्यक्रममा त्यो मन्त्री चाहिँ जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 चाहिँ यो थिए, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको थियो, अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन। आज आउनु पर्ने आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन, आजसम्म पनि आज पनि थिएन, हामीले शून्य समय विशेष समय समय त हुँदै हुन् अझै पनि प्रधानमन्त्रीको प्रश्न पुरा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
0: उनी थिए एमालेका प्रमुख सचेतक ऐनबहादुर महर। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग।

0: प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभिरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्यान्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभिरका कार्यको निन्दा गरेका छन्।
0: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग। पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
2: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कुलहरूले निगाली दिएपछि स्कुल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा सुरु भएपछि सहज भएको राधा बताउँछिन्।
3: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कुलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, अब प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
2: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
4: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिसकेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
2: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
5: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शङ्का लाइसकेको हुन्छ। अब कसरी पत्ता लगाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तिनवटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने, मायाले जित्ने हो।
2: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
6: सुरुमा हामीले एउटा क्लास 40 जनाका लागि यो सुरुवात गरेका हौँ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
2: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबावको अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने। र आइसिसी विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको तीनवटा विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्टममा अगाडि उभिएर विरोध र नाराबाजी गरिरहनु भएको थियो। स्वीकृत भएका तीन विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोलप्रसाद अर्यालले सदनमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विधेयकहरू अगाडि बढाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 एकमा व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्र नभएर सत्ता पक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण क्रममा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरण, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका सांसद पद्मा आर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई, जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिनुपर्ने माग गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बितिसक्दा समेत जाजरकोट भूकम्प पीड़ितको पुनस्थापना हुन नसकेको भन्दै रुकुम पश्चिम लगायतका भूकम्प पीड़ितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको तथा ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दावी गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले मनसून सुरु हुन लागेको र यस वर्ष सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादनका किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिक ठगिएको भन्दै फ्री भिसा, फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभएको थियो। बैठकमा सभामुख अरियालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिनुभएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजना बजेटमा बजेट नसर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने सुझाव दिनुभयो। यस्तै पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्र बीच सहकार्य बढाउनु पर्नेमा जोड दिँदै साना मझौला र ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाशरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्तिलाई लिज मोडलमा सञ्चालन गर्न सकिने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढाउनु पर्ने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्नु र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न र उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्नेमा साझा धारणा राख्नु भएको थियो। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही सुरु गरिएको हो। विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 आवेदन दिएका छन्। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 तथा राजर्षि जनक विश्वविद्यालयका लागि 27 आवेदन दिएका मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। काठमाडौँको टोखा नगरपालिका साथ स्थित धापासी ग्रीनल्यान्ड आसपासका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेर खुल्न घुमा मा फाउन्ने खुल्न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
3: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
4: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557 माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60
8: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
9: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन चित्त उदाउनु त होला नि
10: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा बाढी माध्यमिक विद्यालय बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व वडा अध्यक्ष कृष्ण पौडेल चयन हुनु भएको छ। नर्वेबाट उच्च शिक्षा आर्जन गर्नुभएका र हाल व्यवसायिक कृषिमा सरिक पौडेलसँग शिक्षातर्फ काठमाडौँ विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत रहेको छ। गत वैशाख 31 गते सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुनुभएका अभिभावक प्रतिनिधिहरूको बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। सो भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा प्रमिला महतो, अम्बिता केसी, नवीन बस्याल सदस्य चयन हुनुभएको हो भने शिक्षक अभिभावक संघको संयोजकमा सुलभ बन्धु पोखरेल चयन हुनुभएको छ। माडीमा निर्माणाधीन हुलाकी सड़क परियोजनामा गम्भीर लापरवाही देखिएको छ। निर्माण पक्ष र नेपाल विद्युत प्राधिकरण बीच पोल सार्ने विषयमा समन्वय नहुँदा नवनिर्मित नाला र पीस बाटोभित्रै बिजुलीका पोल ठडिएको अवस्थामा देखिएको हो। माडियार जीवनपुरदेखि माडी नौ बघेसम्म करिब 25 स्थानमा नाला वा पीस बाटोबाटै बिजुलीका पोल परेका छन्। यसले हुलाकी राजमार्ग आयोजना निर्माण कम्पनी, बज्रगुरु कन्स्ट्रक्सन तथा नेपाल विद्युत प्राधिकरण तीनवटै निकायको गम्भीर कमजोरी उजागर भएको स्थानीयको भनाइ छ। साबिकको कालोपत्रे सड़क जोतेर 5 वर्षसम्म पत्र पारिएको उक्त सड़क माडी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दबाव समूहको सरको दबावपछि मात्रै पुनः कालोपत्रे गर्न थालिएको थियो। तर अत्यन्तै सुस्त गतिमा काम हुँदै पटक पटक म्याद थपिए पनि अहिले सड़क र नालाभित्रै पोल परेपछि पुनः संरचना भत्काउनु पर्ने अवस्था सिर्जना भएको छ। देवेन्द्रपुरको सीमा स्थित परी खोलादेखि बगैसम्म करिब 8.157 किलोमिटर लम्बाइ र 7 मिटर चौडाइको दुईतर्फे कालोपत्रे सड़क हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज मार्फत 35 करोड़ रुपियाँ लागत निर्माण भइरहेको हो। योजनाको तेस्रो तथा अन्तिम पटक थपिएको म्याद समेत सकिसकेको छ, तर हालसम्म काम आधा मात्रै सम्पन्न भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गरेका छन्। माडीनगर प्रमुख तारकुमारी काशी महतोले माडी नगरपालिकामा हाल कुनै पनि सुकुम्बासी बस्ती नहटाइने स्पष्ट पार्नु भएको छ। चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सुनवाईमा उत्तरित गर्दै उहाँले व्यवस्थापन नहुँदासम्म कुनै पनि कार्यवाही अघि नबढाइने निर्णय लिएको बताउनुभयो। मेयर महतोका अनुसार अतिक्रमण भनेर कुन जग्गालाई मान्ने भन्ने विषयमा स्पष्टता नभएकाले नगरपालिकाले हालसम्म अभिलेख पठाएको छैन। उहाँले माडीमा धेरैजसो सुकुम्बासी परिवार 2-3 पुस्तादेखि बस्दै आएको र त्यहाँ वन जंगल समेत नरहेको उल्लेख गर्नुभयो। स्पष्ट नभएसम्म कुनै जग्गालाई अतिक्रमण गरेर तोकेर नपठाइने उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता दण्डपानी पौडेलले सुकुम्बासी बस्तीको घरमा डोजर चलाउनु अघि आफूलाई मार्नुपर्ने चेतावनी दिनुभएको छ। माडी नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा एक प्रश्नकर्ताले गर्नुभएको सुकुम्बासी समस्या सम्बन्धमा जवाब दिँदै पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापनबारे कडा अभिव्यक्ति दिनुभएको हो। सुकुम्बासी बस्तीको घरमा डोजर आउनुभन्दा पहिले म मर्नेछु, मेरो ज्यान लिन तयार छु, तर सुकुम्बासीको घरमा डोजर चल्न दिने छैन। यो माडी हो, अरू ठाउँ जस्तो होइन। यहाँ आगो बल्छ, पहिला दण्डपानी मर्छ, अनि मात्रै सुकुम्बासीको घर भत्काउन पाइन्छ, उहाँको भनाइ थियो। उहाँले राज्यले सुकुम्बासी गरिब र असहाय नागरिकको उचित व्यवस्थापन नगरी कुनै पनि संरचना भत्काउन नहुने बताउनुभयो। बिना विकल्प गरिएको कार्यवाहीले सामाजिक असन्तुलन र सरकारप्रति अविश्वास बढाउने उहाँको भनाइ छ। बिरामीको चाप बढीसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपभोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ। अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद थापकोटाले अस्पताल विस्तार र भावी योजनाका लागि थप जग्गा आवश्यक पर्ने बताउनुभयो। उहाँका अनुसार अस्पतालले भोकाधिकार गर्न पाउने करिब 30 बिघा जग्गामध्ये हाल 11 बिघा मात्रै अस्पताल प्रायोजनमा प्रयोग भइरहेको छ।
जिल्लामा यस वर्षमा उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको हो। मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,511 मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको कार्यवाही अगाडि बढाउनु भएको छ। पहिलो बैठकमा अवरोध गरेपछि 15 मिनट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढ्नु भएको हो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टरमा पुगे पनि सभामुख पेलेर अगाडि बढ्नु भएको थियो। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसुनजन्य विपद व्यवस्थापनका लागि संघीय प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकारीलाई विशेष प्राथमिकतामा राखेको छ। नेकपा एमाले भाटबाटे निका मालिक तथा व्यवसायी बिन बहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ। जग्गा दान सहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता गर्ने भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमे कार्यालय बनाउने उल्लेख गरिएको छ। वैचारिक र सैद्धान्तिक मतभेद देखेसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी बर्लोपा विभाजनतर्फ उन्मुख भएको छ। गत वर्ष फागुनमा भएको चुनावमा अनपेक्षित पराजय भोगेपछि समीक्षा गर्न बर्लोपा अध्यक्ष परिषदले वैशाख 11 र 12 गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउनु भएको थियो। बैठकमा परिषदका अध्यक्ष सन्तोष परियारले नयाँ युगको नयाँ समाजवादी लोकतन्त्र सम्बन्धी दस्तावेज पेश गरेपछि संरक्षक बाबुराम भट्टराई पक्षधर अर्थात् साबिक नयाँ शक्ति समूहले असन्तुष्टि जनाएको थियो। समुदायमा भएको जेएनजी आन्दोलनपछि संघीय सत्ताबाट पुराना दल बढारिए पनि प्रदेशमा भने उनीहरू केही वर्चस्व कायम रहेको छ। सत्ता स्वार्थ कुशासन विकृति लगायतका विषयमा बढ्दै गएको नैराश्यतालाई समयमै सम्बोधन गर्न नसक्दा जेएनजी पुस्ताले विद्रोह गरेका थिए। जेएनजी विद्रोहकै कारण तत्कालीन प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन गराइएको थियो, जसमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 बहुमत पाएको छ। मंगलबार एकै दिन 270 जना भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा नेपाल बीच एकता भएको 5 महिना बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत 16 गते पूर्वी पार्टी बीच एकता भए पनि हालसम्म केन्द्रीय र स्थानीय तहमा समायोजन हुन नसकेको भन्दै उहाँले अध्यक्ष राजेन्द्र लिङ्गदेनको ध्यान आकर्षण गराउनु भएको। अर्यालले बिहिबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुग्नु भएको हो। संसदसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सभामुख बीच करिब 1/2 घण्टा कुराकानी भएको बताइएको छ। प्रतिनिधिसभा सदस्य महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक सलखेल र भ्रष्टाचार भइरहेको बताउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू सरको शोषणमा परेको दावी गर्नुभएको हो। सात महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री अश्विनी पोखरेल अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

स्वदेश FM 93.2 मेगाहर्ट्ज़।

0: 쳐. 너 비법 쳐. 서대인 리스팍 쳐.
1: So this FM, 3.2 MHz.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो

0: पैदा गरेका थियौ र नाश भयो। तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हातमै गयौ। जे आज तिम्रो छ त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ।
1: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: आजको शुभ बिहानीमा मेरा सम्पूर्ण श्रोति वृन्दमा म अभिनय गर्दै स्वदेश एफएमबाट गीतोपदेश शुभारम्भ गर्ने अनुमति माग्दछु। आउनुहोस्, यहाँहरूलाई सबैलाई स्वागत गर्दछु। आजको प्रसङ्ग छ हाम्रा हिन्दू महान तपस्वी महर्षि मुदगलको बारेमा। यहाँहरू समक्ष उहाँको चरित्र राख्ने अनुमति माग्छु। रणभूमि, युद्धभूमि, धर्मक्षेत्र कुरुक्षेत्रमा एकजना महान प्रतापी महान तपस्वी मुदगल नाम गरेका महर्षि हुनुहुन्थ्यो। उहाँ एउटा सानो गृहस्थाश्रममा पनि बस्नुभएको अवस्था छ। यो अवस्थामा उहाँको एउटा सानो गृहस्थी कर्म कृषि कर्म पनि थियो। उहाँ बहुत सावधानीपूर्वक कृषि कर्म गर्दा पनि सारा प्राणीहरूलाई हत्या नगरिकन उहाँले कृषि गर्नुहुन्थ्यो। त्यो कृषिबाट उत्पादन भएको अन्न वस्तुहरू सबै गरिबहरूलाई बाँड्नुहुन्थ्यो। जे जति उत्पादन हुन्छ त्यसरी बाँड्दै जानुहुन्थ्यो। उहाँको परिवार र आफू सहित महिनामा 2 दिन मात्रै भोजन गर्नुहुन्थ्यो। प्रातःकालीन भोजन भनिकन उहाँले पूर्णिमाको दिनमा परिवारलाई खुवाएर आफू खानुहुन्थ्यो। सायङ्कालीन भोजन भनिकन औँसीको दिनमा सम्पूर्ण परिवारजनहरूलाई साथमा लिएर अनि उहाँको सायङ्कालीन भोजन हुन्थ्यो। एवं रीत महिनामा 2 पटक मात्रै उहाँको परिवारसहित आफू भएर भोजन गर्ने यस्तो नियम थियो। तैपछि उहाँको महलमा जे जति दुखी गरिबहरू आउँथे सबलाई खानेकुरो प्रदान गर्नुहुन्थ्यो। आफ्नो कृषि कर्ममा जे जस्तो उत्पादन छ उहाँ साँचेर राख्नुहुन्थ्यो, दानै गरिरहनुहुन्थ्यो। पृथ्वी माताले दिइरहनुहुन्छ, उहाँ पनि दान गरिरहनुहुन्छ। एवं रीत उहाँका दिनचर्या चलिरहेका छन्। परिवारहरू पनि खुसी छन्। हामी भोग तिर्खाले दुःख पाएका छौँ भनेर उनीहरू पनि भन्दैनन्। खुसी राजीका साथ मुदगल महर्षिको दिनचर्या यसरी चलिराखेको छ। यो दिनचर्याले यत्र तत्र महर्षि मुदगलको बयान चल्न थाल्यो। साँच्चै नै उहाँ एउटा ठुलो महान तपस्वी, पृथ्वीमा उहाँ बराबरको तपस्वी नभएको हुँदा उहाँको चर्चा यत्र तत्र चलेको थियो। यो बेलाको अवसरमा साँच्चै नै मुदगलले यति तपस्वी नै हुन्छ भन्ने यस्तो मनमा लागेर दुर्वासा महाराज ऋषि मुदगलको आश्रममा पुग्नुभयो। कुरुक्षेत्रमा मुदुगलको आश्रममा पुगिसकेपछि परिवारजनहरूले मुदुगल महाराजले पनि स्वागत सत्कार गर्नुभयो। राम्रो आसनमा बसालेर महर्षि दुर्वासालाई स्वागत गर्नुभयो। हजुर, कति कामले यहाँ पाल्नु भएको छ, हाम्रो आश्रम पवित्र पार्नुभयो हजुरले भनिकन यसरी स्वागत वाक्य बोलिसकेपछि दुर्वासा भन्नुहुन्छ, हजुरहरू दानी हुनुहुन्छ भन्ने कुरो सुनेको छु। म एउटा भोग प्यासले आचिएर हजुरहरूको कुटीमा आइपुगेको छु, मलाई भोजन दिनुहोस् भनिकन यसरी माग्नुभयो। पूर्णिमाको दिन थियो, महर्षिलाई भोजन दिन पाउँदा ज्यादै खुसी भएर महर्षि मुद्गलले भोजन लिने स्वीकार गर्नु दिने स्वीकार गर्नुभयो। आफ्नो परिवारसहित आफूलाई भोजन बन्थ्यो त्यो दिनमा। त्यो भोजन जति बनेको थियो दुर्वासा ऋषिले सबै खाइदिनु भयो। अब अर्को वस्तु छैन, दुर्वासालाई तृप्त गराउँदा पाकेको तयारी भएको वस्तु सबै सकिसक्यो। सकिसकेपछि पनि उहाँहरू खुसी नै रहनुभयो। ऋषिलाई परिपूर्ण पार्न सकेकोमा, खुसी पार्न सकेकोमा मुदगल परिवार बहुतै खुसी भए। हामीहरू ऋषि महाराज हामी मात्रै पानी पिएर मात्रै वायु पिएर हामी बाँच्छौँ, हजुरको सेवा गर्नु नै हाम्रो ठुलो भाग्य हो भनिकन यसरी आफ्नो भावना व्यक्त गरे। एवं रित हुँदै फेरि औँसी आउँछ, दुर्वासा आएर सबै खाइदिनुहुन्छ। फेरि अर्को महिनाको पूर्णिमा आउँछ, दुर्वासा आएर त्यसरी नै माग्नुहुन्छ, सबै भोजन खाइदिनुहुन्छ। औँसी आउँछ, त्यसै गर्नुहुन्छ। एवं रित गर्दै गर्दै तिन महिना बिते। तिन महिनामा उहाँहरूको भोजन थियो छ छाक, सबै ऋषिले खाइदिनु भयो। यसो गरिसकेपछि पनि त्यो मुदगल परिवार जो छ, त्यो तपस्वी परिवार जो छ, कति पनि दुखी छैनन्। दान गर्न पाएकोमा बहुत प्रसन्न छन्, बहुत खुसी छन्। त्यो देखिसकेपछि दुर्वासाले भन्नुभयो, मुदगल हजुरकी यो दिनचर्या पृथ्वीको दिनचर्या सकियो, हजुर अब स्वर्ग प्रस्थान गर्नुहोस् भनिकन यसरी आफ्नो कुरो राख्नुभयो। राखिसकेपछि मुदगल भन्नुहुन्छ, स्वर्गमा पुण्य भोग गर्न जाने हो, पुण्य सकिएपछि फेरि पृथ्वीमै आउनुपर्छ, तसर्थ म पृथ्वीमा आउन नपर्ने किसिम थिए तर ब्रह्मलीन भएर मेरो जाने चाहना छ, तसर्थ हजुरले मलाई जुन प्रस्ताव राख्नुभयो त्यसको लागि धन्यवाद छ। म पृथ्वी बसेर सारा जनताको सारा दुखीहरूको सेवा गर्ने अवसर मलाई दिनु, म पृथ्वीमै बस्छु, सेवा गर्न पृथ्वीमै अवसर मिल्छ, तसर्थ म जबसम्म ब्रह्मलीन हुन्न फेरि पनि पुण्य सकेपछि पृथ्वीमै आउने कर्म म किन गर्ने भनिकन दुर्वासा ऋषिसँग यसरी आफ्नो भावना राख्नुभयो। राखिसकेपछि मुदगलको यस्तो महान प्रतिज्ञा सुनेर दुर्वासा पनि बहुत प्रभावित हुनुभयो। महान प्रतिज्ञा जो कि पृथ्वीमा बसेर अन्नदान अथवा गरिबहरूलाई सेवा गरेर ब्रह्मलीन हुने यस्तो महान महद कर्मको उहाँले जो सङ्कल्प गर्नुभयो, यो कर्म जो कहिले गर्न नसक्ने कर्म हो, पुण्य आर्जन गर्ने, स्वर्गमा जाने, पुण्य भोग गर्ने, फेरि फिर्ती फिर्ता भएर पृथ्वीमा आउने, यसै मस्तै कर्म चलिराखेको छ। आज मुदगलले भ्रमण लिन हुने यस्तो पुण्य गर्ने उहाँको इच्छा सुनेर दुर्वासा ऋषि पनि बहुत प्रसन्न हुनुभयो र यसरी मुदगल ऋषिले अनि आफू पनि ब्रह्म वस्तु, यो ब्रह्म वस्तु विचारको सहायताले त्यो ब्रह्म वस्तु र आफ्नो हृदयमा बसेको वस्तु एउटै हो। ठुलो सागरको पानी र कुवाको पानी पानी रूपले एउटै हो, यस्तो विचार गरेर ब्रह्ममा तल्लीन भएर मुदगलले आफ्नो जीवन बिताएर अनि ब्रह्मलीन हुनुभयो। यहाँसम्मको प्रसङ्ग राखेर आजको बसाइबाट म बिदा लिन्छु। जयतु संस्कृतम् हरेन।

0: आज विक्रम सम्बत 2083 साल ज्येष्ठ 8 गते शुक्रबार, ज्येष्ठ शुक्ल षष्ठी 22 मई सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्रीको हट र विपक्षीको विरोधले संसद मुठभेड उन्मुख, अवरोधकै बीच विधेयकहरू पारित, भट्ट र अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश, विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले सर्वोच्च शिखर सगरमाथामा एकै दिन अहिलेसम्मकै धेरै 274 जना पुगे लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाजो बलौटी चमिन हरियो सुन शीर्षकको शुभ समाचार।
0: पोखरा महानगरपालिका 13 बगरकोट कसरी स्थित विजयपुर खोलाको किनारमा लामो समयदेखि बाँझो रहेको बलौटे जमिन अहिले हराभरा तरबुजाका लहराले ढाकिएका छन्। यही जमिनमा व्यावसायिक तरबुजा खेती गर्दै किसानहरूले लाखौं आमदानी गर्न थालेपछि स्थानीय युवाको आकर्षण बढ्दै गएको छ। पोखरा 22 पुम्दी भुम्दीका 22 वर्षीय सुन्दर बरालले 25 रोपनी क्षेत्रफलमा सरस्वती जातका 3,500 बिरुवा रोपेर व्यावसायिक तरबुजा खेती शुरू गर्नुभएको हो। गत फागुनमा रोपिएको बिरुवाले अहिले उत्पादन दिन थालेका छन्। उहाँका अनुसार दैनिक औसत 200 केजी तरबुजा बिक्री भइरहेको छ। प्रति केजी 60 का दरले दैनिक करिब 12,000 को कारोबार भइरहेको बरालले बताउनुभयो। तरबुजाको बजारका लागि खासै चिन्ता गर्नु पर्दैन, व्यवसायीहरू बारीमै लिन आउँछन्। उहाँले भन्नुभयो यस वर्ष 15 लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको उहाँको भनाई छ। बरालले पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा गरिएको खेती सफल भएपछि क्षेत्र विस्तार गरिएको जानकारी दिनुभयो। वर्षमा 1 बाली धान खेती मात्र हुने र बाँकी समय बाँझे रहने खेतमा छोटो अवधिमै राम्रो आमदानी हुने भएकाले तरबुजा खेती रोजिएको उहाँको भनाई छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो।
4: हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509।
7: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
8: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेज।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्रीको हट र विपक्षीको अडान, द्विपक्षको इगोले संसद मुठभेड उन्मुख शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ। विपक्षीले भने अनुसार सदनमा गएर सांसदहरूले उठाएका प्रश्नको जवाब नदिने प्रधानमन्त्री बालेन्द्र शाहको हट र जवाफ दिनै पर्ने विपक्षीको अडानले प्रतिनिधि सभामा सत्ता र विपक्षी बीच मुठभेडको अवस्था सिर्जना भएको छ। विरोध र नाराबाजी बीच सभामुख डोलप्रसाद टिपिअरियालले प्रतिनिधि सभा बैठक अगाडि बढाएपछि विपक्षी दलहरू थप आक्रोशित बन्न पुगेका छन्। विपक्षीको अवरोधका कारण पहिलो बैठक स्थगित गर्नुभएका सभामुख अरियाल बिहिबार नै बसेको दोस्रो बैठकमा भने विपक्षीलाई पेलेरै अगाडि बढ्नुभयो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढ्नु भएको हो। प्रतिपक्षी दलहरूको अवरोध बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। सभामुख अरियालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 को अंग बनेको घोषणा गर्नुभएको छ। सभामुख अरियालले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 अगाडि बढाउनु भएको हो। विपक्षीको नाराबाजी र विरोधबीच सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख रोलप्रसाद अरियालको भूमिकामाथि प्रश्न उठाएको छ। संसदमा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहँदा सभामुख ले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै कांग्रेसले प्रश्न उठाएको हो। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निष्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्षीय दलको हैसियतमा आफू स्वयं र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको स्मरण गर्दै सचेतक राईले भन्नुभयो, यसमा सम्मानीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले पनि सरकार खोज्दै जवाबदेहिता र सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ।
0: भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिस शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिस गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ। यस्तै जावला खेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्फका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लाग्नुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीको भनाइ छ। अध्ययन लगभग सकिएको छ, सायद अर्को साता मुद्दा दायर हुन्छ। अध्ययनमा संलग्न एक अधिकारीले भने विभागले सुलभलाई 21 चैत्र, भट्टलाई त्यसको 2 दिन अघि 19 चैतमा पक्राउ गरेको थियो।
2: विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको निकै चासोका साथ हेरिएको सचिवालय बैठक शुक्रबार बस्दैछ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बसेको बैठकले तय गरेका विभिन्न महत्वपूर्ण प्रस्तावहरूलाई आजको बैठकले अन्तिम रूप दिनेछ। आजको बैठक मुख्य गरी व्यवसायी मीनबहादुर गुरूङले तानमा दिएको जग्गा फिर्ता गर्ने र पार्टीका शीर्ष नेताहरूको कार्य विभाजन तथा वरियताक्रम टुंग्याउने विषयमा केन्द्रित रहनेछ। त्यस्तै बल्खुमा आफ्नै भवन निर्माणको संकल्प, शीर्ष नेतृत्वको कार्य विभाजन र नयाँ सांगठनिक संरचनाका विषयमा पनि निर्णय गरिने जनाइएको छ। त्यस्तै यस बैठकले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने निर्णयहरू गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। विशेष गरी जग्गा दानको विषयले सिर्जना गरेको आन्तरिक असन्तुष्टि र बाह्य आलोचनालाई सम्बोधन गर्दै पार्टीले आफ्नो साख जोगाउने र संगठनलाई नयाँ गति दिने प्रयास यस बैठकबाट गर्ने देखिन्छ। आजको बैठकको सबैभन्दा ठूलो र चर्चामा रहेको विषय जग्गा फिर्ताको निर्णय नै हो। एमाले भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरूङ र उहाँकी श्रीमती सावित्री गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको जग्गा नलिने निर्णय गर्दैछ। गत असोज महिनामा तत्कालीन प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकाको कलंकी क्षेत्रमा 10 रोपनी 14 आना जमीनमा भवन निर्माणको शिलान्यास गर्नुभएको थियो। व्यवसायीबाट यसरी ठूलो परिमाणमा जग्गा र भवन दान लिँदा पार्टीभित्र र बाहिर ठूलो विवाद र आलोचना भएको थियो। जग्गा विवाद सुल्झाउनुका साथै आजको बैठकले पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरूको कामको जिम्मेवारीलाई पनि अन्तिम रूप दिनेछ। प्रस्तावित नयाँ कार्य विभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टीको कामको मुख्य नेतृत्व सम्हाल्नुहुनेछ। यसैगरी उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रभाव सम्बन्धी विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सम्बद्ध अन्य विभागहरूको कामको संयोजन गर्नुहुनेछ। अन्य उपाध्यक्षहरूमध्ये पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, गोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र रघुजी पन्तलाई मानव स्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी दिइनेछ।
0: हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खुले यता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो। पछिल्लो दुई दिन यता हिम आधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो। एकै दिन सर्वाधिक आरोही शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: दुई दशक यताकै कर संरचनाको पुनरावलोकन गर्न अर्थ मन्त्रालयमा तीव्र गृह कार्य चलिरहेको छ। आगामी आर्थिक वर्षबाट करको संरचनामा पुनरावलोकन गरी उद्यमी तथा मध्यम वर्गीय परिवारमाथि करको बोझ घटाइने नीति तथा कार्यक्रम अनुसार अर्थ मन्त्रालयले घनीभूत रूपमा गृह कार्य गरिरहेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार करको बोझ कम गर्न आगामी बजेटसँगै आउने आर्थिक ऐनबाट दरहरू घटाउन अन्तिम गृह कार्य भइरहेको छ। ती अधिकारीहरूका अनुसार करका दरहरू अन्तिम समयमा मात्रै फाइनल हुने भएकाले कुनमा कति घटबड हुने भन्ने अझै निक्योल भइसकेको छैन। अर्थमन्त्री वाग्लेले पनि पटक पटक सार्वजनिक रूपमै करका दरहरू उच्च रहेको बताउँदै आउनुभएको छ। सरकारले बजेटमा करका दरमा आमूल परिवर्तनको तयारी गरिरहँदा बिहिबार अर्थ समितिमा भएको छलफलमा समेत अर्थविज्ञहरूले समेत त्यस्तो सुधार जरूरी रहेको बताएका छन्। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रुपियाँसम्म आयकर छुटको सीमा निकै कम भएको बताउनुभयो।
0: नेपाल सरकारले विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क एडिबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपैयाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने बाचा गरेको छ। तर यस्तो बाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सुलरेसन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। डीएनए परियोजनाको 17 अर्ब रूपैयाँ सरकारले विश्व ब्याङ्कलाई नै फिर्ता गर्नु परेको थियो, तर त्यसको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन। अहिले डीएनएलाई नै नाम र कार्यक्रमहरू परिमार्जन गरेर नयाँ ऋण स्वीकार गरिँदा सदनदेखि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्। यसपटक साँच्चै के फरक छ त? पुरानो ऋण किन फिर्ता गरियो वा अघिल्लो परियोजना असफल हुनुका कारणबारे समीक्षा भयो कि भएन? राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले यो ऋण नेपाल सरकारले माग गरेको हो कि दात्री निकायले नै प्रस्ताव गरेको हो भन्दै संसदमा समेत प्रश्न उठाएकी छन्। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: ए एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज तीन समूह बीच प्रतिस्पर्धा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन आज हुँदैछ। महासंघले बिहिबार सूचना जारी गरी शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेद्वार चयन हुने जानकारी दिएको हो। महासंघको आगामी वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि तीन समूह प्रतिस्पर्धामा देखिएका छन्। मनोनयन दर्ता शुक्रबार नै हुनेछ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र हालै निर्वाचित एसोसिएट तर्फका उपाध्यक्ष प्रबल सङ पाण्डेले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि छुट्टा छुट्टै प्यानल बनाएका छन्। अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हेमराज ढकालको प्यानल पनि प्रतिस्पर्धामा छ। हेमराज ढकाल स्वयं वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुनुहुन्छ भने उहाँको प्यानलले कोषाध्यक्षमा भक्तपुर हमाललाई अघि सारेको छ।
0: नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका मलेसिया तथा खाड़ी मुलुकमा उडान गर्ने एयरलाइन्सहरूले पूर्व निर्धारित उडान रद्द वा पुनः तालिका गर्न थालेका छन्। उनीहरूले नेपालबाट पर्याप्त यात्रु नपाएका कारण पूर्व निर्धारित उडान रद्द वा पुनः तालिका गर्न थालेको बताएका छन्। नेपालबाट फ्लाइ दुबई एयर अरेबिया, ओमान एयर, रोयल जोर्डनियन, जजिरा एयर, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका सरकारी तथा निजी कम्पनीहरूले उडान भर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने रूटहरूमा लगातार कम टिकट बिक्री भएपछि एयरलाइन्सहरूले घाटाबाट कम्पनीहरूलाई बचाउन उडानहरू रद्द गर्ने गरेको बताइन्छ। श्रमको धरपकडले कामदार र एयरलाइन्स प्रभावित, शीर्षकमा मध्याहमा छापिएको खबर हो यो।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।